0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, इसिजी सेवा, मेडिकल सेवा, इएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 9847827359।
5: हे रामे, दिन रात गरी मरि मरि पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
6: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
8: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
9: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 टोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
8: तपसिल
9: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
8: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
9: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
8: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
9: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
8: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 0915601122 मा सम्पर्क गर्नुहोला।
9: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
10: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 9 गते शनिबार, जुलाई 25 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको एकादशी तिथि, हरिशयनी एकादशी व्रत।
1: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नागढुङ्गा सुरुङ मार्ग सोमबारबाट सञ्चालनमा आउने, भ्याट नतिर्ने टिकटकको जवाफपछि कर निर्धारणको तयारी, खर्च टार्न ऋण खोज्दै उको किसान, चिनी मिलबाट 27 करोड़ भुक्तानी पाउन बाँकी।
1: सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारले दवाब दिएको तीन मानवाधिकार संगठनको दावी। राष्ट्रिय परिचय पत्रका लागि फ्रेन्च कम्पनीबाट 1 करोड़ एबीआईएस खरीद गरिँदै 15 वर्ष पछि पनि अधुरै भेरी बवै डाइभर्सन।
0: नयाँ ढाँचामा फैलिँदै डेंगीको संक्रमण, बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम, स्थानीय सरकारको पहलमा घरमै पशु चौपायाको उपचार हुन थालेपछि किसानहरूलाई फाइदा।
1: हिमाचल प्रदेशमा पहिरोमा कार पुरिँदा 13 जनाको मृत्यु, भारतमा आन्दोलित युवा र सरकार बीचको वार्ता निष्कर्षविहीन, आज पनि वार्ता हुने, डढेलो बढ़दै जाँदा फ्रान्स र स्पेनमा 1,35,000 बढ़ी मानिस विस्थापित।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल तेस्रो पटक पनि पराजित, टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा आज भारत र जिम्बाब्वे बीच खेल हुने, विश्व एसियाली खेलकुदमा पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानको सामना गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्नको लागि सरकारले दवाब दिएको आरोप लागेको प्रसंग।
1: राष्ट्रपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायाधीशमाथि हस्तक्षेप भएको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति जारी गरेका छन्। एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले हिजो संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको दावी गरेका हुन्। सरकारले भने राजीनामाका लागि दवाब दिएको पुष्टि गर्न चुनौती दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुवाललाई राजीनामा दिन राजनीतिक दवाब दिएको भन्दै एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट वाच र इन्टरनेशनल कमिशन अफ जुरियस आईसीजेले पनि संयुक्त विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले न्यायपालिकाले स्वतन्त्रतामा खतरामा पार्ने गरी सरकारले कदम चालेको समेत आरोप लगाएका छन्। जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटै संस्थाले बहालवाला न्यायाधीशलाई जबरजस्ती राजीनामा गर्न लगाए वा उनीहरूमाथि महाअभियोगको लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको समेत जनाइएको छ। यसैबीच सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सर्वोच्च प्रशासनलाई यस्तो दबाव वा धम्कीबारे केही जानकारी नभएको बताउनु भएको छ। उहाँले, हामीले त समाचार आएपछि मात्रै थाहा पायौं, सर्वोच्च भित्रका कुनै बैठकहरूमा यो विषयमा आधिकारिक छलफल भएको वा चर्चा भएको हाम्रो जानकारीमा छैन। त्यस्तै प्राध्यापक विजय मिश्रले यो विषयको यथार्थ बुझ्न प्रयत्नशील रहेको समेत बताउनु भएको छ। बारका अध्यक्ष समेत रहनुभएका मिश्रले, यदि साँच्चीकै विज्ञप्ति आएको अनुसार हो भने त्यो हामीलाई स्वीकार्य नहुने समेत उहाँले बताउनुभयो। राजनीतिक तहमा हामीले एक तहसम्म बुझ्दा त्यस्तो नभएको समेत उहाँले प्रश्न पार्नु भएको छ।
0: प्रशासनिक सुधारका लागि सरकारले चालेका कदमको प्रसंग। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको शिथिल अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न उद्योगी तथा व्यवसायीहरूसँग केही दिन यता नियमित तथा घनीभूत संवाद अगाडि बढ़ाउनु भएको छ। उहाँले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरू, उद्योगी तथा व्यवसायीहरूका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा नै बोलाएर छलफल संवाद गर्दै आउनु भएको हो। छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई उकास्न व्यावहारिक काम गर्न आग्रह गर्नुका साथै निजी क्षेत्रलाई बलियो आश्वासन दिँदै आउनु भएको छ। छलफलमा प्रधानमन्त्रीले व्यवसायीहरूलाई सरकार उद्योगी व्यवसायीलाई धरपकड़ गर्ने वा निजी क्षेत्रलाई त्रसित बनाउने पक्षमा नरहेको र मुलुकमा औद्योगिक वातावरण बनाउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पार्दै आउनु भएको छ। अमेरिकाले यही जुलाई 8 देखि कन्ज्युमर प्रोडक्ट सेफ्टी कमिशनको प्रमाणीकरण अनिवार्य गरेकोमा नेपालमा त्यसको सुविधा नहुँदा निर्यात रोकिएको र नापतौल विभागको प्रयोगशाला ल्याब समेत जेएनजी आन्दोलनका क्रममा जलिसकेकाले अर्को व्यवस्था नभएसम्म 1 वर्षका लागि उक्त परीक्षण छुट ग्रेस पीरियड पाउन परराष्ट्र मन्त्रालय मार्फत अमेरिकाको भन्सार विभागलाई कूटनीतिक नोट पठाइदिन पनि सरकारवाला निकायले अनुरोध गरेका छन्। प्रधानमन्त्री शाहले क्वारेन्टाइन सर्टिफिकेशनको काम हप्ताको 2 दिन गर्न सम्बन्धित निकायलाई तत्कालै निर्देशन पनि दिनुभएको छ। यसैबीच एप अथवा वेबसाइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने प्लेटफर्म नियन्त्रणमा सरकारले सफलता प्राप्त गरेको दावी गरेको छ। त्यस्ता प्लेटफर्म बन्द गराउने अभियान शुरू गरेको 4 महिनामै करिब 2.5 लाख एप तथा वेबसाइट नेपालमा नचल्ने बनाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी पनि गरेको छ। सचिव सहित विभिन्न पदमा संघमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यसबारेमा अनुसन्धान अध्ययन गरिरहेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म 9 वटा मन्त्रालयले संगठन तथा व्यवस्थापन ओएनएम सर्वे गरेका छन्। बाँकी मन्त्रालयले सर्वे गरिरहेका छन्। 2-3 दिनभित्रै टुंग्याउने तयारी गरिएको छ। हालसम्म संघीय मामिला महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय विज्ञान प्रविधि नव प्रवर्तन मन्त्रालय युवा श्रम तथा रोजगार मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय सूचना तथा संचार मन्त्रालय रक्षा मन्त्रालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले ओएनएम गरिसकेका छन्। हाल सचिव पदको दरबन्दी 71 छ। त्यसमध्ये मोटामोटी 10 वटा संख्यामा दरबन्दी घटाउने तयारी भएको भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले जानकारी गराउनुभयो। सरकारले एउटा मन्त्रालयमा एकमात्र सचिव राख्ने नीति बनाएको छ। त्यसैले मन्त्रालयको संख्या घट्ने बित्तिकै 5 वटा सचिवको दरबन्दी स्वतः घटेको छ। यसबाट प्रशासन सेवा का 5 जना र प्राविधिक सेवाका 5 जनाका दरले सचिवको दरबन्दी घट्ने देखिएको छ।
1: अब गोठमै पुगेर पशुको निशुल्क उपचारको प्रसंग। पशुपालक किसानलाई बिरामी पशुको उपचार गर्न सजिलो छैन, बिरामी पशु अस्पतालसम्म लैजान समस्या हुने गर्दछ भने पशु प्राविधिकलाई गोठमै बोलाउँदा किसानलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ। तर दाङको तुलसीपुर उपमहानगरपालिकाले गोठमै पुगेर पशुको निशुल्क उपचार गर्न शुरू गरेपछि किसानहरू खुशी भएका छन्।
3: दाङ तुलसीपुर 8 गहतेका शशिराम बुढाथोकीका अहिले 13 वटा दुहुनो सहित 25 वटा गाई छन्। तर बेला बेलामा गाईबस्तुमा देखिने समस्या निराकरणका लागि निजी स्तरबाट पशु प्राविधिकलाई ठूलो रकम खर्च गर्नु परेको थियो। पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले गोठमै पुगेर निशुल्क पशु उपचार थालेपछि उहाँलाई सजिलो भएको छ।
4: प्राइभेट सेक्टरमा पशु प्राविधिकहरूलाई बोलाएर जुन उपचार गर्ने पद्धति छ त्यो अलिक महँगो पनि छ र त्यस्तो दक्ष प्राविधिक पनि नभेटिने त्यो समस्या थियो। अब यो घरमै आएर चाहिँ गोठमै आएर पशु उपचार हुन थाल्यो भने किसान धेरै ठूलो राहत गर्छन्। सानो कार्यक्रम भए पनि व्यवहारमा ठूलो राहत गर्छ भन्ने लाग्छ।
3: पशुपालन गरिरहेका धेरै किसानले पशु बिरामी भएमा कि त बिरामी पशुलाई पशु सेवा शाखासम्म लैजानुपर्छ कि त निजी स्तरबाट पशु प्राविधिकलाई गोठमै लैजानु पर्थ्यो। निजी स्तरबाट पशु प्राविधिक लैजाँदा किसानले महँगो शुल्क बुझाउनु परेको अवस्थामा उपमहानगरपालिकाले गोठमै पशुको उपचार निशुल्क रूपमा थालेको छ। तुलसीपुर साथ श्रीगाईका छविलाल भण्डारी।
5: नेपाल सरकारले अब ठाउँ ठाउँमा सुविधाहरू दिनुभयो भने त अझ उचित हुन्थ्यो। अब किसानलाई पनि केही चाहिँ सहुलियत मिल्थ्यो भन्ने आशा हो, किनभने यस्ता कार्यक्रमहरू सानातिना कार्यक्रमहरू तुलसीपुर नगरपालिकाले राख्नुपर्छ र किसानलाई फेसिलिटी दिनुपर्छ।
3: तुलसीपुर 3 का विष्णु प्रसाद शर्मालाई पनि पशुको उपचार गोठमै हुन थालेको राम्रो लागेको छ। 4 वर्ष अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनु भएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनुभयो।
6: जति पनि कृषि फर्महरूलाई अहिले चाहिँ निशुल्क पशु सेवा शाखा र कृषि शाखाको समन्वयमै कार्यक्रम हुन लागिरहेको छ। कृत्रिम गर्भधारणमा हामीले हामीले पैसातिर एआई गर्नु पर्थ्यो अनि योभन्दा अगाडि एउटा कार्यक्रम भएको थियो, त्यहाँबाट चाहिँ त्यो पनि निशुल्क गर्नु भएको छ। खास कृषक हुन् तिनी कृषकलाई उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्, अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
3: पशुको निशुल्क उपचार सेवा तुलसीपुर उपमहानगरपालिकाका 19 वटै ओडाका परम्परागत रूपमा पशुपालन गरिरहेका र व्यावसायिक किसानले पाउनेछन्। तर तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको हकमा व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान छ। पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज ओली।
7: सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा हाम्रो पशु सेवा शाखाको फोनमा सम्पर्क गरेर बिरामी भएको जानकारी गराउनु भएमा उक्त दिन नै हाम्रो पशु सेवा शाखाबाट प्राविधिक सर म्याडमहरू उहाँहरूको गोठमै गएर निशुल्क त्यो पशु पक्षीहरूको गाई भैँसी र बङ्गुरको उपचार गरेर फर्किनुहुन्छ। जस्तो 11, 12, 13 नम्बरको वडा चाहिँ हाम्रो उरारी सेवा केन्द्रबाट त्यहाँको सर म्याडमहरू यो समस्यालाई समाधान गर्न हिँड्नुहुन्छ भने 14, 15, र 16 लागि चाहिँ डुवाङपुर सेवा केन्द्रमा हुनुभएको प्राविधिक म्याडम चाहिँ उक्त क्षेत्रमा बिरामी भएको पशुलाई उपचार गर्नको लागि निस्कनुहुन्छ। बाँकी भनेको पशु सेवा शाखा दोगरेबाट।
3: तुलसीपुर उपमहानगरपालिकाले यस कार्यक्रमका लागि गत वर्षमा 4 लाख बजेट छुट्याएको थियो। चालू आर्थिक वर्षमा मागका आधारमा बजेट थप गर्न सकिने र सबै किसानले सेवा पाउने नगर प्रमुख टीकाराम खड्का बताउनुहुन्छ।
8: किसानको गोठ गोठमा चाहिँ उपचार गर्ने निशुल्क उपचार गर्ने गरी सुरु गरेका छौँ कि किसानहरू हामीसँग जोडिनुहुन्छ, त्यो सेवामा नगरपालिकाले पूर्णता सफलतापूर्वक अगाडि बढाउन सक्छ, त्यो सामर्थ्य राख्छ।
3: पशु सेवा शाखाको अभिलेख अनुसार तुलसीपुरमा 43 वटा व्यावसायिक फर्म छन्। तर परम्परागत गाई भैँसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ। जित सागर, जीएम सीआईएन रेडियो, हाम्रो पहुँच तुलसीपुर दाङ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मौसम सम्बन्धी पूर्वानुमान बारेको मापदण्ड र शब्दावली
9: र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ। अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास 200-300 मिलिमिटर वर्षा भएको थियो। त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।
1: नयाँ ढाँचामा फैलिँदै डेंगीको संक्रमण, बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
11: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक

0: अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
0: आईसीटी इंग्लिश लैंग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
1: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
0: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
1: कक्षा बाह्रको पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
0: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
1: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
2: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
3: सिस्नी खोला नागढुङ्गा सुरुङ मार्ग सोमबारदेखि सञ्चालनमा आउँदै शीर्षकमा अर्को खबर प्रकाशित छ। भ्याट नतिर्ने टिकटकको जवाबपछि कर निर्धारणको तयारी गर्दै कर कार्यालय, शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा खर्च टार्न ऋण खोज्दै उखु किसान, शीर्षकमा अर्को खबर छ। नवलपरासीको बर्दघाट सुस्ता पश्चिमका सिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका दुई चिनी मिलले किसानको 27.5 करोड़ भन्दा बढ़ी भुक्तानी गर्न बाँकी रहेको छ। सरकारले यसपालि चिनी उद्योग र मिललाई उखु किसानलाई खरिद गरेको कृषिको उपजको भुक्तानी 25 दिनभित्र गर्न नभए अन्यथा कार्यवाही हुने जनाएको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समेत समावेश गरिएको छ। त्यस्तै प्रदेशमा मिल्दै एमाले नेकपा, शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपाली कांग्रेस र नेकपा एमाले बीच प्रदेश सत्ता समीकरणमा दरार आएसँगै सातै प्रदेशमा मिलेर अघि बढ़ने कसरतमा दुई वाम दलका नेताहरू जुटेका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाललाई समेत साथमा लिएर अघि बढ़ने तयारी गरेका हुन्। एमाले र नेकपाका दोस्रो तहका नेताले सत्ता सहकार्यको प्रस्ताव अघि बढ़ाएको खबर प्रकाशित छ। त्यस्तै सचिवको 10 दरबन्दी कटौती शीर्षकमा अर्को खबर छ भने नयाँ ढाँचामा फैलिँदै डेंगी संक्रमण शीर्षकमा श्रीराम सुवेदीले खबर लेख्नु भएको छ। बढ़दो तापक्रम, वर्षाको बदलिदो स्वरूप र अव्यवस्थित शहरीकरणसँगै डेंगीको जोखिम नयाँ ढाँचामा विश्वभर फैलिँदै गएको एक अध्ययनले देखाएको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरणले लामखुट्टेको प्रजनन, भाइरस फैलावट र संक्रमण समयावधिमा परिवर्तन ल्याएको वैज्ञानिकहरूले निष्कर्ष समेत निकालेका छन्। त्यस्तै बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम शीर्षकमा पवित्र सुनाको खबर छ। साउन भदौ वर्षातको मौसम हो। यो मौसममा वर्षा मात्र पर्दैन, बाढ़ी पहिरो आउँछ, तराई मधेस डुबानमा पर्छ, धेरै मानिस विस्थापित हुन पुग्छन् भने कतिपयको ज्यानै जान्छ। यी सबै जोखिमबाट बच्न इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य मन्त्रालयले सुझाएका छन्। हरेक वर्ष बाढ़ी पहिरोका कारण सयौं परिवार विस्थापित हुने र विस्थापितसँगै कीटाणुजन्य तथा कीटजन्य रोगबाट प्रभावित हुने गरेकाले यो मौसममा सचेत हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनु भएको छ। यस्तो बेला नागरिकले सुरक्षा सचेत हुन आवश्यक रहेको समेत उहाँले बताउनु भएको छ।
4: कान्तिपुर दैनिकमा जोखिममा किशोरी आमा शीर्षकमा ज्योति कठुवालले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। हवाई उद्धार गरिएका मध्ये 19% सुत्केरी, 20 वर्ष मुनिका छन्। कम उमेरमै विवाह र गर्भधारणका कारण स्वास्थ्य जटिलता निम्तिएर आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेको छ। कर्णालीमा गत आर्थिक वर्षमा 11 महिलाले सुत्केरी हुन नसक्दा ज्यान गुमाउनु पर्यो। पछिल्ला 4 वर्षमा 777 नवजात शिशुको मृत्यु भएको खबरमा उल्लेख गरिएको छ। कानूनी उल्झनमा एडभेन्चर टुरिज्म उद्योग, शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छापिएको छ। साहसिक खेलमा नयाँ नयाँ प्रविधि र खेल थपिरहने भए पनि नेपालको कानून समय समयमा अध्यावधिक नहुँदा कैयन खेललाई कसरी नियमन गर्ने भन्ने समस्या उस्तै देखिएको उल्लेख गरिएको छ। अर्को खबर भित्री पन्नामा छापिएको छ। सानोमा हुलाक टिकट र पत्रिका बेच्थे विश्वका 5 औं धनी माइकल डेल, शीर्षकमा एजेन्सीबाट छापिएको खबर छ भने मनी चेन्जरलाई प्रति व्यक्ति भारू 25,000 साट्ने सुविधा, शीर्षकमा अर्को खबर छ। अब विदेशी मुद्रा सटहीका अनुमति पाएका बैंक, मनी एक्सचेन्जर, होटेल, एयरलाइन्स लगायतले प्रति व्यक्ति भारू 25,000 सटही गर्न पाउने उल्लेख गरिएको छ। सामाजिक मुद्दा, चुनाव र राजनीति सम्बन्धी फेसबुक विज्ञापनमा 4 वर्षमा 5 करोड़ भन्दा बढ़ी खर्च

0: लाइन शीर्षकमा समर्पण श्रीले लेख्नु भएको छ। भिडियो भाइरल भएपछि मन्त्री सीता वादीको मातृत्वप्रतिको सामाजिक सञ्जालमा प्रशंसा पनि भइरहेको छ। गोर्खापत्र दैनिकमा डुबेर मृत्यु हुनेमा बाल बालिका धेरै शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छ भने संसदमा हराउँदै प्रश्न शीर्षकमा नारायण काफ्रेले लेख्नु भएको छ। सरकारका काम कार्यवाही तथा नीतिगत निगरानीको औजार मानिने प्रश्न र प्रस्तावको प्रयोग जनप्रतिनिधिको उपेक्षामा परिरहेको तथ्याङ्कले देखाउँछ। कुनै समय तीन वर्षको अवधिमा 13,000 भन्दा बढ़ी प्रश्नको प्रयोग भएकोमा अहिले 1,000 आँकडा समेत छुन नसकेको उल्लेख गरिएको छ। तरकारीको भाउ 5 गुणाले बढ़ेको बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। भित्रिन थाल्यो मल शीर्षकमा अर्को खबर छ। वीरगंज नाका भएर रासायनिक मल भित्रिन थालेको हो। बिहिबार साँझदेखि वीरगंज भन्सार कार्यालयको सिरसिया नाकामा रेलवे मार्फत रासायनिक मल भित्रिन थालेको हो। केन्जोलले सेताम्मी हिमाली बगैंचा शीर्षकमा राधा लुइटेलले फिदिङबाट लेख्नु भएको खबर पनि छापिएको छ। पाँच थरको याङवर गाउँपालिका 2 अवस्थित केन्जो बगैंचा यतिखेर सेताम्मे छ। विगत वर्षभन्दा एक साता अगावै फुल्न थालेको केन्जो वयस्क देखिन थालेपछि यो क्षेत्र मनमोहक भएको हो। त्यस क्षेत्रमा रहेका 100 बिघा चौरमा कहीं केन्जो फुलिसकेको छ त कहीं फक्रन थालेको छ, खबरमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतको हिमाचल प्रदेशको लोहाल स्पीतमा एउटा कार पहिरोमा पुरिदा 13 जनाको मृत्यु भएको छ। 2 जना घाइते भएका छन्। मृतकहरूमा 1-6 महिनाका बालक समेत रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक सबै पांगी उपत्यका बासिन्दा रहेको जनाइएको हो। युवा नेतृत्वको ककरो जनता पार्टीको आन्दोलनका नेताहरूसँग भारतीय सरकारले गैराती गरेको वार्ता निष्कर्षविहीन बनेको छ। आन्दोलनकारीहरूले देशको राजधानीमा शिक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन्। वरिष्ठ मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले सामाजिक सञ्जालमा ककरो जनता पार्टीका नेताहरूसँग 2 घण्टा लामो वार्ता भएको उल्लेख गर्नुभएको छ। आन्दोलनकारीहरूको मुख्य मागमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिएको छ। आज पनि वार्ता हुने भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। र फ्रान्स र स्पेनमा डढेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेको संख्या 1,35,000 पुगेको छ। फ्रान्सको गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा डढेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै 1,10,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
0: साझा खबरमा अब खेल खबर। पाकिस्तानको इस्लामाबादमा भइरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ। च्याम्पियनशीपमा नेपालको यो लगातार तेस्रो हार हो। खेलमा बलियो टोली पाकिस्तानले नेपाललाई 25-14, 25-18, 25-10 पराजित गरेको हो। भारतले पहिलो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि 7 विकेटको जित निकालेको छ। हरारेमा भएको खेलमा जिम्बाब्वेले दिएको 126 रनको लक्ष्य भारतले 13 ओभर 2 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। र आउँदो असोजमा जापानमा हुने 20 एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। सार्वजनिक भएको समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान छन्। हरेक समूहका शीर्ष 2 टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्।
1: मौसम सम्बन्धी शब्दावली र नागरिकको बुझाइमा सहजीकरण गर्ने प्रयास, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब मौसम सम्बन्धी शब्दावली र नागरिकको बुझाइको कुरा। हिजो आजको मौसम सम्बन्धी पूर्वानुमान पहिलेको भन्दा मिल्दै गएको छ, तर मौसमका बारेमा प्रयोग गरिने शब्दावली र यसका सुधारका लागि गरेको प्रयासका बारेमा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिसानेसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: यति ठाउँमा 1% पानी पर्छ भनेर पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ कति एरियामा पानी पर्छ इरिया

0: चाहिँ यो जुन कुनै पनि जिल्लाको चाहिँ 60% भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना चाहिँ अब कम छ अथवा बढी छ। 100% पानी पर्ने सम्भावना मध्ये त्यो क्षेत्रमा चाहिँ 60% भूभागहरूमा चाहिँ 40% मात्र पानी पर्ने सम्भावना छ भने त्यो एरियामा चाहिँ अब हामीले गुणन गर्दाखेरि कति भ्यालु आउँछ त्यसरी चाहिँ हिसाब गरेर चाहिँ 80% पानी पर्न सक्ने सम्भावना भन्छौँ।
1: जति धेरै पानी पर्ने सम्भावना चाहिँ
2: जस्तो 100% भयो, 100% सम्भावना छ भन्यो भने पानी पर्ने सम्भावना चाहिँ धेरै छ है भन्ने बुझ्ने हो।
1: हजुर हजुर एकदमै त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु प्रतिशत कति छ त, एक्युरेसी कति छ त, त्यो हिसाबले चाहिँ हामीले यति प्रतिशत एरियामा चाहिँ पानी पर्न सक्छ, यति प्रतिशत एरियामा चाहिँ कम हुन सक्छ भनेर चाहिँ केही स्थान, थोरै स्थान अथवा धेरै स्थान भनेर त्यसरी चाहिँ हामीले पूर्वानुमानमा चाहिँ राख्ने गरेको छ।
2: सबैभन्दा सुरुमै हुन्छ यहाँहरूको त्यो पूर्वानुमान गर्दाखेरि आंशिक रूपमा बदलिरहनेछ, पूर्णतया सफा रहनेछ भन्ने खालको, यो चाहिँ खास के हो आंशिक रूपमा बदली भनेको?
1: हजुर यो चाहिँ एकदमै टेक्निकल टर्म भएको हुनाले चाहिँ सायद सर्वसाधारण अथवा सबैजना अलिअलि चुकिने भएको
2: हामीलाई पनि बुझ्नलाई।
1: हजुर अब मौसम पूर्वानुमानको हिसाबले चाहिँ हामीले दिँदै गर्दाखेरि हामीले त अब सधैँ प्रयोग गर्ने भएको हुनाले चाहिँ हामीले बुझ्ने हुन्छ र यो सामान्यतया बुझ्नु पर्दाखेरि चाहिँ आंशिक बदली अथवा साधारणतया बदली भनेको चाहिँ हामीले बादल लाग्ने भनेर बुझ्नुपर्छ र अहिले हामीले चाहिँ बिस्तारै सिम्प्लिफाइड गर्दै आंशिक बदली भन्दा पनि आंशिक बादल लाग्ने भनेर लेख्ने हो कि आंशिक भनेको चाहिँ 50% भूभागहरूमा चाहिँ बादल देखिएको छ है भनेर, हाम्रो आकाशमा चाहिँ 50% भूभागहरूमा चाहिँ बादल लागेको छ भने त्यसलाई हामीले आंशिक भन्छौँ। त्यसै गरी 50% भन्दा अलिकति 75% बादल लागेको छ भने चाहिँ हामीले अब साधारणता बादल अथवा त्योभन्दा बढी लागेको छ भने चाहिँ अधिकांश स्थानहरूमा चाहिँ बादल लागेको छ भनेर भन्छौँ, अथवा पुरै बादलले पुरै ढाकेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले पूर्णतया बादल भनेर चाहिँ यसरी चाहिँ हाम्रो टेक्निकल टर्ममा चाहिँ यसरी डिफाइन गरेको छ।
2: यो हल्का वर्षा, मध्यम वर्षा, भारी वर्षा, अति भारी वर्षा भन्ने कुरा हुन्छ नि त, अनि भारी र अति भारीमा के फरक हुन्छ?
1: हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म 24 घण्टामा हामीले नाप्दाखेरि चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ कुनै एरियामा अथवा ठाउँमा भने चाहिँ हामीले हल्का वर्षा भन्छौँ। त्यसै गरी 10 मिलिमिटरदेखि 50 मिलिमिटरसम्मको वर्षा परेको छ, अब त्यो चाहिँ एकैछिन परेको होस् अथवा लगातारको परे पनि अथवा बेला बेलामा पानी परे पनि 50 मिलिमिटर छ 24 घण्टामा भने त्यसलाई मध्यम वर्षा हुन्छ। त्यसै गरी अब 50 मिलिमिटरदेखि 100 मिलिमिटरसम्म वर्षा परेको छ भने चाहिँ त्यसलाई हामीले चाहिँ भारी वर्षा भनेर माप्नु गर्छौँ। त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म हामीले वर्षा त्यो दिनमा चाहिँ वर्षा रेकर्ड गर्यो अथवा मापन गर्यो भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्छौँ र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ। अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो, त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।

0: क्युबा र सरकार बीचको वार्ता निष्कर्षविहीन आज पनि वार्ता डढ़ेलो बढ़दै जाँदा फ्रान्स र स्पेनमा 1,35,000 भन्दा बढ़ी मानिस विस्थापित
1: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल तेस्रो पटक पनि पराजित T20 अन्तर्राष्ट्रिय क्रिकेटमा आज भारत र जिम्बावे बीच खेल हुने विश्व एसियाली खेलकुदमा पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानको सामना गर्ने
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा च्यापै शीर्षकमा छापिएको रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रपाका सांसद र नेताहरू जसलाई नेतृत्वले यो बीचको समयमा आफ्नो निर्वाचन क्षेत्रमा जानु भनेर निर्देशन दिएको थियो र अधिकांश नेताहरू अहिले जिल्लामा पुगेका छन् तर जिल्लामा पुगेका नेताहरू जो सार्वजनिक पदमा पनि रहिसकेका छन् उनीहरूले सार्वजनिक अथवा अरू सामान्य व्यक्तिले पनि गर्न नहुने जस्तो विभिन्न क्रियाकलापमा भाग लिएका खबर पनि सार्वजनिक भइरहेका छन् पूर्व मन्त्री बबलु गुप्ता जस्ता देखिने व्यक्ति छन् एउटा बाइक छ बाइकमा अगाडिपट्टि चलाइरहेका व्यक्तिले हेलमेट लगाएका छैनन् र पछाडिको सीटमा त्यहाँ उभिएका छन् गुप्ता जस्ता देखिने व्यक्ति एउटा दाहिने खुट्टा सीटमा छ देब्रे खुट्टा उठाएका छन् र हातमा मोबाइलबाट भिडियो खिचिरहेको जस्तो देखिएको छ जसलाई ट्राफिक प्रहरीले कार्यवाही त गरिसकेको छ यस्तो गर्न मिल्दैन र पूर्व मन्त्री गुप्ता जस्ता देखिने व्यक्ति भिडियो खिच्दै केही भनिराखेका छन् माथि यस्तो लेखिएको छ ट्राफिक नियमको पालना गरौं
1: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं तपाईँको आजको दिन शुभ होस् नमस्कार
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन, कर्णाली नदी कटानले तटबन्ध भत्किँदै टीकापुरको दक्षिण क्षेत्र जोखिममा, टीकापुर बहुमुखी क्याम्पसद्वारा विद्यालयका नेतृत्वकर्ताहरूसँग अन्तर्क्रिया, उत्पादनलाई बजारसँग जोड्न प्रयास गर्ने उपकुलपति प्राध्यापक डाक्टर किशन दत्त भट्टको भनाई, गजनी नगरपालिकामा विद्यालय करेसाबारी प्रबन्धन सम्बन्धी अभिमुखीकरण र अछामको रामारोशन गाउँपालिकामा निमित्त प्रमुखको आर्थिक प्रशासनिक अधिकार रद्द। खोज खबर अब विस्तारमा। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसी मोठमा राखिएको दलको बिरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले आजका दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मासा पनि भनिन्छ। 1 वर्षमा 24 एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्रै गरेर व्रत बस्छन्। नसक्ने चतुर्मासका 4 महिनामा पर्ने 8 एकादशीमा व्रत बस्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र 4 महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्। कर्णाली नदीको कटानले टीकापुर नगरपालिका वडा नम्बर 5 स्थित टीकापुर पार्क, भैरवनाथ सामुदायिक वन र त्योभन्दा दक्षिणका बस्तीहरू जोखिममा परेका छन्। भैरवनाथ मन्दिर भन्दा उत्तर

0: पट्टी कर्णाली नदी पूर्वबाट पश्चिमतिर सोझिएर करिब 500 मिटर तटबन्ध भत्काइरहेको छ। थप खबर छपिलाल चौधरीबाट।
1: रानी जमदा कुलरिया सिंचाई आयोजनाबाट बनाइएका तारजाली बगाइसकेको छ। तारजाली बगेपछि तारजाली भन्दा माथि थुपारिएका ठूला ढुङ्गा बोल्डरहरू पानी मुनि दबेका छन्। नदीको पानीले तारजाली लगाउँदा गिटी बालुवाले बनाएको किनार भत्काउन थालेको छ। किनार भत्केपछि त्यहाँ उम्रिएका रूखहरू ढल्न थालेका छन्। बालुवाले बनेको किनार भत्किएपछि कर्णालीको पानी भैरवनाथ वन टिकापुर पार्क हुँदै दक्षिणमा रहेका टिकापुर नगरपालिका वड़ा नम्बर 5, 6, 7, 8 का बस्तीमा पस्ने टिकापुर पार्कका इन्चार्ज अर्जुन बहादुर कुँवरको भनाई छ।
2: पार्कको धेरै जोखिम भइसक्यो। अब जोखिम धेरै हुनाको कारण अब त्यो पहिले पनि हामीले तटबन्धन गर्दाखेरि हामीले बाह्रमा हामीले रानीगुरु जमराको हाकिमलाई हामीले 2-3 चोटि फोन पनि गरेका थियौँ। यो कटान भइरहेछ, यो जोखिम छ, धेरै जोखिम छ, यतातिर गाउँ उनीहरूले बगाउन सक्छ भनी भनेर बारम्बार हामीले फोन गर्दा पनि जमराले नटेरेको कुरा हो। अहिले अब पानीको बाह धेरै बढ़िसकेको छ। अहिले पानीको बाह माटो र ढिस्कोले मात्रै रोकेको छ। अब अहिले पानी बढ्दैछ, यो हाम्रो पार्क पनि रहँदैन, तलतिरको गाउँ पनि धेरै जोखिमपूर्ण गाउँहरू भइसकेको छ। पहिलेको भन्दा अहिलेको धेरै जोखिमपूर्ण छ। हामीले यो माघ फागुनबाट नै यो उताबाट चाहिँ कर्णाली चाहिँ बिस्तारै चाहिँ यो तलबाट माटो चाहिँ कटान गर्दै ल्याइरहेको थियो र सबैले हेर्नु पनि सबै आइरहेको थिए। अब त्यो हामीले पहिले पनि जानकारी गराएका छौँ, यो पार्क जोखिमपूर्ण छ र यसलाई चाहिँ छिटोभन्दा छिटो उपाय गर्नुपर्छ, नत्र पछि जोखिमपूर्ण हुन्छ भन्दा भन्दै पनि अहिले अब जोखिमपूर्ण भयो र अहिले त्यो माटोको ढिस्कोले गर्दाखेरि अलिकति बचिरहेको छ। अब यो माटोको ढिस्को जाँदाखेरि तलतिरको गाउँहरू सबै चाहिँ बगाउन सक्ने अवस्था छ।
1: नदी किनारमा भेटिनुभएका स्थानीय 74 वर्षका सोहनलाल थारूले 10 वर्ष अघि 300 मिटर पूर्वतिर रहेको कर्णाली यसपालि यतै फर्किएको सरकारी काम ढिलो भएकाले यसपटक बगाउन थालेको बताउनुभयो। कर्णाली नदीको पूर्वपट्टि ढुङ्गा गिटी थुप्रिएर टापु बनिरहेकाले गत वर्ष नै हटाउनु पर्ने भनी नगरपालिका जिल्ला प्रशासन प्रदेश र संघका प्रतिनिधिहरूलाई स्थलगत भ्रमण गराएको जोखिमयुक्त ठाउँमा बोल्डर खसाल्ने भनिएको टिकापुर नगरपालिकाका नगर प्रहरी प्रमुख पहल बहादुर साहब बताउनुहुन्छ।
3: अहिले चैतको महिनामा थाहा भएर जिल्लासम्म पनि पालिकाले खबर गरिसकेका थियो अरे, अनि विपदका मान्छेहरू पनि बारम्बार हेरे। त्यसपछि हाम्रो यो कर्णाली सिंचाइले पनि रानी जमरा सिंचाइसँग पनि खबर गर्दाखेरि उसले टेन्डर पनि खोलेको रहेछ। अब टेन्डरको अहिले लास्टको असारको असार मसन्तमा टेन्डर खोल्दाखेरि ठेकेदारहरूले अहिले हाल्न नसकिने भन्ने कुरा सुनेको छ। अहिले बोल्ड ढुङ्गाहरू अहिले हाल्न सकिन्न भन्ने कुरा, लास्ट ढिला भयो, अब यतिखेर वर्षाको टाइममा हाल्न सकिँदैन भन्ने कुरा छ। तर यहाँ जति पनि ढुङ्गा यो मन्दिरले अलिअलि थुपारेको छ ठेकेदारले, त्यति ढुङ्गा हालिदिए पनि केही राहत हुन्थ्यो माथिको भएको भागमा, त्यही 15-20 फिट त्यति हालिदिए पनि केही राहत हुन्थ्यो।
1: जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारसम्म कर्णाली नदीको जलस्तर 6.84 मिटर मात्रै पुगेको छ। विगतका वर्षहरूको तथ्याङ्क हेर्दा 9.5 मिटर हरेक वर्ष पुग्ने गरेको छ भने कहिलेकाहीँ खतराको तह 10.8 मिटर पार गर्ने गरेको छ। तत्काल व्यवस्था नगरिए 8 मिटर पुगेको पानीले पनि तटबन्ध भत्काउन सक्ने टिकापुर नगर प्रहरीका प्रमुख पहल बहादुर शाहको भनाइ छ।
3: अझै पनि समय छ, हाम्रो यस्तै एउटा वैकल्पिक एउटा पछाडि एउटा ड्याम बनाउने टाइम छ। अझै पनि ठेकेदारसँग अथवा राज्य जमराले अथवा स्थानीय सरकारले अथवा केन्द्र प्रदेश सबै लागेर त्यो बाँसको ड्याङभन्दा पछाडिबाट अर्को ड्याम पनि बनाउन सक्ने समय छ अझको अहिले। अनि ठाउँ ठाउँबाट गराएर इच्छकहरू ठेकेदारसँग माग्ने र बोल्ड ढुङ्गाहरू यस्तो भन्दा पछाडि अब अर्को बनायो भने यो गइहाल्यो भने पछाडिकाले केही राहत हुन्छ। सरसल्लाह कुरा चाहिँ अहिलेसम्म गर्छु अस्ति हाम्रो माननीय सांसदज्यू पनि आएर दुई पटक आएर हेर्नुभयो। स्थानीय हाम्रो प्रदेश सरकारका मन्त्रीज्यू सधैँभरि हेरिरहनुहुन्छ, अब खोइ के हेरेर मात्रै हुने हो कि कहिले गर्नुहुन्छ थाहा भयो। यदि हजुरको यो फुट्यो भने टिकापुरको 5 नम्बरवाडा 6 नम्बरवाडा 7 पुरै जान्छ 8 पुरै जान्छ। टिकापुर पार्कको नाम निशाना भेटिन्छ हजुरको, त्यसपछि गएर तल हाम्रो साईपुर बटनपुर सत्ती कुनै पनि रहँदैन, यो गाउँ बस्ती कुनै पनि रहँदैन।
1: प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले स्थानीय तह प्रतिनिधि सभाका सदस्य रानी जमराका अधिकारीहरूलाई जोखिमका बारेमा अग्रिम जानकारी गराइएको तर रानी जमरा कुलरिया सिंचाई आयोजनाको लापरवाहीका कारण काम नहुँदा जोखिम निम्तिन लागेकाले यसको जिम्मा आयोजनाले लिनुपर्ने केही दिन अघि नै बताउनु भएको छ। परियोजनाका प्रमुख प्रेमराज घिमिरे र सूचना अधिकारी रामकृष्ण घोडासैनीसँग फोन सम्पर्क गर्दा दुवैजनाले फोन उठाउनु भएन। टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताले रानी जमरा कुलरिया सिंचाई आयोजनाले 2083 चैतमा लगाएको ठेक्का ठेकेदारले काम नगरेका कारण रोकिएकोले अर्को ठेक्का खोलिएको तर उसले लम्की चुहाबाट ल्याउनु पर्ने बोल्डर ल्याउन नपाएकोमा काम अघि नबढ़ेको जानकारी पाएको बताउनुभयो।
4: रानी जमराले ठेक्का लगाएको ठेकेदारले मोबिल गरेका कारण उसले काम गर्न सकेन, काम गर्न नसकिसकी फेरि त्योसँगको काम छोडेर फेरि अहिले नयाँ ठेकेदारलाई चाहिँ काम दिएको छ। उसले चाहिँ बिग बोल्डर ल्याएर हाल्नका लागि तयारी गरेका छ, त्यहाँ लम्की चुहाले चाहिँ त्यसका माथि भएका चाहिँ ती बिग बोल्डर चाहिँ प्रमाणित नगरिदिएका कारणले ल्याउन पाएको छैन। लम्की चुहाले प्रमाणित गरिदियो भने चाहिँ तुरन्तै आउने र सुरु भइहाल्ने भन्नेमा एकदम तयारी थियो। लम्की चुहाका कारणले हाम्रो केही रोकिया छ।
0: भजनी नगरपालिकामा विद्यालय करेसाबारी प्रवर्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। बालमैत्री र पोषण मैत्री पालिका बनाउन सघाउ पुर्याउने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको हो। ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा विकासका लागि युवा ऐक्यबद्धता यार्ड धनगढ़ीले कैलालीको भजनी टीकापुर घोड़ागोड़ी गौरीगंगा नगरपालिका र कैलाली गाउँपालिकामा बाल समृद्धिका लागि एकीकृत विकास हातेमालो परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले विद्यालय करेसाबारी कार्यक्रमले विद्यार्थीहरूको सिकाइसँगै आय आर्जनमा पनि सहयोग पुग्ने भएकाले विद्यार्थीहरू कुलतमा लाग्न नपाउने बताउनुभयो। वहाँले बालमैत्री र पोषण मैत्री पालिका निर्माणका लागि पालिका अग्रसर भइसकेकाले यसका लागि आवश्यक पहल पालिकाले गरिरहेको बताउनुभयो।
5: करेसाबारीमा उत्पादन गर्दाखेरि आर्थिक उन्नति पनि सफलता हुन्छ, दोस्रो विद्यार्थीलाई पनि ज्ञान हुन्छ कि हामीले खेतमा काम गर्दाखेरि कस्तो किसिमको भूमिका निर्वाह गर्नुपर्छ र हामीले खेती गर्नुपर्छ भन्ने कुरामा एउटा जोड्नु छ। हो, जसरी हामीले उत्पादन गरेका छौँ त्यो हाम्रो पोषणयुक्त खानालाई हो, त्यसै गरी विद्यार्थीलाई पनि त्यो सरहकै करेसाबारीमा उत्पादन गरेछ झै विद्यार्थीलाई पनि हामीले उत्पादन गरिराखेका छौँ र सही ट्र्याकमा सही राम्रो उत्पादन गरेर हामीले अगाडि पठाउने पनि यसको मूल उद्देश्य हो भन्ने मलाई लाग्छ। करेसा बारी बनाउँदाखेरि विभिन्न समस्या आइपर्छन्, ती समस्या आउँदाखेरि हामीले पनि स्थानीय सरकारले बेहोर्नुपर्ने कुरा के छ, त्यो कुरातिर हामी तपाईँहरूको हातो मालो उडेर तपाईँहरूसँग साथ लिएर हामी जानेछौँ।
0: भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले पालिकालाई पोषण मैत्री बनाउन विद्यालयमा करेसाबारीलाई दिवा खाजासँग जोड्दै जाने प्रयास भइरहेकाले विस्तारै बढ़ाउन सकिने र यसले कल्चर ट्रान्सफर्मेशनमा सघाउ पुग्ने बताउनुभयो।
6: र विशेषत हामीले चाहिँ जुन डे टू डे युज गर्ने चाहिँ डे मिल छ, होइन, नेपाल सरकारको मापदण्ड अनुसारको एउटा डे मिल छ, त्यसमा चाहिँ विद्यालयमा नै करेसाबारी स्थापना गरेर त्यहाँबाट उत्पादन भएको वस्तुहरूलाई डे मिलमा इन्क्लुड गराउने भन्ने विषयतर्फ हामी केन्द्रित हुन्छौँ। अहिले चाहिँ के छ भने हरेक बार खाना चार भनेर चारवटै प्रकारका खानाहरू हुने गरी चाहिँ डे मिल तयार गर्नुपर्ने भन्ने छ, त्यसमा चाहिँ हामीले विद्यालयमा करेसाबारीबाट उत्पादित भएका वस्तुहरूलाई पनि इन्क्लुड गर्न सक्छौँ। बिस्तारै यो सिक्ने प्रक्रिया पनि हो, बिस्तारै बिस्तारै हामी चाहिँ अझै बढी ग्रुमिङ गर्छौँ होला जस्तो लाग्छ। र एउटा कल्चरको ट्रान्सफर्मेसन पनि हो, सिकाउने कुरा पनि हो, र भविष्यमा चाहिँ उहाँहरूलाई चाहिँ कृषिजन्य व्यवसायमा आबद्ध गराउने एउटा चाहिँ माइलस्टोन पनि हो जस्तो लाग्छ।
0: शिक्षक ललिता मल्लले करेसाबारी बनाउन सानो क्षेत्रफलको जग्गामा पनि गर्न सकिने भएकाले विद्यालयको वरिपरि केरा मेवा लगायतका फलफूल लगाउँदा पनि पोषणमा सहयोग पुग्ने बताउनुभयो।
7: करेसाबारी बनाउनलाई हामीले पलट त पलट लिनु पर्दैन, जस्तै यहीँकै लोकल केरा छ, हामीले फलफूलकै कुरा आयो, यो लोकल केरालाई साइडमा हाम्रो स्कूलको साइड साइडमा हालिदिए पनि हाम्रो प्रशस्त हुन्छ, दिवा खाजासँग जोडिन सक्छ। अनि त्यस्तै गरेर मेवाहरू प्रशस्त लगाइदियो भने लोकल मेवाहरू हुन्छ। अहिले यो मेवाको भाव काठमाडौँतिर कस्तो छ, एक दानाको 200-250 पर्छ, हामीले त यहाँ महत्त्व बुझेको छैनौँ मेवाको बारेमा। खेड गइराखेको जमिन छ नि, यसलाई सफा गरेर हामीले लौका लगाउन सक्छौँ, काँक्रा रोप्न सक्छौँ, अनि त्यस्तै पालङको साग रोप्न सक्छौँ, त्यत्तिकै खेड गइराखेको छ, झार गइराखेको छ।
0: अभिभावक भागीरथी विकले विद्यालयले कार्यक्रम लागू गरे आवश्यक परेको बेला अभिभावकहरूले पनि सघाउनु पर्ने र आफू सघाउन तयार रहेको बताउनुभयो।
8: धेरै खुसी लाग्यो हाम्रो स्कुलमा हाम्रा बच्चाहरूलाई यस्तो अवसर मिलेकोमा, त्यसमा हामी अभिभावकबाट पनि केही सहयोग गर्न सक्छौ भने चाहिँ म त त्यसमा सहयोगीमा आउन पनि तयार छु। दिएको सल्लाह सुझाव राम्रो लाग्यो।
0: मोन्याल माविका कृषि विद्यार्थी हिमांशु चौधरीले आफूले विद्यालयमा तरकारी खेती गरिरहेको भए पनि यसको बजारीकरणमा पालिकाले सघाउनु पर्ने बताउनुभयो।
9: हामी यही क्षेत्रमा काम गर्छौँ। परिवारमा गर्दाखेरि हामीहरूलाई कस्तो अप्ठ्यारो हुन्छ, के को सुविधा चाहिन्छ त्यो सबभन्दा सरलाई बुझ्नु पर्यो। सबभन्दा पहिले त हामीहरू यहाँबाट बजारमा लग्छौँ बेच्न, हामीहरू त्यहीँ गएर बेच्न पनि सक्छौँ, हाट बजार छैन, त्यही भएर हामी यता बजारमा बेच्दाखेरि अलि सस्तोमा बेच्छौँ, त्यही हामीहरूसँग किनेर महँगोमा बेच्छ।
0: कार्यक्रममा मोहनेल माविका प्रधानाध्यापक विद्याप्रसाद भट्ट, वडा नम्बर एकका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख कैलाश डगरा थारू, महिला बालबालिका शाखा प्रमुख रिजु चुकाहा, शिक्षा शाखाका प्रतिनिधि देवराज अवस्थी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, विद्यालय अभिभावक संघका प्रतिनिधि, शिक्षक अभिभावक र विद्यार्थीहरूको सहभागिता थियो। दिगो विकास समाज भजनीका मार्केट कोअर्डिनेटर विनोद शाह र यार्ड धनगढ़ीका रतनलाल चौधरीले सहजीकरण गर्नुभएको थियो। ओल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारितामा विकासका लागि युवा एकबद्धता यार्ड धनगढ़ीको आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रमको अध्यक्षता मोहनयाल माविका अध्यक्ष सुरेन्द्र जैशीले गर्नुभएको थियो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
10: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
11: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
12: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
13: यही साउन 16 गते तेस्रो शनिबारका दिन
12: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
14: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
12: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
14: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
12: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
14: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
12: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
14: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
12: याद गर्नुहोस् है,
14: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
12: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
13: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
12: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
13: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: टिकापुर बहुमुखी क्याम्पसले यस क्षेत्रका विद्यालयका नेतृत्वकर्तासँग अन्तर्क्रिया कार्यक्रम गरेको छ। क्याम्पसले क्याम्पसमा संचालित कार्यक्रम र अवस्थाबारे जानकारी दिनुका साथै सुझाव लिएको हो। थप खबर आकाश चौधरीबाट।
13: सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर किशन दत्त भट्टले सुदूरपश्चिम विश्वविद्यालयको गुणस्तरीय शिक्षासँगै उत्पादनलाई बजारसँग जोड्ने प्रयास गर्ने बताउनु भएको छ। उहाँले विद्यार्थीलाई कक्षा कोठामा आवश्यक सुविधा पर्याप्त व्यवस्था गर्ने र अनुसन्धानमा जोड़ दिने बताउनुभयो।
15: क्वालिटी एजुकेशनमा काम गर्नको लागि हाम्रो धेरै जसो कोर्सहरू हाम्रो अहिले पनि नेपालमा भएका कतिपय प्रोग्रामहरूलाई अझै पनि हामीले मार्केटसित लिङ्कअप गर्न सकेको छैन र यो होल युनिभर्सिटीको एजुकेसनल जुन हाम्रो करिकुलम छ त्यसलाई आउटकम बेस्ड एजुकेसन फ्रेमवर्क OBE फ्रेमवर्क भनिन्छ, आउटकम बेस्ड एजुकेसनल फ्रेमवर्कमा त्यसलाई रिफर्म गर्न अति आवश्यक छ। त्यही भएर त्यो पार्टमा पनि हामीले काम गर्नुपर्ने आवश्यकता छ।
13: उहाँले अन्य विश्वविद्यालयको तुलनामा सुदूरपश्चिमको बजेट कम नै आउने गरेको भए पनि सरकारसँगै निर्भर रहेकाले आत्मनिर्भर बनाउन संकायहरूको आमदानी सुधारको पद्धति सुधार गर्नुपर्ने बताउनुभयो।
15: सुदूरपश्चिम विश्वविद्यालय नेपाल सरकारबाट पूर्ण लगानीमा सञ्चालित भनेर ऐनमा लेखेको छ, तर पनि ऐनमा लेख्दा लेख्दै पनि बजेट एलोकेसन गर्दाखेरि चाहिँ नेपालकै युनिभर्सिटीहरूभन्दा सबैभन्दा कम अलोकेट हुन्छ अहिलेसम्म केसमा, बजेट एलोकेसनमा। हाम्रो यसपालिको झन्डै 2 अरब भन्दा प्लसको बजेट बनेको छ, तर गत वर्षको बजेटमा म आफै त्यति बेला सेनेटर हुँदाखेरि 1 अरब 15 करोडको बजेट बन्दाखेरि 65 करोड मात्रै गभर्मेन्टले दियो। हाम्रो डिपेन्डेन्सी चाहिँ अझै पनि गभर्मेन्टमा छ, होइन त्यो भएको हुनाले पनि, तर अबको कन्टेक्स्टमा हेर्ने हो भने चाहिँ सधैँ गभर्मेन्टमा डिपेन्ड भएर हामीले हाम्रा योजनाहरू लगाउन सक्दैनौँ, सञ्चालन गर्न सक्दैन। त्यही भएर रेभेन्यू जेनेरेसनमा पनि काम गर्नुपर्छ भन्ने एउटा महत्वपूर्ण पार्ट हो, र होल युनिभर्सिटीको इकोनोमिक सिस्टम नै जेनेरेट गर्छ, फ्याकल्टीले सिङ्गल फ्याकल्टीले नै गर्न सक्छ, त्यो लेभलमा काम गर्छ उनीहरूले, होइन त्यो कल्चर हामीले डेभलप गर्नु पनि अति आवश्यक छ।
13: टिकापुर बहुमुखी क्याम्पसका प्रमुख धविन्द्र बहादुर रावलका अनुसार एक दशकदेखि क्यूएए प्राप्त यस क्याम्पसमा हाल 8 कार्यक्रम सञ्चालनमा छन्। बीएचएम कार्यक्रम सञ्चालनका लागि प्रस्तावित रहेको छ। क्याम्पसमा 1149 जना विद्यार्थी अध्ययनरत छन्। रावलका अनुसार न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको कुल विद्यार्थी भर्नाको 25% छात्रवृत्ति उपलब्ध गराउने गरिएको छ। क्याम्पसले अनुसन्धान तथा प्रविधि मैत्री पठन पाठनमा जोड़ दिएको उहाँको भनाइ छ।
16: अहिले हामीसँग भएका कार्यक्रमहरू बीबीए प्रोग्राम छ, बीबीएस छ, बीएल छ, बीए छ, एमबीएस, एमए, एमए र पीबीएडका कार्यक्रमहरू छन्, र झण्डै हामीसँग 1200 जति स्टुडेन्टहरू छन् भने हामीसँग सुदूरपश्चिम विश्वविद्यालयमा गइसकेपछि हामीले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको फ्याकल्टी अफ एग्रिकल्चरको डिन अफिस पनि राखेका छौँ, र स्कूल अफ एग्रिकल्चर बीएससी एजी र एमएससी एजीको कक्षाहरू पनि सञ्चालन भएका छन्, जसमा 500 स्टुडेन्टहरू करिब छन्। र अर्को हामी क्यूए सर्टिफाइड इन्स्टिच्युट हौ, बारम्बार हामीले भन्दै गरेका छौँ, र हामी पहिलो क्यूए भनेको विश्वविद्यालय अनुदान आयोगबाट विक्रम 2069 सालमा हामीले प्राप्त गरेका हौं, र दोस्रो 5-5 वर्षमा क्यूए प्राप्त हुन्छ। एकचोटि क्यूए पायो भने सधैँभरिको लागि हुँदैन, किनकि त्यो अनुसार हामीले मेन्टेन गर्न सक्नुपर्ने हुन्छ क्वालिटीको कुराहरू हरेकमा। त्यसैले 5 वर्षलाई क्यूए दिने भएको, 2076 सालमा फेरि सेकेन्ड क्यूए हामीले प्राप्त गर्यौं, र अहिले हामी थर्ड साइकलमा गएका छौं। तेस्रो चरणमा जाने सुदूरपश्चिमबाट खालि केएमसी धनगढ़ी क्याम्पस र टिकापुर बहुमुखी क्याम्पस मात्रै हो तेस्रो साइकलमा गएको, त्योभन्दा अरू कुनै पनि क्याम्पसहरू यहाँ छैनन्। छिटै क्यूए
13: सुदूरपश्चिम विश्वविद्यालयका 16 आङ्गी क्याम्पस र 9 संकाय छन्। टिकापुरमा 1 क्याम्पस र 1 कृषि विज्ञान संकाय सञ्चालनमा छ। कृषि विज्ञान संकायमा समेत विभिन्न कार्यक्रम सञ्चालनमा छन् र त्यहाँ 100 विद्यार्थी अध्ययनरत छन्। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरूले सुझाव दिनुभएको छ। शिक्षक रविन्द्र बहादुर कठायतले सुदूरपश्चिम विश्वविद्यालयमा आफूहरूका विद्यालयमा कक्षा 12 का विद्यार्थी हुने भएकाले फागुन चैतमा यहाँका विद्यालयमा क्याम्पस पुगेर कार्यक्रम गर्न सकेमा विद्यार्थी संख्या बढाउन सकिने बताउनुभयो।
17: हामीसँग 12 का विद्यार्थीहरू फागुन र चैत्र महिनामा लास्टतिर हुन्छ, कक्षा 12 को विद्यार्थीहरू भएको, ती विद्यार्थीहरू 12 कक्षाको जाँच वैशाखको महिनामा दिइसकेपछि त्यसपछि अब ब्याचलर पढ्नको लागि टीएमसी लगायत यस्तै अब सुदूरपश्चिम लगायत अन्य कुन कुन विश्वविद्यालयसँग जाने हुन्, आखिर ती जाने नै हुन्। त्यसले मेरो रिक्वेस्ट यहाँहरूलाई के छ भने फागुन र चैत्रको महिनामा सकेसम्म फागुनतिर यहाँको एकपटक 12 चलेका सबै स्कूलमा आफ्नो प्रोग्राम सहित आफ्नो कार्यक्रम सहित प्रेजेन्टेसन गर्ने हिसाबले हामीसम्म पुगिदिनु भयो भने, जस्तो शुल्कको कुरा होला, कार्यक्रमको कुरा होला, जति यहाँहरूले यहाँबाट गएर प्रश्न पार्न सक्नुहुनेछ, हामी त्यति त नसकौँला, तर पनि बीचमा हामी औपचारिक अनौपचारिक हिसाबले आफ्नो विद्यार्थीलाई त यो कार्यक्रम यहाँ यस्तो छ त भनौँला, तर फागुन चैतसम्म हरेक वर्ष यहाँहरूले आफ्नो कार्यक्रम सहित प्रत्येक 11-12 चलेका विद्यालयमा खास गरी 12 कक्षालाई फोकस गरेर एउटा भिजिट गरिदिनु भयो र यस्ता कुराहरू पस्टाइदिनु भयो भने विद्यार्थी 12 को जाँच दिइसकेपछि र पास भइसके सायद अलमल नपर्ला।
13: शिक्षक विद्या भट्टले क्याम्पसले बीएससी कार्यक्रम चलाउन सकेको भए राम्रो हुने भन्दै स्थानीय स्तरमै विद्यार्थी होल गर्ने खालको योजना बनाउन सुझाव दिनुभयो।
18: यो बीएससी बीएड कोलाबोरेसन गर्दै हुनुहुन्छ भने त्यो टेक्निकल सपोर्ट गरिकन त्यो जोइन्ट भेन्चरको काम गरिदिनु भयो भने त्यसले चाहिँ अझै इफेक्टिभ एउटा टिमवर्क पनि नेपालमा विद्यार्थीलाई होल्ड गर्न पनि सकिने एउटा वातावरणको सृजना हुन्छ जस्तो मलाई लाग्छ।
13: शिक्षक तेजराज खनालले तल्ला कक्षामा विद्यार्थी अब्बल भए मात्र माथिल्लो कक्षामा गुणस्तरीय पाइने भएकाले तल्लो कक्षामा शैक्षिक सुधारका लागि क्याम्पसको पनि सहकार्य आवश्यक रहेको बताउनुभयो। विश्वविद्यालय र विद्यालय बीच सहकार्यको वातावरण बारे छलफल हुनुपर्नेमा जोड़ दिनुभयो।
19: तल्लोपट्टि पनि कमजोर ब्याकग्राउन्ड आर्थिक ब्याकग्राउन्डको बच्चाहरूलाई पनि राम्रो बनाउनको लागि त पक्कै पनि क्वालिटी इम्प्रुभमेन्ट चाहिएको छ,
15: कार्य नै हामीसँग यहाँ यो युनिभर्सिटी अन्तर्गत हाम्रो जो टिकाको हुने क्याम्पस छ यो क्याम्पसमा साँच्चै भन्यो भने एकदमै उच्च क्षमताको ह्युमन रिसोर्स छ त्यसलाई हामीले प्रयोग गर्न पाएको छैनौँ कसरी काम गर्न सकिन्छ युनिभर्सिटी र स्कुलहरूसँग त्यो एउटा सायद हामीले छलफल चलाउनुपर्छ जस्तो मलाई
13: शिक्षक नारायण ढुङ्गानाले क्याम्पसले बीएससी नर्सिङ जस्ता थप कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो
9: एटलिस्ट बीएससी जनरल प्रोग्रामहरू छन् फिजिक्स केमेस्ट्री लगायतका विषयहरूलाई पनि सञ्चालन गर्न सकेको भए
13: सुभाष गौतमले यहाँका विद्यार्थी विदेशमा गएर समेत अब्बल भएकाले संसारमै क्याम्पसलाई चिनाउने प्रयास हुनुपर्ने बताउनुभयो
19: हाम्रो यही युनिभर्सिटीबाट गएका विद्यार्थीहरू पनि वर्ल्ड 100 भित्रमा परेका कलेजहरूका स्टुडेन्ट भन्दा पनि राम्रो स्थितिमा छन् सर तिनीहरू है विश्वका केही ठाउँहरूमा हामी देखेका पनि छौँ र किन सर यसमा पनि केही हेलो इफेक्ट हुन्छ र अर्थात् के हो त हामी किन परिरहेछौँ त 1000 भित्र
13: कार्यक्रम सञ्चालन सह प्राध्यापक मिन बहादुर शाहीले गर्नुभएको थियो
0: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामारोशन गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी नगराएको विषयमा कड़ा कदम चालेको छ मन्त्रालयले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ मन्त्रालयका अनुसार असार 10 गतेको निर्णयबाट शाखा अधिकृत तारा दत्त भट्टलाई रामारोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको थियो तर उक्त निर्णय कार्यान्वयन नभएको भन्दै मन्त्रालयले सघि निमित्तका प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका जगत बहादुर रावलको आर्थिक तथा प्रशासनिक अधिकार खारिज गरेको छ खोज खबरमा एकैछिनको विश्राम विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं सुन्दै गर्नुहोला टिकापुरी फिल्म

0: कब्बू का पिए रही था, कब्बू पेंसिल ले रही था, कब्बू झोले फटाका आज था, कहा कना हो बाबा के वस्त बाटिन गटिलो ठाउँ से झोला आनल से तो लड़का सामान नहीं हरत।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाउँ से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गोर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब नहीं जाइबू रट गई यहाँ झोला उद्योग में रट गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमत फे करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373।
3: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नंबर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मंदिर नजीक
5: सब पाने भाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भन्दै सबै कुरा पाउने रहेछ
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
3: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
11: विश्राम पछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुन न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा छ। देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सार्वजनिक विदाको दिन पनि सञ्चालन गर्ने भएको छ। चालू आर्थिक वर्षको शुरूदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिच्ने र कार्ड लिने सेवा गराईको अत्यधिक ताप बढ़ेपछि कार्यालयले सेवा विस्तार गर्ने निर्णय गरेको हो। कार्यालयले जारी गरेको सूचना अनुसार साउन 8 गतेदेखि आइतबार र शनिबार बाहेक सार्वजनिक विदाका दिन बिहान 10 बजेदेखि 5 बजेसम्म र राष्ट्रिय परिचय पत्रका लागि बायोमेट्रिक सेवा सञ्चालन गरिनेछ। यस्तै धनगढ़ी उपमहानगरपालिका 6 कैलाली गाउँपालिका र गोदावरी नगरपालिका वडा कार्यालय मार्फत सञ्चालन गरिएको अभियानमा विवरण दर्ता गराएका सेवा गराईलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचय पत्र कार्ड बुझ्न अनुरोध गरिएको छ।
12: जनमतका साथमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा सम्पर्क नम्बर 97-26-20-300 र 98-56-92-026।
11: टिकापुर नगरपालिकाका टोल टोलमा टोल विकास संस्था छन्। संस्थाले समाज सुधारका काम गरिरहेका छन्। आजको जनावदमा हामीले केही टोल विकास संस्थाका नागरिकलाई संस्थामा के कस्ता काम गरिरहनु भएको छ भनी सोधेका छौं।
13: नमस्ते, म गोविन्द कोइराला, टिकापुर नगरपालिका वार्ड नम्बर 7 बैदी। म आदर्श टोल विकास संस्था बैदीको अध्यक्ष। हामीले 2080 साल माघ 21 गते स्थापना भएको हाम्रो टोल विकास संस्था। हाम्रो टोल विकास संस्था स्थापना भए पश्चात हामीले 2072 सालमा आएको भूकम्पमा जाजरकोट जिल्लामा आफूले खाने मानवबाट छुट्याएर त्यहाँका पीड़ित जनताहरूलाई हामीले 15 क्विन्टल चामल लगायतको विभिन्न राहत सामग्री लगेर 10 दिन सहयोग गर्ने कार्यक्रम गर्यौं। तत्पश्चात फेरि हामीले उताबाट फर्केर आइसकेपछि जाडोको समयमा कम्तीमा वृद्ध वृद्धाहरूलाई ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले 5 ज्येष्ठ नागरिक हाम्रो टोल विकास अन्तर्गत पर्ने ज्येष्ठ नागरिकहरूलाई हामीले ब्ल्याङ्केट दिएर कम्बल दिएर सम्मान गर्यौं। त्यसपछि पनि हामीले जसले जाडोको सिजनमा एकजोट कपडा किन्न सक्दैन, एकजोट चप्पल किन्न सक्दैन, त्यस्ता विभिन्न 5 टोल विकासका आफ्नो क्षेत्रमा पर्ने 5 टोल विकासका एकदम निम्न स्तर भएका व्यक्तिहरूका लागि हामीले खुट्टादेखि टाउकोसम्म पुग्ने पुरै सेट कपडाहरू, जुत्ता चप्पल जे जे हो त्यो सबै हामीले उपलब्ध गरायौं।
14: म एम नारायण पोखरेल, वार्ड नम्बर 3 रामपुर, विजयनगर टोल विकास समितिको अध्यक्ष र टोल विकास समिति 3 को सञ्जालको सदस्य। टोल विकास संस्थामा अहिले हामीले काम गरिरहेका छौँ। सानो टोल छ, सानो टोल भएको हुनाले विकासका त्यति त गर्नु परेको छैन। एक त ठुलो मेन रोड पर्छ जहाँ बिचै भइगयो, त्यसपछि सानो सानो गल्लीमा 2 गल्ली छन्, त्यो गल्लीमा हामीले अहिले ग्रेभलिङ पहिले एकचोटि गर्यौँ, फेरि पनि अब खाल्टाखुल्टी पाएको छन्, अब त्यसलाई फेरि पनि मैले ग्रेभलिङको लागि भनेर वडामा एउटा नियोजना हालेको थिएँ, त्यसमा ग्रेभलिङ परेको छ। सरसफाई त हामीले गोलर 3 महिनामा हामीले गोलर काटिराख्छौँ, खाल्टाखुल्टी पनि हामीले पुर्छौँ, त्यही पनि अब त्यतिले मात्र पर्याप्त नभए हुनाले हामीले वडाको केही बजेटहरू लगेर त्यहाँ लगेर मसिन गराइने र माटो पटानी गर्ने गर्छौँ कहिलेकाहीँ यसो 2-4 वर्षको फरकमा।
15: नमस्कार, म सिंहराज बुढामगर, टिकापुर नगरपालिका वडा नम्बर 5, कर्मिडाँडा टोल विकास संस्थाको अध्यक्ष र 5 वडाको वडा कार्य सञ्जालको पनि अध्यक्ष हुँ। गत वर्ष 2081 सालको चैत्र महिना हाम्रो यो टोल विकास संस्था गठन भए पश्चात अहिलेसम्म हामीहरूको लगभग 16 महिनामा हामीहरूले घरधुरी त लगभग 100 छौँ। अब केही अब घरधुरी अझ समेटिन बाँकी हुनुहुन्छ, उहाँलाई पनि ल्याउने प्रयास गरिरहेका छौँ र त्यो दौरानमा हामीहरूको लगभग छोटो समयमा मोटामोटी 1,00,000 देखि 1,20,000 हाम्रो चाहिँ अब बचत संकलन भइसकेको छ। त्यो बचत हामीहरूले सरसल्लाह हाम्रो निर्णय अनुसार हामीहरूले ब्याजमा पनि 1 मासिक ब्याजमा चाहिँ हामीले लगानी पनि उहाँहरूलाई नै लगानी गरिराखेका छौँ र यसले गर्दाखेरि महत्वपूर्ण सानातिना समस्याहरू अब यो अब लघु वित्तमा भयो, ब्याङ्कमा भयो, अब यसरी अब त्यो ऋणहरू लिनुपर्ने अब त्यो सानातिना रकमहरू त्यो समस्याबाट सबैलाई सजिलो भएको छ। हाम्रो अब त्यस्तै अब बाटो ग्राभेल गर्ने कुराहरू, पिचका कुराहरू भए, बिजुलीका कुराहरू भए, अन्य खानेपानीका समस्याहरू चाहिँ हामीले योजनागत रूपमा हामीले चाहिँ अब टोल भेला मार्फत टोल विकासबाट नै हामीहरूले त्यसरी उठाउने गरेका छौँ र त्यो योजनालाई पनि हामीले सम्बन्धित वडा नगरपालिकासम्म पुर्याउने गरेका छौँ।
11: यसै समाचार सँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन, कर्णाली नदी कटानले तटबन्ध भत्किँदै टिकापुरको दक्षिण क्षेत्र जोखिममा, टिकापुर गौमुखी क्याम्पसद्वारा विद्यालयका नेतृत्वकर्तासँग अन्तर्क्रिया, उत्पादनलाई बजारसँग जोड्न प्रयास गर्ने उपकुलपति प्राध्यापक डाक्टर किशन दत्त भट्टको भनाई, बझनी नगरपालिकामा विद्यालय करिछाबारी प्रबन्धन सम्बन्धी अभिमुखीकरण र अछामको रामारोशन गाउँपालिकामा निमित्त प्रमुखको आर्थिक प्रशासनिक अधिकार रद्द। हवस् अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: ओहो, मुसाको दिरा चाहिँ हेर्नु त।
1: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
0: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
1: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
0: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
1: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
0: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
6: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
7: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
5: कता छ त त्यो?
7: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
5: फोन नम्बर कति हो भाइ?
7: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98-65-69-20-26।
8: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98-56-92-0-26।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान
3: नवदुर्गा आधारभूत विद्यालय, ब्लक नम्बर 9, साउन 9 र 10 गते।
4: कर्णाली मावि टिकापुर, साउन 11 र 12 गते।
3: सरस्वती मावि बनगाउँ, साउन 13 र 14 गते।
4: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
3: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म।
4: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म।
3: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म।
4: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म।
3: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म।
4: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म।
3: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
4: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 9845080888, 9845015356 र 9846134434।
4: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली।

0: बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टीकापुर, कैलाली।

0: के तपाई चाया डन्डीफोर दाद एलर्जी कपाल धर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही साउन 9 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने
2: डाक्टर आउने दिन साउन 9 गते शनिबार
0: साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान मनिष मेडिकल हल अस्पताल रोड टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9846477।
3: मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
4: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
3: तपसिल
4: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी
3: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी
4: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र
3: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि हालसालै खिचेको फोटो 2 प्रति
4: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र
3: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश। नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरूद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईलाई स्वागत छ। म अचला। रेडियो कार्यक्रम जीवन सन्देशको आजको श्रृंखलामा हामी विज्ञ व्यक्तिहरूसँग अन्तर्क्रियात्मक छलफल गर्नेछौ। आजको यस कार्यक्रममा हामी वातावरणमा सर्पको महत्व, बदलिँदै गरेको पर्यावरणले सर्प जातिमा परेको असर, नेपाल सरकार वन मन्त्रालयले सर्प सम्बन्धी गरेका कामका विवरणका साथै स्थानीय सरकारले सर्पदंशका कार्यक्रमहरू कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि चर्चा गर्नेछौ। मानव र सर्पबीच द्वन्द किन हुन्छ, त्यसको न्यूनीकरण कसरी गर्ने र यी दुई बीच सह अस्तित्व कसरी कायम गर्ने भन्ने बारेमा पनि कुराकानी गर्नेछौ। र यसका साथै सर्पदंश रोकथामका लागि रोटरीको जनचेतनामूलक अभियान सहित अन्य कुराकानीहरू पनि गर्नेछौ। आउनुहोस् कार्यक्रमको शुरूआत गरौं विज्ञ व्यक्तिहरूको पूरा परिचयबाट।
1: मेरो नाम चाहिँ सबनम पाठक हो। म वन तथा भूषण संरक्षण विभागमा चाहिँ वन अधिकृतको रूपमा काम गर्छु। मैले काम गरेको चाहिँ 30 वर्ष भन्दा नि माथि भइसक्यो।
2: मेरो नाम शशाङ्क पौडेल हो। म डब्लुएलएफ नेपालमा काम गर्छु। खास गरी मैले काम गर्ने भनेको चाहिँ वन्यजन्तु सम्बन्धी अध्ययन अनुसन्धान र मानव वन्यजन्तु द्वन्द्वको विषयहरूमा खास गरी काम गर्छु।
3: हजुर नमस्कार, मेरो नाम निर्मल रिजाल, म रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको निवर्तमान अध्यक्ष। अहिले म युनिभर्सिटीमा पढाउनुका साथसाथै म सोसियल एक्टिभिटिजहरूमा पनि धेरै रहन्छु।
0: तपाईँहरूलाई स्वागत छ यस रेडियो कार्यक्रममा। कार्यक्रमको शुरूआत चाहिँ म शशाङ्कजीलाई सोध्न चाहन्छु। डब्लुडब्ल्युएफ नेपालले सर्पको संरक्षणमा कस्तो भूमिका निर्वाह गर्न सक्छ, स्पेसियली रोटरीसँग कोलाबोरेसन कसरी गर्न सकिन्छ? तपाईँले यो नेपालको स्नेक बाइट प्रिभेन्सन थाहा नै छ, त्यसको बारेमा अलिकति त्यसलाई जोडेर भनिदिनुहोस् न।
2: डब्लुडब्ल्युएफ नेपालले चाहिँ लामो समयदेखि तराई भूप्रदेश कार्यक्रम अन्तर्गत चाहिँ यो बागमती नदीदेखि पश्चिमदेखि कञ्चनपुरसम्म चाहिँ हामी संरक्षित क्षेत्रहरू तथा संरक्षित क्षेत्रभन्दा बाहिर पनि वन्यजन्तुको संरक्षण अध्ययन अनुसन्धान लगायत समुदायसँग मिलेर चाहिँ धेरै खालको कामहरू गरेर आएका छौँ होइन। यसमा चाहिँ हाम्रो खास गरी ठूला प्रजातिहरूलाई संरक्षण गर्ने खालको कार्यक्रम भए पनि अरू धेरै कार्यक्रमहरूले गर्दाखेरि चाहिँ साना प्रजाति अथवा अरू सरीसृपहरू जस्तो सर्पहरूको कुराहरू हामी आज गर्दैछौँ होइन, त्यसमा पनि पुगेको छ। वन्यजन्तुको वासस्थान व्यवस्थापनको कुराहरू भए र वन्यजन्तुलाई चाहिँ मान्छेले चाहिँ उत्साहमा अथवा द्वन्द्वको कारणले गर्दाखेरि मारिदिने हुन्छ नि, र त्यो खालको काम कम गर्नलाई र त्यो सँगसँगै खोला नाला नदी र सिमसारका क्षेत्रहरू चाहिँ सरसफाई गर्ने, त्यसले चाहिँ आफ्नो स्वस्थ रूपमा आफ्नो काम गरोस् भन्ने हिसाबमा चाहिँ हामीले धेरै काम गरिरहेका छौँ। त्यसमै अरू ठूलो प्रजातिहरूलाई काम भए तापनि त्यसले सानो प्रजातिहरू र अरू सरीसृपहरूलाई पनि धेरै नै सहयोग पुग्छ त्यो वातावरण राम्रो हुँदा। रोटरीबाट भइरहेको कार्यक्रम र हाम्रो कार्यक्रमलाई मिल्ने ठाउँसम्म चाहिँ जोडेर सँगै लिएर गयो भने, जस्तो जुन सर्पदंश कम गर्नको लागि अथवा सर्पबाट बच्नको लागि दिनुपर्ने जति पनि मेसेजका कुराहरू छन्, त्यो चिज चाहिँ हामीले रेगुलरली अरूको लागि गरिरहेकोमा त्यसलाई पनि एउटा पार्टको रूपमा लिएर गयो भने चाहिँ त्यो त्यसमै इन्टिग्रेट हुन्छ। त्यहाँ चाहिँ सँगै मिलेर काम गर्न सकिने अवसरहरू चाहिँ प्रशस्त मात्रामा छन्।
3: सबनम म्याडमलाई मेरो प्रश्न, हाम्रो धार्मिक आस्था अनुसार पनि सर्पको चाहिँ महत्व छ भन्ने कुराहरू पनि पुराना कार्यक्रमहरूमा कुरा गर्यौं, तर प्राकृतिक रूपमा अथवा यो जुन इकोसिस्टम भन्छौं हामी त्यसमा सर्पको स्थान कहाँ छ, किन यो महत्वपूर्ण छ, एउटा। दोस्रो, अनि यहाँको मन्त्रालयले त्यस सम्बन्धी के कस्ता कामहरू गरेका छ, तपाईँको अलिकति एक्सपिरियन्स सुनाइदिनुहुन्छ कि?
1: खास गरेर यो सर्पको लागि इकोसिस्टममा चाहिँ असाध्यै धेरै महत्व रहेको छ, किनभने यसले चाहिँ मुसा जस्तो प्रजातिलाई उसको आहारा हो, उसले खान्छ र आफू पनि अरूको आहारा बन्छ यो, होइन? त्यस कारणले यसले दोहोरो भूमिका खेलिरहेको छ, जसले गर्दाखेरि इको सिस्टममा चाहिँ सर्प मासियो भने मानव जीवनै मासिन्छ भन्ने कुरा पनि यथार्थ हो। यसमा इको सिस्टमको कुराहरू धेरै छन्, यहाँ गरिरहनु भन्दा पनि इको सिस्टममा यसले एकदमै ठूलो महत्व राख्दछ, जसले गर्दाखेरि मानव अस्तित्व नै यसमै अडिएको छ जस्तो हो, किनभने सर्प मासिने बित्तिकै मानव अस्तित्व मासिन्छ, त्यसैले यसको चाहिँ एकदमै धेरै महत्व छ। अब यति महत्व भएको सर्पलाई वन मन्त्रालयले चाहिँ कसरी यसलाई हेरेको छ भन्ने कुरा तपाईँको प्रश्नमा चाहिँ अब अहिलेसम्म चाहिँ वन मन्त्रालयले यो सर्पको मात्रै छुट्टै कार्यक्रम भनेर राखेको छैन। जस्तो वन्यजन्तु सम्बन्धी तालिमहरू हुन्छ त्यति बेला चाहिँ हामीले तालिममा चाहिँ यो सर्पको 5-6 जति कक्षा हामीले राख्छौँ। हामीले चाहिँ यो ग्रामीण समाजमा गएर चाहिँ गरेका छैनौँ, अहिले कर्मचारीलाई नै गर्दैछौँ फर्स्टमा, किनभने कर्मचारीले थाहा पाएपछि बल्ल त्यसको चाहिँ ग्रामीण भेगमा त्यसको कुराहरू चाहिँ जान्छ भन्ने उद्देश्यले नै हामीले पहिला कर्मचारीलाई यसको तालिम दिनुपर्छ भनेर हामीले त्यसमा लागेका हौँ। तर हामीसँग सर्पको विशेषज्ञ चाहिँ छैन वन मन्त्रालयसँग, होइन हामीले चाहिँ सर्पको विशेषज्ञ जसले पीएचडी गरिरहनु भएको छ सर्पमा, अथवा सर्पको कतिपय ग्रामीण भेगमा पनि उहाँले यो सर्प विषालु यो सर्प चाहिँ विषालु होइन भनेर उहाँले चिन्नुहुन्छ, उहाँहरूलाई पनि हामीले प्रयोग गरेका छौँ, जुन कक्षाको लागि चाहिँ हामीले प्रयोग गरेका छौँ, जुन अब फिल्डमा लगेर देखाउनु परेको अवस्थामा यो सर्प कस्तो हो, यो कसरी चाहिँ यो एरियामा यस्तो यस्तो सर्प बढी देखिन्छ, यसलाई चाहिँ कसरी हामी त्यो सर्पबाट बच्ने अथवा उसलाई चाहिँ थ्रेट फिल चाहिँ कसरी नहोस् अथवा हामीले त्यसलाई कसरी बचाउनु पर्छ र हामी साथसाथै ऊबाट हामी कसरी बस्नुपर्छ भन्ने कक्षाहरू चाहिँ हामीले यो ट्रेनिङमा राख्छौँ। र अहिलेको परिप्रेक्ष्यमा चाहिँ हामीले महसुस के गरिरहेका छौँ भने सर्पलाई बचाउनु पर्छ, त्यसको लागि चाहिँ हामीले सबै प्रदेशहरूमा चाहिँ यसको कार्यक्रम राखेर तालिमहरू दिनु जरुरी छ भन्ने कुरा चाहिँ हाम्रो मानस पटलमा यतिखेर पसेको छ। तर कुरा के भन्दाखेरि हामीले अहिलेसम्म राखेका रेडबुकका कार्यक्रमहरूमा चाहिँ हामीले राख्न सकेका छैनौँ, यो कुरा चाहिँ दुर्भाग्य।
3: त्यो भनेको केन्द्रीय अथवा इभन प्रोभिन्सको हाम्रो लेभलमा पनि कुनै पनि रेडबुकमा परेको छ,
1: अहिलेसम्म चाहिँ सर्पको कार्यक्रम परेको छैन। जस्तो अब डिजास्टर आउने ठुल्ठुला कुराहरू चाहिँ पर्छ भने, किनभने एक त बजेट पनि दिन प्रतिदिन कम हुँदै गएको छ नेपाल सरकारको, अर्को कुरा हामीले चाहिँ ठुला जनावरलाई बचाउनको लागि अब बाघ हात्ती गैंडाबाट मान्छे कसरी बच्ने र उनीहरूलाई कसरी बचाउने भन्नेमा पनि हामीले पैसा खर्च गर्न सकेका छैनौँ भने सर्प चाहिँ हाम्रो छायामा परेकै छ भन्नुपर्छ।
4: यहाँहरू दुवैजनालाई अर्को प्रश्न, जस्तो तपाईँहरू अब अनेक कामको सिलसिलामा फिल्ड जानुहुन्छ, भ्रमणमा जानुहुन्छ, त्यहाँ तपाईँहरूले के देख्नुभयो इन्ट्रेस्टिङ कुरा, त्यस्तो केही रोचक छ भने एउटा सुनाइदिनु। अनि स्पेसली ससाङजीलाई चाहिँ यो चेन्जिङ इन्भाइरोमेन्टले सर्पको इकोसिस्टमलाई के असर गराएको छ त्यसलाई अलिकति हाइलाइट गरिदिनु।
2: म चाहिँ केही समय अगाडि चाहिँ नवलपरासी नवलपुर भनौँ न अहिले त्यो साइडमा जाँदाखेरि चाहिँ म हिँडिरहेको थिएँ, अनि त्यसपछि त्यहाँ जग्गाको कारोबार गर्ने, खरिद पनि गर्ने, बिक्री पनि गर्ने मान्छेहरू त्यहाँ हुनुहुन्थ्यो क्या, चोक पसलमा चिया खाने बस्ने कुरा गर्दाखेरि चाहिँ, अनि त्यहाँ जग्गा किन्न खोज्नु भएको रहेछ, उहाँसँग आएको मान्छेले चाहिँ नकिन्नुहोस् भन्नुभएको रहेछ, होइन, अनि सबै कुरा ठिक थियो। अनि मैले उहाँहरूसँग कुरा गर्दै जाँदा चाहिँ उहाँहरूको सबभन्दा ठुलो कन्सर्न के थियो भने यहाँ एकदमै धेरै सर्प लाग्छ, होइन, त्यही भएर यहाँ बस्नु हुँदैन भनेर मलाई एकदम इन्ट्रेस्टिङ लाग्यो क्या। त्यो एउटा कुराले चाहिँ मान्छेको कत्रो डिसिजनसँग त्यसले गर्दो रहेछ कि। अनि पछि मैले त्यही गाउँको अगुवाहरूसँग पनि सोधेँ, यस्तो यस्तो कुरा सुनियो के हो भन्दाखेरि, अब हामी नारायणीको तटीय क्षेत्रमा छौँ, अनि माथिबाट बाढीमा खोला बगेर आउँछ, अनि खोला बगेर आइसकेपछि यहाँबाट फराकिलो हुन्छ, अनि ठ्याक्कै सर्प चाहिँ यहाँ आएर माथि उत्रिन्छ जमिनमा, त्यो कारणले गर्दाखेरि हाम्रो बेल्टमा सर्प बढी भएको हो भन्ने चाहिँ त्यहाँको पुरानो मान्छेहरूको चाहिँ त्यो रहेछ कि। अब त्यसलाई भनौँ न इकोलोजिकल्ली हामीले स्टडी अनुसार त्यो सर्पको मुभमेन्ट अनुसार हेर्ने त दोस्रो कुरो हो, तर भनौँ न एउटा ट्रेडिसनल नलेज भन्छौँ है मान्छेको, त्यो चाहिँ त्यहाँ त्यस्तो रहेछ। त्यो चाहिँ मलाई इन्ट्रेस्टिङ लागेको थियो भनेपछि त्यहाँको मान्छेलाई त्यो एउटा थोरै इकोलोजिकल किन यस्तो भयो हाम्रो एरिया भन्ने चाहिँ उहाँहरूलाई थाहा रहेछ क्या।
3: त्यसको इकोनोमिक कन्सिक्वेन्सेस पनि रहेछ, अलिक
2: इकोनोमिक कन्सिक्वेन्सेस पनि रहेछ, होइन, एउटा त्यो कुरा भयो। अनि अर्को चाहिँ अब यो हाम्रो जुन क्लाइमेट चेन्जको कुराले कसरी असर गर्छ सर्पको भन्दाखेरि चाहिँ अब डिरेक्टली गर्छ, किनभने यो हर्पेटो फौना अथवा यो जति पनि घस्रिने अथवा भन्दा गर्मीमा तातो याममा बढी सक्रिय हुने जनावरहरूलाई त एक हिसाबले त हामी क्लाइमेट चेन्जको एउटा इन्डिकेटरको रूपमा नै लिन्छौँ, होइन, उनीहरूको इकोलोजिकल क्यालेन्डर जुन छ त्यो अनुसार यदि उनीहरूको त्यो क्यालेन्डर फरक परिरहेको छ, त्यो चाहिँ हुनुपर्ने बेलाभन्दा सिफ्ट भइरहेको छ भनेपछि त्यो तापक्रममा चाहिँ त्यही केही वृद्धि अथवा घट्ने, होइन, उनीहरूको सक्रिय हुने समय लामो छोटो हुने त्यो खालको छ भने चाहिँ त्यसले गर्दाखेरि चाहिँ त्यहाँ केही असर परेको हुनसक्छ भन्ने एउटा मेजर सूचक हो क्या यो यी प्रजातिहरू। अब हाम्रो अहिले बद्लिँदो परिवेशमा त तापक्रम सँगसँगै हिउँ पनि पग्लिन्छ, होइन, त्यो भएपछि पानीको हाम्रो हाइड्रोलोजिकल फ्लोहरू पनि चेन्ज हुन्छ, होइन, त्यो फ्लो भइसकेपछि जनावरहरूको मुभमेन्टहरू पनि चेन्ज हुन्छ, जनावरको रिक्वायरमेन्ट पनि चेन्ज हुन्छ, होइन, उसको प्रजननको समय अण्डाहरू चाहिँ राइट टाइममा फुट्ने नफुट्ने, होइन, त्यसले गर्दाखेरि त्यसको सङ्ख्यामा घटबड हुने जस्ता विभिन्न अथवा कति प्रजातिहरूको चाहिँ भाले अण्डाबाट निस्किने कि पोथी अण्डाबाट निस्किने भन्ने कुरा पनि सर्टेन तापक्रमभन्दा माथि गयो भने अथवा सर्टेन तापक्रमको रेन्जमा बस्यो भने भाले निस्किने, त्योभन्दा कम अथवा त्योभन्दा कम भयो भने पोथी निस्किने भन्ने खालको, त्यही भएर यो जुन हामी सर्प

0: समस्या चाहिँ सर्पमा धेरै नै छ के।
1: म्याडमलाई प्रश्न गरे त्यहीसँग रिलेटेड, त्यो जुन रिटालिएटरी भनेको अब त्यो आफूलाई बच्नलाई मार्ने, त्यो चाहिँ अलिकति जनचेतनाको अभावले पनि भएको होला, त्यसमा के राय छ, जनचेतना कसरी हामीले गर्न सक्छौँ?
2: यसमा मैले एउटा सानो कुरा भन्न चाहे, जस्तो म एकचोटि एउटा फिल्ड भिजिट जाँदै थिएँ होइन, अब जाँदाखेरि चाहिँ एउटा सर्प देखियो क्या, त्यहाँ सर्प देख्यो, अनि सर्प देखेपछि एउटा सानो बाबु उसले के भन्यो भने, मामु यो टोल मिलेर यो सर्पलाई मार्नुपर्छ, टोलले बोलाउँ हामीलाई त उ गर्ला, टोल सब मिलेर मार्नुपर्छ, उसको मानसपटलमा चाहिँ सर्प देख्ने बित्तिकै मार्नुपर्छ भन्ने खालको त्यो खालको सोचाइ चाहिँ त्यो बच्चामा छ भने त त्यो त सबै बच्चामा छ नि त त्यो भनेपछि हामीले सुरुवात चाहिँ कहाँबाट गर्नु पर्यो, घरबाट गर्नु पर्यो, यसलाई बचाउनु पर्छ, थ्रेट फिल त हुन्छ, हजुरले पनि मैले पनि अगाडिपट्टि ससाङले पनि अगाडिपट्टि सर्प देख्यो भने हामीलाई कुन जातको के थाहा, डर लाग्छ नि, लागेपछि उसले मार्छ टोक्छ मरि नै हालिन्छ भन्नेमा गइन्छ क्या एकैचोटि, त्यो एकछिन अलिअलि टोक्दामा विषालु होइन होला त्यो सोचामा हामी जाँदैनौँ, किनभने फर्स्टमा त आफूले आफूलाई बचाउन खोज्छ नि जसले पनि होइन। मेरो विचारमा चाहिँ त्यो सर्पको विज्ञ हुँदाखेरि पनि देख्ने बित्तिकै राति देख्ने बित्तिकै होइन उहाँहरूले त चिन्नुहुन्न नि एक्कासी, त्यसलाई निकै बेर हेरेर त्यो त कति पाटा हेरेर त्यसको मोटाइ हेरेर त्यसको टाउको मोटाइ हेरेर पुच्छरको तरिका हेरेर सबै विभिन्न तरिका छ, आँखा हेरेर होइन अनि उसको जिब्रोको त्यो हेरेर सबै थाहा हुन्छ नि, अनि बल्ल उसले चाहिँ यो सर्प विषालु होइन डराउनु पर्दैन भन्नु होला उहाँले विशेषज्ञले पनि, एज ए ल्यामेन्टको हिसाबले त सबैजनाले त्यो सर्पले टोक्छ भनेर डराउनु र उसलाई मार्नु चाहिँ स्वाभाविक हो, मानव स्वभाव हो त्यो, मान्छेले त्यो जानेर यसलाई यो प्रकृतिमा यसको चाहिँ एकदम ठूलो महत्व छ यसलाई मार्छु अथवा इको सिस्टम बिगार्छु भनेर यो होइन, यो चाहिँ एकदमै त्यहाँ आफैबाट भित्रै प्रतिरक्षाको लागि आएको कुराहरू होइन, यो गाह्रो कुरा पनि हो, सजिलो छैन हेर्नु, एकदम गाह्रो छ यो सर्प भन्ने बित्तिकै कसैलाई चाहिँ सर्पको एलर्जी नै हुन्छ, ऊ देख्यो भने यहीँ एलर्जी हुन्छ, उसलाई स्वास्थ्यको डक्टर यो थाहा होला, धेरै कुराहरू छ, त्यस कारणले हामीले त्यो सर्प चाहिँ फलानु ग्रामीण भेगमा चाहिँ सर्प मारेर खान्छ अथवा सर्पलाई जहाँ देखे त्यो मार्छ त्यो होइन, सबै 3 करोड नेपालीको दिमागमा त्यही हो, एउटा लामो केही देखियो अँध्यारोमा जाँदाखेरि त्यसमा टेकेर चुस्स काहीँ खुट्टामा गऱ्यो भने ला सर्पले नै टोक्यो मलाई त, अब एकदम दिमागमै उसको सर्पले टोक्यो उसलाई साइकोलोजी नै त्यो भयो, अनि उसलाई डक्टर कहाँ लाँदा नलाँदाखेरि पनि एकछिन हेरौँ न ऊ मान्दैन, त्यो मान्छेलाई चाहिँ किनभने अहिलेको त एकदम विषादी खाएको मान्छेहरू चाहिँ ऊ तिनीहरूलाई हार्ट फेल हार्ट एट्याक हुन सक्ने सम्भावना धेरै छ, यो सर्प भन्ने कुरा सानो कुरा हो तर एकदमै मान्छेले चाहिँ डर फिल गर्ने चाहिँ कुरा हो क्या यो,
1: र त्यो डरका कारण चाहिँ जुन अहिले मारुमले भन्नुभयो प्रतिरक्षामा चाहिँ उसले मार्नतिर लाग्छ होइन। ससाङजीलाई त्यही प्रश्न कि सर्प पनि त प्रतिरक्षाकै लागि त आउने हो होइन, ऊ पनि त एक किसिमले उसलाई मलाई चाहिँ मानवले मलाई चाहिँ अब केही बिगार गर्न लाग्यो भनेपछि मात्र ऊ आउने, नभए त ऊ खोजी खोजी म टोक्छु भनेर त आउने होइन नि,
0: होइन आउँदैन। हामीले यो जुन मानव वन्यजन्तु द्वन्द्वको नै कुरा गर्दाखेरि पनि हामी अक्सर द्वन्द्व भन्छौँ तर कहिले कहिले अब पछिल्लो अवस्थामा चाहिँ अब यो सहअस्तित्व अथवा होइन असमझदारी भन्ने खालका शब्दहरूलाई अलिकति बढी चाहिँ हामीले मूलधारमा ल्याउनु पर्ने जस्तो देखिन्छ क्या, किनभने विशेष कुरा चाहिँ के हो भने द्वन्द्व भन्ने बित्तिकै द्वन्द्वमा त दुइटै पक्षलाई म द्वन्द्वमा छु भन्ने थाहा हुन्छ क्या, तर मानव र वन्यजन्तुको केसमा त वन्यजन्तुलाई त यो द्वन्द्व हो अथवा यो झगडा हो भन्ने कुरा उसलाई त थाहा हुँदैन नि त, ऊ त आफ्नो बेसिक रिक्वायरमेन्ट होइन प्रजननको लागि खानाको लागि विचरणको लागि भन्ने कुरा नै हो, त्यही भएर कुनै पनि जनावरबाट मान्छेमा हुने खालका आक्रमणहरू भनेको चाहिँ उसले आफ्नो प्रतिरक्षाको लागि नै गर्ने हो कि होइन, जब उसलाई आफूलाई हामीले सर्पकै केसमा पनि कति फल्स बाइटहरू हुन्छ नि होइन, त्यो त हरेक चोटिमा भेनम त रिलिज हुँदैन
1: हुँदैन
0: होइन, भनेको त्यो उसले सकेसम्म आफ्नो प्रतिरक्षा जसरी गर्न सकिन्छ त्यो गर्ने हो, अब अन्तिम विकल्पमा केही नभइसकेपछि त अनि उसले आफ्नो प्रतिरक्षाको लागि आफूसँग भएको हतियार उसले पनि प्रयोग गर्छ, तर हामी र अरू जनावरहरूमा एउटा फरक भनेको त हामी त अलिकति निर्णय लिनुभन्दा अगाडि एकैछिन सोच्न सक्छौँ नि त, म यो गर्छु र त्यो गरिहाल्नु बिचको जुन एउटा ग्याप हुन्छ त्यो ग्यापमा हामीले सोचेर होइन यस्तो हो भनेर चाहिँ अलिकति सोच्यौँ भने यो समस्या त कम गर्न सकिन्छ जस्तो लाग्छ मलाई, अनि अलिकति जुन व्यवहार परिवर्तनको कुरालाई चाहिँ हामीले एउटा ब्ल्याङ्केट वेमा नहेरेर बरु अलिक स्पेसिफिक रूपमा जस्तो मेसेज बनाउँदाखेरि पनि व्यक्तिले के गर्ने घरले के गर्ने समुदायले के गर्ने होइन तिनवटा लेभलमा हामीले सोच्यौँ भने र त्यही हिसाबको चाहिँ हामीले मेसेज पनि बनायो भने सायद त्यसको अलिकति पेनिट्रेसन पनि राम्रो हुन्छ होला जस्तो लाग्छ मलाई।
3: अहिले हामी सुन्दैछौ सर्पदंश सम्बन्धी अन्तरक्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश। आज हामीसँग कुराकानीमा हुनुहुन्छ WWF नेपालका ससाङ पौडेल तथा वन मन्त्रालयका वन अधिकृत सबनम पाठकज्यू। ससाङजी, यो सर्प संरक्षणमा व्यक्ति घर परिवार तथा समुदायलाई तपाईँको के सन्देश छ?
0: व्यक्तिले चाहिँ के बुझ्नु पर्यो भने सबै सर्प विषालु हुँदैनन्, सबै सर्प मारिहाल्नु जरुरी हुँदैन, सबभन्दा पहिला त्यो व्यक्तिले बुझ्यो भने अनि त्यो फर्स्ट एक्सन चाहिँ निस्किँदैन होइन, घर परिवारको मान्छेले पनि

0: यो मेसेज चाहिँ एकले अर्कोलाई रिइन्फोर्स गर्नु पर्यो कि सबैले त्यो कुरा बुझ्नु पर्यो होइन. र समाजमा चाहिँ एउटा किसिमको सर्पदंशको लागि हाम्रो पूर्व तयारी के हो त, किनभने हेर्ने हो भने त हामी ठूलो डिजास्टरहरूको कुरा गर्छौँ, तर खास हेर्ने हो भने त मानव वन्यजन्तु द्वन्द र सर्पदंश पनि पोइन्टको हिसाबमा गर्ने हो भने त यो पोइन्ट डिजास्टर हो नि त, क्युमुलेटिभ वेमा त यो ठुलो छ नि त. त्यही भएर यो डिजास्टरसँग अथवा यसलाई कसरी हामीले लड्ने हो त भन्ने चाहिँ समुदाय स्तरमा योजना बनाइयो, कसैलाई सर्पले टोक्यो भने के गर्ने, कहाँ जाने त, तयारी हाम्रो के छ, त्यति बेलाको भोलिन्टियर भएर को जाने, को नहुँदा को जाने, कसलाई सम्पर्क गर्ने, गाडी कहाँ छ, एम्बुलेन्स कहाँ छ भन्ने खालका समुदायको लेभलमा केही पूर्व तयारी हुने हो भने चाहिँ जीवन जोगाउन पनि त्यति हुँदैन.
1: त्यसको मतलब चाहिँ अलिकति रणनैतिक भएर यसलाई चाहिँ सामना गर्न सकिन्छ, यसलाई चाहिँ एड्रेस गर्न सकिन्छ भन्ने कुरामा मैले म्याडमलाई सोधेँ. अहिले अब स्थानीय सरकारहरूले पनि यसलाई एउटा एजेन्डा बनाउनु पर्ने बेला भयो, गरिरहेका छन् छैनन्, के गर्नुपर्छ जस्तो लाग्छ? किन भन्दा सर उहाँले अहिले जुन भन्नुभयो नि सामुदायिक स्तरमा चाहिँ अर्गनाइज भएर केही रणनीतिको हिसाबले केही गर्ने भन्दाखेरि त्यो त सरकारले सहयोग गर्ने हो.
2: यसमा चाहिँ मेरो धारणा चाहिँ के छ भने जस्तो सरकार तीन तहको छ अहिले होइन, मुख्य यो सर्पको लागि एकदम उहाँले प्रयोग गर्नुपर्ने चाहिँ स्थानीय सरकार हो. स्थानीय सरकारले नै त्यसको चाहिँ कसरी सर्पबाट बस्ने अनि सर्पबाट टोकिहाल्यो भने इन्सिडेन्ट भइहाल्यो भने कहाँ लैजाने र टोलमा कहाँ कहाँ राख्ने, यो त त्यसको टाइम हुन्छ, फेरि समय हुन्छ, यति समयभित्र त त्यो मान्छेलाई इलाज गर्न सकेन भने उसको ज्यान जान्छ भन्ने कुरा पनि बिखालु भएको खण्डमा त्यो कुराहरू पनि बुझाउनु पर्यो. सबभन्दा पहिला चाहिँ ओडावडामा प्रत्येक ओडामा राख्नु जरुरी हुन्छ यो यसको चाहिँ एउटा टोली, फर्स्ट एड कसरी गर्ने र नजिकको हस्पिटल कहाँ छ, टोकिहाल्यो भने के गर्ने भन्ने त्यो एउटा समिति नै बनाउनु जरुरी हुन्छ. अनि त्यो समितिले चाहिँ सबै कुराहरू सरकारसँग, स्थानीय सरकारसँग यसको लागि यति पैसा परियर हामीलाई आवश्यकता पर्छ, त्यसको चाहिँ इस्टिमेट उहाँले गर्नुपर्छ. त्यो इस्टिमेट गरेर त्यो पैसा त्यहाँ राखेर हामीले पहिला त टोक्नै नदिनु पर्यो. टोक्नै नदिनको लागि ऊ पनि मर्न भएन, उसले डस्नु पनि भएन, दुइटै कुरा चाहिँ. त्यसको लागि चाहिँ सबभन्दा पहिला के भन्दाखेरि हामीले झासझुस घर अगाडि सफा गर्नुपर्छ. सफा गर्नलाई सबैको स्थिति, आर्थिक स्थिति कस्तो छ भन्ने कुरा त त्यहीँको गाविसको वडा अध्यक्षलाई थाहा हुन्छ, नगर प्रमुखलाई थाहा हुन्छ. अनि त्यो आफ्नो आर्थिक स्थिति अनुसार तपाईँहरूलाई यो गर्नको लागि यतिसम्म हामीले गर्न सक्छौँ भनेर उहाँहरूले त्यो कार्यक्रम पनि राख्ने गर्छ सरसफाईको. किनभने उहाँहरूले त्यो सरसफाई गरेर बस्ने समय हुँदैन. जम्मा घरमा कसैको छ सातजना केटाकेटी छन्, दुईजना आमा र बुवा हुनुहुन्छ, कसैको आमा मात्र, कसैको त्यस्तो अवस्था पनि छ. त्यो अवस्थामा उहाँहरूले बिहान 4 बजेदेखि उठेर बेलुका 11 बजे काम गरेर आएर ती छोराछोरीलाई पकाएर खुवाउने आमा पनि हुनुहुन्छ. त्यो लेभलकोलाई पनि हामीले छुट्याउनुपर्छ, लेभल छुट्याउनुपर्छ. त्यसपछि घरको सरसफाई, अहिलेसम्म पनि ग्रामीण भागमा दाउराले पकाउने कति घर धुरीहरू हुनुहुन्छ, उहाँहरूलाई दाउरा कहाँनिर राख्ने, त्यो कुनामा कसरी बस्छ, अनि फेरि घर त त्यो कोठा कोठा पक्की घर हुँदैन धेरैको, अनि त्यो नभएको ठाउँमा पनि यहाँनिर पालहरू कसरी बन्द गर्ने, पक्की घरमा पनि राति एक्लो हुने सर्पहरू पनि छन्, त्यसमा चाहिँ कस्ता कस्ता प्राथमिक कुराहरूलाई हामीले चाहिँ समेट्नुपर्छ भनेर त्यो खालको कुराहरू सबै उहाँहरूलाई जानकारी दिनुपर्छ. र विशेष गरेर अझ उहाँहरूको छोराछोरीलाई जानकारी दिनुपर्छ. आमा बुवाले त काम गरेर आएर थकाइ लाएर उहाँहरू केही नगरिकन बच्चाहरूलाई खुवाएर सुत्नु थाल्नुभयो भने बच्चाहरूले होइन आमा बुवालाई यसो यसो गर्नुपर्छ, यहाँ यसो गर्नु, उहाँहरू आफै प्रिकसन लिन थाल्नुहुन्छ कि बच्चाहरू. त्यति इनिसियल रूपमा जान सक्यो भने मात्रै हुन्छ. एकदमै जरुरी छ स्थानीय सरकारको कार्यक्रममा यो पर्नु जरुरी छ. र टोकिसकेपछि कुन हस्पिटल त नजिक छैन र प्राथमिक उपचार कहाँनिर राख्ने त्यो चाहिँ एकदम जरुरी छ.
1: स्थानीय सरकारको ध्यानमा पुर्याउनलाई यो के गर्दा हुन्छ होला,
2: त्यो चाहिँ हामी ओडा अध्यक्षज्यूहरूसँग राम्रो छलफल गर्नुपर्छ र स्थानीय अगुवाहरू हुन्छन् त्यहाँ ग्रामीण भेगमा उहाँहरूलाई पनि त्यसमा समावेश गराउनुपर्छ. सुरुमा चाहिँ एकदम गाह्रो छ, ओडा ओडामा हामीले कार्यक्रम गरेर मात्रै जानु जरुरी हुन्छ, नत्र भने यो सक्सेस हुन एकदम गाह्रो छ. हामीले आज गर्यौँ अनि फेरि यो जाडो महिनामा कम हुन्छ सर्पले टोक्नलाई, त्यो कुरो हराउँछ अनि फेरि गर्मीमा आउने बित्तिकै त्यो सुरु हुन्छ, त्यो उहाँहरूले बिर्सिसक्नु भएको हुन्छ त्यतिखेर. अनि त्यसले गर्दाखेरि पनि बालुवामा पानी जस्तो नहोस् हामीले गरेका कार्यक्रमहरू चाहिँ त्यो जुन लेभलमा हामीले राखेका छौँ त्यही लेभलबाट बरु माथि चढोस् तर तल नझरोस् हाम्रा कार्यक्रमहरू, त्यसरी जानु.
1: सो बजेटमा ल्याउन जरुरी छ, तपाईँले अहिले यसलाई फर्मलाइज गर्नलाई चाहिँ स्थानीय सरकारले बजेट पनि छुट्याउन चाहिँ
2: बजेट नै छुट्याउनु जरुरी छ. किनभने बरु धेरै नहोला सुरुवात गर्नु जरुरी छ, जसले गर्दाखेरि उहाँहरू अवेरनेसको कार्यक्रम जति अगाडि जान्छ जति चाहिँ हामीले उहाँहरूलाई चाहिँ यो सर्पबाट बच्नलाई सजिलो छ गाह्रो छैन, उनीहरूले आएर यत्तिकै टोक्ने होइन, जस्तो झ्यास म्यास छ हामी घाँस काट्न गयौँ उसलाई च्यापा समात्यो भने उसले थ्रेट फिल गर्यो नि त, उसले त मलाई मार्न आयो भन्यो अनि टोक्छ नि त, उसले त ऊ आफ्नो बाटो जान पाएन नि त. यस्ता यस्ता कुराहरू छ, जस्तो तरकारी नै अहिलेकाहीँ सागहरू पनि हामीले सागबारीमै पनि यो घटना देखेछौँ, काउलीबारीमा पनि घटना देखेछौँ, अलिकति चलाख भएर जानुपर्छ, त्यहाँ छ कि केही हेरेर जानु पर्यो, सरसफाइ छ त्यसमा, हो हामीले गोडेका छौँ, पानी हालेका छौँ, त्यो देखिन्छ छर्लक्कै, तर पनि कुनै बेला मान्छे कुन दिमागले कुन सोचेर के सोचेर गइरहेको हुन्छ, मान्छेको दिमाग कता पुगेका हुन्छ, तर त्यो तरकारी बारीमा जाँदाखेरि तरकारी बारीमै कन्सन्ट्रेट भएर नगएको पनि हुनसक्छ कहिले, यी कुराहरूले पनि राख्छ।
3: लास्टमा केही छ तपाईँहरूको?
2: मैले त अन्त्यमा के भने यो कार्यक्रम असाध्यै राम्रो लाग्यो मलाई, यो सुरुवात गर्नुभएको हजुरहरूलाई एकदमै धन्यवाद छ। यसमा अझ फेरि अर्को कुरो के जोड दिन खोजे भने, यो मन्त्रालय अन्तर्गत परेर जस्तो अब मलाई चाहिँ फोन किन आउँछ भन्दाखेरि यो वन मन्त्रालयको यो जनावर हो भन्ने हिसाबले आउने, तर त्यो होइन, यो सबैको, सबै मन्त्रालयको, एभ्री वानको हो, सबै 3 करोड नेपालीको हो, यो हामी सबैको समस्या हो भनेर हामी गयौँ भने हुन्छ, यो मन्त्रालयको त्यो मन्त्रालयको भनेर छुट्याउँदाखेरि यो अलिकति अप्ठ्यारो हुन्छ। यो वन मन्त्रालयले मात्रै राख्नुपर्ने होइन, हाम्रो 25 वटै मन्त्रालयले यो कार्यक्रम राखेर हामी तल ग्रामीण भेगसम्म गएर स्थानीय सरकारसम्म पुग्न सक्यौँ भने यो कार्यक्रम सफल हुन्छ र हामी सबैलाई फाइदा हुन्छ, र अनि इको सिस्टममा चाहिँ बिचमा बिग्रिँदैन, इको सिस्टम नबिग्रिएला, राम्रोसँग चल्ला।
0: हस् अनि यो इम्पोर्टेन्ट इनिसिएटिभ हो, यसमा डब्लुएलएफ नेपाल चाहिँ नेपाल सरकारको नेतृत्वमा रोटरीसँग मिलेर हामी फिल्डमा हामीले गर्ने कार्यक्रमहरूमा अहिले गरिरहेकोमा नभए पनि भोलि भविष्यमा हामीले गर्ने कार्यक्रमहरूमा कहाँनिर चाहिँ यसलाई मिलाएर अगाडि लिएर जान सकिन्छ, हामीले गर्ने कार्यक्रमहरूमा बढीभन्दा बढी चाहिँ यसलाई जनसमुदायमा चाहिँ सचेतना पुर्याउन सकेर बढीभन्दा बढी चाहिँ यसबाट हुने मृत्युहरू कम गर्नको लागि चाहिँ हामीसँगै काम गर्ने भन्ने हाम्रो प्रतिबद्धता रहिरहन्छ होइन, राम्रो कामको सुरुवात छ, त्यसको लागि रोटरी लगायत सबै हुनुहुनेहरूलाई चाहिँ शुभकामना छ।
3: डाक्टर निर्मल रिजाल, सर्वप्रथम अभियानका लागि रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले के कस्ता जनचेतनामूलक अभियानहरूमा काम गरिरहनु भएको छ बताइदिनुहोस् न।
4: रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले सन् 2019 काठमाडौँमा एउटा वृहत अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो सर्पदंशको बारेमा, जहाँ विभिन्न मुलुकका विज्ञ वरिष्ठ जनस्वास्थ्य अधिकृतहरू अस्ट्रेलियादेखि, युकेदेखि, हाम्रो इन्डिया, बंगलादेश, नेपाल, सबै मुलुकका विज्ञहरूलाई जमा पारेर एउटा सम्मेलन गरेको थियो। त्यो सम्मेलनको निचोड चाहिँ अन्तमा के आएको थियो भन्दा, जनचेतनाको अभावका कारणले धेरै मानिसहरू सर्पदंशको जोखिममा पर्छन्, त्यस्तो जनचेतना हुँदो हो त उनीहरू त्यो सर्पदंशबाट बच्न सक्थे, र सर्पदंश नहुने हो भने त मृत्यु पनि हुने सम्भावना कम हुँदै जान्छ। सो त्यस्तो किसिमको सन्देश सहित यो अन्तर्राष्ट्रिय सम्मेलन सिद्धियो, जसका आधारमा रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले चाहिँ एउटा परियोजना निर्माण गर्यो, र त्यो परियोजनाको चाहिँ अहिले 4 वर्ष एउटा अभियानको रूपमा अहिले चाहिँ त्यसमा काम भइराखेको छ, र त्यसमध्ये चाहिँ विभिन्न जनहितमा जारी रेडियो सन्देशहरू 11 छन्, जसमध्ये 5 चाहिँ रोकथामलाई टार्गेट गरेर गरिएको छ, त्यस्तै गरी 5 चाहिँ उपचार, ती मध्ये एउटा चाहिँ सर्पहरू चाहिँ पर्यावरणका अभिन्न अङ्ग हुन् भन्ने सहितको छ भने, 11 एउटा सन्देश चाहिँ सर्पले टोकिहाले के गर्ने त भन्ने एउटा एकदमै महत्वपूर्ण त्यसमा लिनुपर्ने कदमहरू के हुन् त भने एउटा चाहिँ जनहितमा जारी सन्देशले चाहिँ त्यो कुरा चाहिँ बुझाउन कोसिस गर्छ। यसै गरी रेडियो कार्यक्रमहरू छन्, छोटो सन्देश रेडियो कार्यक्रमहरू मुलुकभरि 41 एफएम रेडियोबाट चाहिँ प्रसारित हुने गर्दछन्। त्यसै गरी हामीले सामाजिक सञ्जालबाट पनि यी सबै सन्देशहरूलाई चाहिँ सामाजिक सञ्जाल जस्तो फेसबुकबाट, युट्युबबाट, इन्स्टाग्रामबाट पनि हामीले यी सन्देशहरू धेरै ठाउँमा पुर्याउन सक्यौँ भने विशेष गरी युवाहरू जो चाहिँ सामाजिक सञ्जाल प्रयोग गर्छन् उनीहरू जागृत हुन सक्छन् भन्ने चाहिँ धारणा हो। यस पछाडि पोस्टरहरू छ, र पोस्टर पनि दुईतिर प्रिन्टेड छ, एकतिर चाहिँ हामीले रोकथामका सन्देशहरू दिएछौँ भने अर्कोतिर चाहिँ उपचारको सन्देशहरू चाहिँ त्यसमा राखेका छौँ, र यी सबै चाहिँ 5 भाषामा नेपालीमा छँदैछ, यसबाहेक मैथिली, भोजपुरी, अवधि र पश्चिमी थारू भाषामा चाहिँ छ। अब म लास्टमा फेरि एकपल्ट सम्झाउन चाहन्छु, हाम्रो वेबसाइट www.snakebitenepal.org, यो वेबसाइटमा यी अघि मैले भनेका सबै सामग्रीहरू पनि भेट्न सकिन्छ, त्यसबाहेक यी सर्पदंश भएर उपचार गर्नुपर्ने एन्टिभेनम सेन्टर्सहरूको फोन नम्बर, त्यो कहाँ हो, त्यो कुन ठाउँमा छ, त्यहाँको सम्पर्क व्यक्ति को हो, यी सबै कुराहरू त्यसमा चाहिँ विस्तृत रूपमा दिएको छ। त्यो वेबसाइटमा अझ अरू धेरै कुराहरू छन्, अनुसन्धानहरू भएका त्यसको बारेमा छ, पत्र पत्रिकामा आएका आर्टिकलहरू, स्वास्थ्य मन्त्रालयले अथवा विश्व स्वास्थ्य संगठनले निकालेका प्रकाशनहरू सर्पदंश सम्बन्धी, यी सबै कुराहरू त्यहाँ भेट्न सकिन्छ। विद्यार्थी अथवा शोधकर्ता जसले अनुसन्धानहरू गर्नुहुन्छ उहाँहरूको लागि पनि यो वेबसाइट चाहिँ असाध्यै महत्वपूर्ण रहने गर्छ। यो परियोजना चाहिँ अन्तर्राष्ट्रिय रोटरी इन्टरनेसनलको चाहिँ रोटरी फाउन्डेसन भन्ने छ, यहाँको एउटा ग्लोबल ग्रान्टले सम्भव भएको हो, र उहाँहरूलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ।
3: अहिले हामीले सुन्यौं सर्पदंश अभियानमा रोटरीले गरेका क्रियाकलापहरूको विस्तृत जानकारी। आजको यस रेडियो कार्यक्रम जीवन सन्देशमा आफ्नो अमूल्य समय दिई यस छलफलमा सहभागी भइदिनु भएकोमा हाम्रा विज्ञहरूप्रति हार्दिक आभार तथा धेरै धेरै धन्यवाद। अब सुनौ यो जानकारीमूलक रेडियो सन्देश।
5: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
6: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
5: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
6: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
5: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउनु खोजेको हो नि रजनी।
6: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डसला ठाले बस्नु है।
5: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
6: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
7: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
3: आजको यस रेडियो कार्यक्रममा सर्पसँगको सह अस्तित्वमा रहन व्यक्ति, घर परिवार र समुदायको भूमिका महत्वपूर्ण हुने कुराको जानकारीका साथै नेपाल सरकारको वन मन्त्रालयले स्थानीय सरकारसँग मिली सर्प संरक्षण गर्न के कस्ता कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ भन्ने कुराकानी पनि सुन्यौं। यसका साथै सर्पहरू पर्यावरणका अभिन्न अंग हुन्, यिनीहरूले पनि बाँच्न पाउनुपर्छ, यिनीहरूको पर्यावरणमा महत्वपूर्ण भूमिका रहने हुनाले सर्पहरूको संरक्षण गर्नुपर्छ भन्ने जानकारी दिँदै आगामी साता अरू विषय प्रसंग लिएर आउने वाचा गर्दै आजको यस प्रस्तुतिबाट सहकर्मी साथीहरूसँगै म अचला पनि बिदा हुन्छु। नमस्ते।
9: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
10: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र

0: समस्याबाट पीडित हुनुहुन्छ।
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही साउन 9 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने,
2: डाक्टर आउने दिन साउन 9 गते शनिबार,
0: साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600 71024 र 98046 77417।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
4: आमा राति छ कता जान लाग्नु भयो नि?
5: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
4: ए पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
5: किन नि सानो लट्ठी र टर्च लाइट
4: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
4: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: अत्यन्त जरुरी सूचना।
1: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिश पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849-85-18-08।
1: के तपाई चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
4: अब टीकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
5: यही साउन 9 गते शनिबारका दिन
4: मनिष मेडिकल हल टीकापुरमा आउँदै हुनुहुन्छ।
1: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिला परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिला पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने,
5: डाक्टर आउने दिन साउन 9 गते शनिबार,
1: साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
4: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टीकापुर कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9846-77-417।
6: विश्राम पाछ फेरि स्वागत बा। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकै अनुसार हाल देशभर मनसूनी वायुको प्रभाव रहला। मनसूनकी निम्चापीय रेखा नेपालकै पश्चिम भूभागमा सर्दछ। उत्तरतर्फ तथा पूर्वी भूभागमा सर्दर स्थानकै आसपासमा देशभर साधारणतया बदली लग्नमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशकै कम ठाउँमा हल्कासी मध्यम वर्षा हुतिरहला। गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशकै पहाड़ी भागकै एक दुई ठाउँमा भारी वर्षाकै सम्भावना। आज दिनकी हिमालय पहाड़ी भागके साधारणतया बद्री लग्नमा बागमती गण्डकी लुम्बिनी सुदूरपश्चिम प्रदेशके तराई भागमा फेरि साधारणतया बद्री लग्नमा मध्य कोशी प्रदेशके तराई भाग मानसी बद्री लग्नमा देशकी हिमालय पहाड़ी भूभागके एक दुईठा मेघगर्जन तथा चट्याङ सहित मध्यम समूहके वर्षाकी हिमपातके सम्भावना बा। बागमती गण्डकी लुम्बिनी सुदूरपश्चिम प्रदेशके तराईके कम ठाउँ तथा मध्य प्रदेश कोशी प्रदेशके तराई भागके एक दुईठा मेघगर्जन तथा चट्याङ सहित मध्यम समूहके वर्षाकी सम्भावना बा। गण्डकी लुम्बिनी कर्णाली

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोच आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिवार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
4: आई बुढल्ला सुन्टो कि नै वान अन्डे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
5: अजि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ।
4: तुहार बाट अस्तर तुहार रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मसे गहना बनाएका आन्से कि कत्रा सुघर बनाएकन ल बाटी
5: ए ले ठिके बा चल हाली भात वट खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के घर गहना बना जाए रसायन बिना रसायन के घर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864 41 208 और 9846 39 261।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान
4: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9, साउन 9 र 10 गते,
5: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
4: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
5: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080188, 9845015356 र 9846134434.
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन श्रावण 9 गते शनिबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 1400 छ र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।

0: ए सन्टेकी आमा, पर कान्छा शालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरिकन पनि भएन, जाउँ भने भुवाको मंगल सूत्र बन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-1204, 9846-39261।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
1: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
1: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

हजुर नमस्कार नमस्कार नमस्कार कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण नेपाली लोकगीत संगीतलाई मन पराउने लोक पारखी मनहरू त्यसै गरी रेडियो प्रेमी मनहरूमा हरेक हप्ताको शनिबार चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौं। पक्कै पनि अघिल्लो शनिबार चाहिँ तपाईँको माझमा उपस्थित हुन सकिन है, त्यसको लागि सो सरी। आज पनि तपाईँसँग रमाइला कुराकानी गर्न तपाईँका ती मिठा आवाजमा मिठा नयाँ पुराना लोक फाका सुन्न आज पनि उपस्थित भइसकेका छौं। यतिखेर भने टेक्निकल सपोर्टमा मलाई साथ दिँदै हुनुहुन्छ हाम्रो प्राविधिक मित्र रत्नापुन मगर, त्यसै गरी आवाजमा म छु फागे कुँवर। यतिखेर तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। लोकगीत गाउने सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो। पक्कै पनि तपाईँ जहाँ हुनुहुन्छ जे गराख्नु भएको छ स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् खुसी रहनुहोस्। हामीलाई सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोस् पक्कै पनि 091-5162-255 को लाइनमा। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ है, www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र तपाईँ सक्नुहुन्छ भने त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ र 101 मेगाहर्जको विद्युतीय तरंग मार्फत पनि तपाईँ हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। पक्कै पनि तपाईँको गाउँ बस्तीको हाल खबर के छ कस्तो छ त्यो सम्बन्धी पनि रमाइला कुराकानी गराउँला है। आउनुहोस् तपाईँ कता आउनुहुन्छ के गराख्नु भएको छ आज शनिबार बिदा पनि। पक्कै पनि एकादशी है, आज चाहिँ तुलसी रोप्ने दिन पनि। धेरैजना दिदी बहिनीहरू आज व्रत पनि बस्नु भएको होला। पक्कै पनि तपाईँहरूलाई चाहिँ धेरै धेरै शुभकामना पनि छ है। यो सँगसँगै पक्कै पनि तपाईँ जहाँ आउनुहुन्छ जे गराख्नु भएको छ आउनुहोस् 091-5162-255 को लाइनमा। केटी साथी आउनुहोस् केटा साथी आउनुहोस् तपाईँसँग रमाइला कुराकानी गर्नेछु। तपाईँको गाउँ बस्तीको हाल खबर के छ कस्तो छ के गराख्नु भएको छ आज भोलिका दिनहरू कसरी बिताइराख्नु भएको छ है। तपाईँको गाउँ बस्तीमा चाहिँ के छ कस्तो छ पानीले चाहिँ कस्तो असर पारेको छ के छ गर्मी कस्तो छ त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौँ। यो हो कार्यक्रम लोक चौतारी, नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो। तपाईँ मिठो गीत गाउनुहुन्छ, तपाईँको स्वर मिठो छ, मसँग चाहिँ यति मिठो स्वर छ यति मिठो गीत गाउँछु तर मैले एउटा उजागर गर्ने अवसर नै आएको छैन, कसरी गर्ने होला कुन ठाउँबाट गर्ने होला यो आवाजले कसरी बुलन्दन गर्ने होला भन्ने तपाईँको त्यस्तो इच्छा छ भने तपाईँ पक्कै पनि कार्यक्रममा आउनुहोस् सहभागिता जनाउनुहोस् तपाईँसँग रमाइला कुराकानी गर्नेछौ। तपाईँ कार्यक्रममा आइसकेपछि एउटा मिठो भाका सुनाउनु पर्ने हुन्छ, तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। तपाईँसँग कुराकानी गर्नुभन्दा पहिले कार्यक्रम लोक चौतारीको सुरुमा जोड्छौं यो रमाइलो भाका, त्यसपछि भने हामी तपाईँसँग कुराकानी गर्न उपस्थित हुनेछौं। तपाईँ भने 091-5162-255 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोस्।

0: हजुर म सा त्यस्तो कुन निकै रहेछ पक्कै पनि यो मिठो भाकाबाट हामीले कार्यक्रम लोक चौतारीको शुरूमा जोडिसकेका छौँ। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। लोकगीत गाउने, सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेन्ना गर्ने कार्यक्रम पनि हो। यतिखेर भने टेक्निकल सपोर्टमा मलाई साथ दिइराख्नु भएको छ हाम्रो प्राविधिक मित्र रत्नाजी भने, त्यसै गरी आवाजमा म छु भाग्य कुँवर। आज कार्यक्रम लोक चौतारीमा पहिलो साथी जोडिसक्नु भयो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्रले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ। कहाँदेखि को हुनुहुन्छ आज हाम्रो पहिलो श्रोता, उहाँलाई म स्वागत गर्छु। नमस्ते हजुर। नमस्ते हजुर। हेलो। नमस्ते हजुर। के भएको रताजी? कोही साथी आउनु भएको थियो, उहाँको आवाज हामीले सुनिराखेका छैनौ। नमस्ते हजुर। साथी आउनु भएको थियो, जानुभयो। खै के भएको, नेटवर्कले साथ नदिएको हो कि के भएको, त्यो चाहिँ हामीलाई थाहा भएन। पक्कै पनि तपाईँ फेरि पनि डायल गर्न सक्नुहुन्छ है 091-5561-255 लाइनमा। केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौँ। तपाईँको गाउँ बस्तीको हालखबर के छ त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौँ। तपाईँ भने कार्यक्रममा आइसकेपछि एउटा मिठो भाका चाहिँ तपाईँले सुनाउनु पर्ने हुन्छ है। तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना छोड्न सक्नुहुन्छ। फेरि साथी कोही जोडिसक्नु भएको छ, कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर। हजुर नमस्ते। के भएको आवाज रत्नाजी? नमस्कार हजुर। फेरि आउनुभयो, फेरि जानु। नमस्कार हजुर। नमस्कार।
1: हेलो,
0: सुनिरहेको छैन?
1: आवाजै आउँदैन।
0: आवाज त सुनिरहेछ। हेलो।
1: हजुर नमस्ते।
0: हजुर नमस्कार। नमस्कार, सुनिराख्नु भएको छैन आवाज?
1: सुन्यो, अहिले सुन्यो।
0: हजुर हजुर, अलि नेटवर्क हुने ठाउँमा जानुहोस् न है।
1: नाइ सुन्ने ठाउँमा टिकापुरबाट हो।
0: हजुर टिकापुरबाट नारायण चौधरी हो?
1: सीताराम
0: चौधरीजी, म त कस्तो बिर्सेको है।
1: हजुर।
0: अनि के छ सीतारामजी हालखबर?
1: बस एकदम ठिक ठाक छ। सीतारामको हालखबर?
0: हजुर, अब सीतारामको हालखबर ठिक नभएपछि त कस्तो हुन्छ र है।
1: हजुर।
0: अनि ठ्याक्कै कति नम्बरबाट भन्नु?
1: म टिकापुरको सीताराम फ्रेस हाउसबाट 14 नम्बरबाट बोल्दैछु।
0: 14 नम्बरबाट सीताराम फ्रेस हाउसबाट, ठ्याक्कै कहाँनिर छ यो पसल सीतारामजी?
1: ग्यास सिलिन्डर लिएर।
0: ए ल, त्यसो भए आज रत्नाजी र म नास्ता खान आउनुपर्छ। के पाक्छ तपाईँको पसलमा?
1: केही पाक्दैन, मासु पसल मात्रै हो।
0: ए त्यसो भए हामी त मासु खान्न है साउनको महिना।
1: हजुर हजुर।
0: ल त्यसो भए हामी यसो मिलाएर आउँछु। अनि के छ हामीलाई फेरि कतिको हुन्छ अनि नास्तामा?
1: हजुर,
0: हामीलाई नास्तामा फेरि कतिको हुन्छ भने क्या पैसा हाफ?
1: ए मासु लिन आएपछि भइहाल्छ त।
0: भइहाल्छ नि, मिलाइहाल्नुहुन्छ नि होइन?
1: हजुर।
0: पक्कै पनि रमाइलो कुराकानी भयो। अनि के छ खाना खानु भयो? हजुर जे उस आफ्नो कामलाई अब काम पनि गर्नु पर्यो होइन? हजुर। अनि अनि व्यापार कस्तो चलिरहेछ जे उस, कस्तो चलिरहेछ
1: व्यापार? त अब यो साउन महिना हो तर चल्छ, जसरी पनि चल्छ, तर अब केही न केही कम चल्छ।
0: हजुर, अब साउनको महिना मासु अलि कमै खान्छन् मान्छेले होइन? त्यही भएर ठिकै छ, जस्तो जे भए पनि हामीले चाहिँ सन्तुष्ट हुनुपर्छ है आफ्नो काम पर्छ।
1: हजुर
0: हजुर, पक्कै पनि। अनि आज जोडिनु भयो, खुसी लाग्यो। पक्कै पनि हामीलाई सुनिराख्नु भएको छ?
1: हजुर
0: हजुर, सुन्नुहोस् सधैँ माया गर्नुहोस् यसरी है सीतारामजी।
1: हजुर
0: हजुर, कार्यक्रममा आउनु भएको होला, अब मैले भन्नै पर्दैन, एउटा मिठो भाका चाहिँ हामी सुन्छौँ।
1: म त सबै किसिमको गीत आउँछ, खुसरी गाना नेपाली फिल्मको सब आउँछ, अब लोकदोहोरी सुनाइदियो।
0: हजुर हुन्छ, सुनाउनुहोस्।
1: हजुर अब जे भए पनि जानु नजानु सुनाइदिउँ एक शब्द।
0: हजुर
1: हजुर। रेली खोला बगर सफल पक्यो लहरा, आउन माया बसन लाग्यो रहरा, आउन माया बसन लाग्यो रहरा, खोलाको किनार हरा हरि माया सरबरी, खोलाको किनार हरा हरि माया सरबरी, रेली खोला बगर काफल पाक्यो लहरा, आउन माया बसन लाग्यो रहरा, आउन माया बसन लाग्यो रहरा, खोलाको किनार हरा हरे माया सराबरे खोलाको किनार हरा हरे माया सराबरे बैसामा कस्तो रोग लाग्यो हावा सरारा बैसामा कस्तो रोग लाग्यो हावा सरारा। हजुर यति
0: हजुर पक्कै पनि कार्यक्रममा आउनुभयो, मिठो भाका सुनाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि आउँदै गर्नुहोला सीतारामजी, माया चाहिँ नमान्नुहोला। आजलाई छुट्नु पर्ने हुन्छ, छुट्नु भन्दा पहिले साथीभाइ आफन्तजनलाई सम्झना छोड्न सक्नुहुन्छ।
1: अब साथीहरू त हाम्रो सीतारामलाई ग्रुप कलमा जोड्नेवाला साथी हुनुहुन्छ, सुर्खेततिर धेरै साथी छन् मेरो, सुशीला छन्, लालसरी, हिरा, सीता सलामी, ठग, धनु सर, प्रेम सर, अनि चितवनबाट देवघाटबाट बोल्नुहुन्छ राम बहादुर खड्का सर, चौधरी सीताराम चौधरी सर गाना सुनाउनु भन्नुहुन्छ, अनि राम बहादुर खड्का सर पनि धेरै सुनाउनुहुन्छ गीत, अनि म पनि सुनाइदिन्छु। त्यसपछि त धेरै खुसी लाग्छ मलाई पनि, उहाँलाई पनि भन्नुहुन्छ चौधरी जति म पनि सक्दैन भन्नुहुन्छ। लिनुहोस् सबै साथीलाई सम्झिँदै, हजुरलाई पनि सम्झिँदै भन्न, बैसामा कस्तो रोग लाग्यो हावा सरारा भन्दै बिदा हुन्छु। नमस्ते।
0: हजुर नमस्कार, नमस्कार सीतारामजी, नमस्कार। अहिले पनि टिकापुर 14 नम्बरबाट सीताराम चौधरी आउनु भएको थियो, उहाँले पनि एउटा मिठो भाका सुनाएर आफ्ना साथीभाइ आफन्तजनलाई सम्झना छोडेर गइसक्नु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सीतारामजी आगामी दिनमा पनि आउँदै गर्नुहोला, माया चाहिँ नमान्नुहोला है। पक्कै पनि तपाईँ पनि यस्तै यस्तै रमाइला मिठा भाका पुराना भाका सुनाउन चाहनुहुन्छ, पक्कै पनि तपाईँको त्यो एकछिनको थकाईलाई पनि आनन्द र मेटाउन चाहनुहुन्छ भने तपाईँ कार्यक्रममा जोडिनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। यो कार्यक्रम लोक चौतारी, लोकगीत गाउने, सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जागिर्ना गर्ने कार्यक्रम पनि हो। पक्कै पनि तपाईँ हामी सबैजना सुन्छौ है, गाउँछौ, सुन्छौ। नेपाली लोकगीत संगीत एउटा हाम्रो पहिचान पनि हो, हामी सबैजनाले मन पराउनु पर्छ, गाउनु पर्छ, आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो नेपाली लोकगीत संगीतको हामीले जागिर्ना गर्नुपर्छ है। तपाईँ हामीले नै गरेनौ भने, तपाईँ हामीले नै जागिर्ना गर्नौ भने कसले गरिदिन्छ है। तपाईँ हामी सबैजना मिलेर चाहिँ नेपाली लोकगीत संगीतको जागिर्ना गर्नुपर्छ भन्दै पक्कै पनि कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेको छ टिकापुरको सिद्धार्थ चुक नजिकै रहेको निर्मला ब्युटी पार्लरले। यदि तपाईँहरू त्यहाँ जानुभयो भने ब्युटी पार्लर सम्बन्धी हरेक सेवा सुविधाहरू पाउन सक्नुहुन्छ है। विशेष गरेर त तपाईँ धेरैजना दिदीबहिनीहरू त्यतिकै घरमा बसिराख्नु भएको छ, तपाईँ आफू आफैमा केही गरौं भन्ने सोचमा हुनुहुन्छ, तपाईँ म चाहिँ ब्युटी पार्लर सम्बन्धी काम सिक्ने थिएँ तर मैले सोचेर खोजे जस्तो पार्लर सिक्ने ठाउँ पाएको छैन, कहाँ जाने होला, कुन ठाउँमा जाने होला भन्ने त्यस्तो तपाईँ दोधारमा हुनुहुन्छ भने तपाईँ अवश्य पनि एकचोटि निर्मला ब्युटी पार्लरलाई चाहिँ सम्झन सक्नुहुन्छ। र अर्को कुरा, तपाईँ आफ्नो अनुहारदेखि हैरान हुनु भएको छ, तपाईँले जति कोसिस गर्दा पनि आफ्नो अनुहारलाई चाहिँ सुन्दरता ल्याउन सक्नु भएको छैन, आफ्नो अनुहारको चाया, पोतो, डन्डीफोर हटाउन सक्नु भएको छैन भने पक्कै पनि यी सबै समस्याको समाधान गर्छ निर्मला ब्युटी पार्लरले। र अर्को कुरा, यदि तपाईँलाई कस्मेटिकका सामानहरू है, शिरदेखि पाउसम्मका कस्मेटिकका जस्तो सुकै सामानहरू पनि चाहिएका छन् भने तपाईँले त्यहाँ सहज रूपमा पाउन सक्नुहुन्छ, जुन टिकापुरको सिद्धार्थ चुक एनएमई ब्याङ्कको ठ्याक्कै तलपट्टि छ, ठूलो बोर्डमा निर्मला ब्युटी पार्लर लेखिएको छ। तपाईँ त्यहाँ जानुभयो भने हरेक सेवा सुविधा पाउन सक्नुहुन्छ र तपाईँले चाहिँ जुनसुकै काम, जुनसुकै सामान लगे बापत तपाईँलाई चाहिँ 20% छुट पनि दिएको छ। तपाईँ त्यहाँकी मेन सञ्चालिका हुनुहुन्छ निर्मला कडारा, एकचोटि अवश्य पनि सेवाको मौका दिनु नभुल्नुहोला भन्दै फेरि पनि के छ रत्नाजी, कोही साथी आउनु भएको छ, कोही आउनु भएको छैन, एउटा मिठो भाका राख्नुपर्छ है भन्दै हुनुहुन्छ। तपाईँको माझमा फेरि पनि जोड्छौ यो रमाइलो भाका, त्यसपछि भने तपाईँको माझमा उपस्थित हुनेछु। तपाईँ भने 091-5-61-255 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोस् है त।

हजुर, यो मिठो भागा तपाईँको माझमा राखिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। यतिखेर भने टेक्निकल सपोर्टमा मलाई साथ दिइराख्नु भएको छ हाम्रो प्राविधिक मित्र रत्नाजी, भने त्यसै गरी आवाजमा म छु फागेको। पक्कै पनि तपाईँ सहभागिता जनाउन सक्नुहुन्छ है 091-5-61-255 लाइनमा। केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग रमाइला कुराकानी गर्नेछु। तपाईँ भने कार्यक्रममा आइसकेपछि एउटा मिठो भाका, लोकधरी भाका, नयाँ होस् पुरानो होस्, तपाईँले चाहिँ सुनाउनु पर्ने हुन्छ र तपाईँका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र तपाईँ त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। यो हो कार्यक्रम लोक चौतारी, नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो। पक्कै पनि बिहान 11 बजिसकेको छ है। अब कोही भने घरमै हुनुहुन्छ होला, कोही भने वनतिर पनि जानु भएको छ होला, कोही भने उकाली गर्दै हुनुहुन्छ होला, कोही भने ओह्राली झर्दै हुनुहुन्छ होला। पक्कै पनि आज शनिबारको दिन धेरैजना साथीहरू, विद्यार्थी साथीहरू विदामा पनि हुनुहुन्छ होला। पक्कै पनि कोही भने आफ्नो व्यापार बिजनेसतिर पनि बिजी हुनुहुन्छ होला, कोही भने आफ्नो घरतिर बिजी हुनुहुन्छ होला, कोही भने वनतिर बिजी हुनुहुन्छ होला, कोही भने खेततिर पनि बिजी हुनुहुन्छ होला, कोही भने वनबाट गाउँघरतिर हेर्ने हो भने पक्कै पनि घरतिर फर्किँदै हुनुहुन्छ होला, कोही भने गाउँघरतिर पक्कै पनि अब आज बिदामा पनि होइन, धेरैजना विद्यार्थी साथीभाइ भाइ बहिनीहरू चाहिँ गोरु गोठालो बाख्रो गोठालो गाउँतिर चाहिँ जाँदै पनि हुनुहुन्छ होला। पक्कै पनि कोही भने खाना खाँदै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जे घर राख्नु भएको छ, हामीलाई सुन्दै हुनुहुन्छ भने आउनुहोस् कार्यक्रम लोक चौतारीमा, एउटा मिठो भाका सुनाउनुहोस्। तपाईँका देश विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। यो कार्यक्रम लोकगीत गाउने, सुनाउने र रमाउने, नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो। पक्कै पनि तपाईँसँग मिठो गला छ, मिठो कला छ, तपाईँको स्वर मिठो छ, तपाईँले चाहिँ आफूमा भएको त्यो स्वरलाई एउटा अवसर पाउनु भएको छैन होइन। मसँग त यति मिठो स्वर छ, मैले कसरी मेरो आवाजलाई चाहिँ बुलन्दन गर्ने होला, कसरी यो आवाजले खुलाउने होला भन्ने तपाईँको त्यस्तो सोच छ भने तपाईँ पक्कै पनि तपाईँले चाहिँ के गर्नु पर्दैन, तपाईँ भने कार्यक्रममा आउनुहोस्, एउटा मिठो भाकाको साथमा आउनुहोस्, तपाईँको त्यो आवाजलाई चाहिँ हामीले चाहिँ कार्यक्रम लोक चौतारीमा स्थान दिने गर्दछौ। हरेक हप्ताको शनिबार तपाईँको माझमा हामी कार्यक्रम लोक चौतारी लिएर उपस्थित हुने गर्दछौ। पक्कै पनि के छ रत्नाजी, कोही साथी आउनु भएको छ? कोही साथी आउनु भएको छैन भागीजी, फेरि पनि एउटा मिठो भाका राख्छौ, त्यसपछि भने साथीहरूको माझमा उपस्थित हुन्छौ है भन्दै हुनुहुन्छ। तपाईँको माझमा फेरि पनि एउटा जोड्छौ यो मिठो भाका, त्यसपछि भने हामी तपाईँको माझमा उपस्थित हुनेछौ। तपाईँ भने पक्कै पनि हामीलाई सुन्दै हुनुहुन्छ है, ती पुराना नयाँ पुराना भाका तपाईँको माझमा हामीले बजाइराखेका छौं। तपाईँ पक्कै पनि आनन्द लिइराख्नु भएको छ होला, आफ्नो काम सँगसँगै कार्यक्रम लोक चौतारी सुन्दै आनन्द लिइराख्नु भएको छ होला। फेरि पनि तपाईँको माझमा जोड्छौं यो मिठो भाका।

पोखरेली नानीलाई नवीन सानो है पक्कै पनि यो मिठो भाका तपाईँको माझमा राखिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। लोकगीत गाउने, सुनाउने र रमाउने, नेपाली लोकगीत संगीतको जगेना गर्ने कार्यक्रम पनि हो। यस कार्यक्रमलाई प्रायोजन गरेको छ टिकापुरको सिद्धार्थ चुक नजिकै रहेको निर्मला ब्युटी पार्लरले। यदि तपाईँहरू त्यहाँ जानुभयो भने हरेक सेवा सुविधाहरू पाउन सक्नुहुन्छ ब्युटी पार्लर सम्बन्धी है। तपाईँ धेरैजना दिदी बहिनीहरू त्यतिकै घरमा बसिरहनु भएको छ, तपाईँ आफू आफैमा केही गरौं भन्ने तपाईँ सोचमा हुनुहुन्छ, तपाईँले आफूले रुजे जस्तो र खोजे जस्तो एउटा पार्लर सिक्ने ठाउँ पाउनु भएको छैन, तपाईँ म यो काम सिकेर केही गर्छु भन्ने तपाईँमा खुबी छ भने तपाईँ अवश्य पनि एकचोटि निर्मला ब्युटी पार्लरलाई चाहिँ सम्झन सक्नुहुन्छ। अर्को कुरा, तपाईँ आफ्नो अनुहारमा भएको चाया पोतो डन्डीफोर होइन रिङ्कल त्यस्तो केही समस्या छ भने तपाईँ हटाउन चाहनुहुन्छ भने पनि यी सबै समस्याको समाधान गर्छ निर्मला ब्युटी पार्लरले। र अर्को कुरा, तपाईँ आफ्नो कपालदेखि हैरान हुनु भएको छ होइन, आफ्नो कपाललाई जति गर्दा पनि तपाईँले चाहिँ सिलिम र सरल बनाउन चाहनु भएको सक्नु भएको छैन, आफ्नो कपाललाई चाहिँ सुन्दर राम्रो होइन कपाल स्टेट हेयर स्टेट बोटक्स त्यस्तो केही राम्रो बनाउन चाहनुहुन्छ भने पनि त्यहाँ सबै गरिन्छ निर्मला ब्युटी पार्लरमा। र तपाईँलाई चाहिँ सिपदेखि पाउसम्मका कस्मेटिकका सामानहरू पनि राम्रो राम्रो क्वालिटीका सामानहरू पनि चाहिन्छन् भने यी सबै त्यहाँ पाइन्छन्। तपाईँ अवश्य पनि एकचोटि सेवाको मौका अवश्य पनि दिनुहोला, जुन ठिकापुरको सिद्धार्थ चोक नजिकै रहेको छ, एनएमबी ब्याङ्कको ठ्याक्कै तल्लपट्टि छ। तपाईँले जुनसुकै काम जुनसुकै सामान लगे बापत तपाईँलाई चाहिँ 20% छुट पनि दिएको छ। त्यहाँकी मेन सञ्चालिका हुनुहुन्छ निर्मला कडारा, एकचोटि अवश्य पनि सेवाको मौका दिन नभुल्नुहोला भन्दै के गर्ने आज पनि कार्यक्रमको समय सकिसक्यो है भाग्यजी भनेर हाम्रो प्राविधिक मित्रले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ। यस्तै हो तपाईँको माझमा आउँछौ होइन जान्छौ, यस्तै हो तपाईँको माझमा हामी हरेक हप्ताको शनिबार यसरी नै आउँछौ जान्छौ, केही छैन। कार्यक्रमको समय सकिसकेको छ, पक्कै पनि सुनेर साथ दिनुहुन्छ, तपाईँहरू फोन गरेर साथ दिनुहुन्छ, खुसी लाग्छ। तपाईँको माया साथ र सपोर्टले नै हामी यसरी अगाडि बढ़िरहेका छौं। पक्कै पनि आशा छ तपाईँले साथ सपोर्ट दिनुहुनेछ भन्ने हामीले आशा अपेक्षा पनि राखेका छौं। आज पनि हामीलाई फोन गरेर साथ दिनुभएको थियो टिकापुर 14 नम्बरबाट सीताराम चौधरीजीले, एकदमै हँसिलो रमाइलो मान्छे है, म त सुन्छु एकदमै मनपर्छ भन्नुहुन्थ्यो। पक्कै पनि हामीलाई यसरी नै सधैँ फोन गर्नुहोला, माया दिनुहोला, साथ सपोर्ट गर्नुहोला है सीतारामजी। तपाईँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु, त्यसै गरी सुनेर साथ दिनुहुने देश विदेशमा सबैजना साथीहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र विशेष धन्यवाद इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ, तपाईँ सुन्नुहुन्छ, धेरैजना साथीहरू भन्नुहुन्छ हामी कार्यक्रम सुन्छौ अनलाइनबाट पनि सुन्छौ, सुनेर साथ दिन्छौ भन्नुहुन्छ। www.tikapurfm.org मार्फत सुनेर साथ दिनुभयो तपाईँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। विशेष धन्यवाद मेरो आवाज तपाईँको घर घरको रेडियो सेट हात हातको मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्नुहुने हाम्रो प्राविधिक मित्र रत्नाजीलाई पनि विशेष धन्यवाद दिँदै, र पक्कै पनि पछिल्लो शनिबार तपाईँसँग यस्तै यस्तै रमाइला कुराकानी गर्न तिनै नयाँ पुराना लोकभाका र तपाईँका आवाजमा सुन्न उपस्थित हुनेछु भन्दै विशेष धन्यवाद दिन चाहन्छु। कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेकोमा टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको निर्मला ब्युटी पार्लरलाई पनि विशेष धन्यवाद दिँदै यो मिठो भाका तपाईँको माझमा छोड्दै आजको यो कार्यक्रमको शनिबारे सुन्दर बसाईबाट यो मिठो भाका तपाईँको माझमा छोड्दै म भाग्य कुँवर पनि बिदा हुन चाहन्छु।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: DNA सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700। मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
3: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 टोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
3: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
3: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
3: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
3: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: पक्षी पालन व्यवसाय जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षी में लगने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महीनादेखि देश का विभिन्न स्थान में यह रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रण का प्रयास भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपछिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर संचालन हुने स्थान
1: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
3: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
1: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
3: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
1: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
3: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
4: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134.
4: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड।

0: सप्लायर त्यही पाइन्छ।
1: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: लाला दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
0: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848518।
4: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
5: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
4: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
5: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
6: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091560095, मोबाइल नम्बर 98484 27359।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
1: यतिका लागि त सामुएल दोलत बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै पुरो हर्यो, छोट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868 1204, 9846 3961।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: साउन 16 गते तेस्रो शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा।

0: आफ्नो नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 98017 10672।
6: स्वास्थ्यका लागि पानी

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
2: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
2: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
2: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
2: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
4: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार,
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6673 र 98-1468-0204।

0: ए सन्त्यकी आमा, तर कान्छाशालाको बिहाको न्यू त आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरिकन पनि भएन, जाउ भने भयाको मंगलसूत्र बन भाँची गयो।
0: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
4: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, MBBS, MD, इन्टरनल मेडिसिन, DM, कार्डियोलोजी।
5: डाक्टर आउने दिन श्रावण 9 गते शनिबार, समय बिहान 10 बजेदेखि।
4: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
3: उपचार हुने समस्याहरू:
4: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
3: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826-14-306 र 9846-39-785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।

0: हिँड्नु परेमा लामो लट्ठी लिएर टक टक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
1: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
2: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
3: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: ठिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: ठिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली।

0: Ortopedist, MBBS MD, Endocrinology and Metabolism, Dr. Krishna Airi, Isan Medical Hall, Titapur, Ehi Sound Test, Katitsau Sustani Barkadin, Grammy Check, Jagarna, Aude Hunta,
1: Nimna Samasyaru,
0: Sugar Rog,
1: Garbakalin Modumae,
0: Mohilako Sarima, Anabasik Rong Borne,
1: Sugar Rog Karanevuni Samasya, Jostai, Kutta Jamzamaone, Polne, Din Tata, Ratma, Potak Potak Pisap Lagne, Muk Sukne, Tirka Lagne,
0: Thailand Com Jostai, Thakan Lagne, Tall Borne, Thala Sukha Hune, कपाल झर्ने अनुहार फुल्ने चिसो बढी लाग्ने
1: थायराइड बढी जस्तै तौल घट्ने धड्कन बढ्ने पसिना धेरै आउने निन्द्रा नलाग्ने हात कामने चिचिडापन आँखा फुलेर बाहिर आउने
0: कम उमेरमा पनि प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने
1: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने के तपाईँले निम्न मध्येका कुनै समस्या त छैन छ भने ईशान मेडिकल हलमा सम्पर्क गर्नुहोला सम्पर्क नम्बर 9858 41 31 31 र 9860114000 डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क स्थान ईशान मेडिकल हल टिकापुर 1 कैलाली

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
8: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
9: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
7: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
10: बिहिबार दिउँसो 3 बजे
7: सुन्न सक्नुहुनेछ।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो, कसो कालले छिटो नलाग्यो
5: माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
4: हेर्नु न साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ खानै सक्दैन।
5: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ, त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्। सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

के तपाई पनि यसरी नै आफ्नो स्वर सम्पूर्ण श्रोताहरूमाझ पस्कन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सम्झिनुहोस् कार्यक्रम ल तपाई गाउनुहोस्लाई। हजुर, हरेक हप्ताको शुक्रबार दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म तपाईँहरूकै आफ्नै सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुन्न र सहभागिता जनाउन नछुटाउनुहोला कार्यक्रम ल तपाईँ गाउनुहोस्।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टीकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
2: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टीकापुर, कैलाली।

0: ए सन्टेकी आमा, पर कान्छा खालाको बिहाको न्यु त आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगर्जन पन भएन, जाउँ भने भयाको मंगल सूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर प्यारे सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
4: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुत्रके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-60-28-25।

0: प्राइटर मोहन राज भाट, मोबाइल नम्बर 9848543426।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
3: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ?
4: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
5: यही साउन 9 गते शनिबारका दिन
4: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
3: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने,
5: डाक्टर आउने दिन साउन 9 गते शनिबार,
3: साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
4: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9046774417।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: लौ न सुन्नुहोस् न, कोही छ वरिपरि? लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
4: के भयो बहिनी? तपाईँ कराएको हो? तपाईँ कराएको
3: हो? हजुर हो।
4: लौ न, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
3: सुन्नुहोस् न भाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लौ न के गर्ने होला? लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनुको आयो हुन्थ्यो। लौ न भाइ के गर्ने होला? लौ न
4: यस्तो बेलामा एम्बुलेन्स र सात पाङ्ग्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नआतिकन साथीलाई ध्यान दिनुहोस् है।
3: हुन्छ दाइ, हुन्छ।
4: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराहाको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै आऊ है, सबै काम सारेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्त बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
3: हुन्छ दाई, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: सूचना सूचना सूचना
1: कंसल्टेंट इंडोक्राइनोलॉजिस्ट एमबीबीएस एमडी इंडोक्राइनोलॉजी एंड मेटाबॉलिज्म डाक्टर कृष्ण ऐरी ईशान मेडिकल हल टीकापुर में यही साउन 23 गते 24 शनिवार का दिन बिरामी चेक जांच गर्न आउँदै हुनुहुन्छ।
0: निम्न समस्याहरू:
1: सुगर रोग,
0: गर्भकालीन मधुमेह,
1: महिला को शरीर में अनावश्यक रौ बढ़ने,
0: सुगर रोग का कारण हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रात में पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
1: थायराइड कम जस्तै थकान लाग्ने, तौल बढ़ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
0: थायराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
1: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
0: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने ईशान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9858 41 31 31 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिवार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान ईशान मेडिकल हल टिकापुर 1 कैलाली।
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 9870 10672।
6: स्वास्थ्यका लागि पानी

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन श्रावण 9 गते शनिबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, श्वासमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826014300 र 9846349785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: के तपाईलाई थाहा छ?
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही साउन 16 गते तेस्रो शनिबारका दिन
1: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
1: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
3: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
1: याद गर्नुहोस् है,
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते।
1: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म।
0: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म।
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म।
0: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म।
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म।
0: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म।
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
0: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: सूचना सूचना सूचना
1: कंसल्टेंट इंडोक्राइनोलॉजिस्ट एमबीबीएस एमडी इंडोक्राइनोलॉजी एंड मेटाबॉलिज्म डाक्टर कृष्ण ऐरी ईशान मेडिकल हल टीकापुर में यही साउन 23 गते चौथो शनिवार का दिन ग्रामीण चेक जांच गर्न आउँदै हुनुहुन्छ।
0: निम्न समस्याहरू:
1: सुगर रोग,
0: गर्भकालीन मधुमेह,
1: महिला को शरीर में अनावश्यक रौ बढ़ने,
0: सुगर रोग का कारण हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रात में पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
1: थायराइड कम जस्तै थकान लाग्ने, तौल बढ़ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
0: थायराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
1: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
0: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँले निम्न मध्येका कुनै समस्या त छैन? छ भने ईशान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9852131 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिवार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान ईशान मेडिकल हल, टिकापुर 1, कैलाली।

0: ए सन्त्यागी आमा, पर कान्छाशालाको बिहाको न्यू त आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगर्जन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिलेै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारे सिंह सुनार, सम्पर्क नम्बर 9868442408, 9846239261।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
5: आई बुढल्ला सुन्टो कि नै वानन्दी ध्वज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनी न पट्टा नि पैना त
6: अनि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
5: तुहार बाटस तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाका अनला बाटी
6: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाई कहूँ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
5: हमारे यहाँ हरेक मेरी सुन चाँदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
2: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
3: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
1: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिका फ्रेटको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
4: बिहिबार दिउँसो 3 बजे
1: सुन्न सक्नुहुनेछ।

0: तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518।

बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर प्राविधिक शिक्षालयको चमेना गिरामा लापरवाही, चमेना गिरामा सडे गलेका म्याद नआएका खानेकुरा। टीकापुर जानकीका बाढ़ी जन्य विपदको जोखिममा रहेका समुदायमा समुदाय स्तरीय विपद कोष गठन। विपदका सानातिना समस्या टार्न सहज, सुदूरपश्चिममा होमस्टेको विकास न्यून, सरकारले होमस्टेमा सही लगानी नगरेको सुदूरपश्चिम होमस्टे महासंघका अध्यक्ष दिनेश चौधरीको गुनासो। र 5 वर्षमा बन्नुपर्ने कर्णालीको तटबन्ध 12 वर्षसम्म 22 किलोमिटर मात्रै निर्माण। टीकापुर प्राविधिक शिक्षालयको चमेना गिर संचालकले आपूर्ति गर्ने खाद्य पदार्थमा गम्भीर लापरवाही गरेको भेटिएको छ। शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूले खाना र खाजा खाने चमेना गिरका संचालक शमशेर बहादुर साउले सडे गलेका म्याद नआएका खानेकुरा खुवाउने गरेको भेटिएको हो। शिक्षालयका विद्यार्थीहरूले हेलो सरकारमा गुनासो गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ीका खाद्य अनुसन्धान अधिकृतहरूले शुक्रबार निरीक्षण गर्दा संचालक साउन्डले गम्भीर लापरवाही गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड़ गरेको भेटिएको हो। शिक्षालयको भान्सामा रहेको अचार, बेसन, दाल, गुन्द्रुक, ढुसी लागेको, मुसाले खाएको, म्याद नागेका बिस्कुट, सरसफाईको अवस्था हेर्दा भान्सा धेरै फोहोर रहेको भेटिएको खाद्य अधिकृत आरती भट्टले जानकारी दिनुभयो।
1: त्यहाँदेखिको हामीले सरसफाइको अवस्था हेर्दाखेरि चाहिँ भान्सामा धेरै फोहोर भएको, सामानहरू अस्तव्यस्त रहेको, अव्यवस्थित रहेको होइन, त्यसै गरी चाहिँ नष्ट गर्नुपर्ने सामानहरू, एक्सपायर सामग्रीहरू भेटियो। जस्तै बेसन प्याकेटहरू भए, मुसाले खाएका बेसन प्याकेटहरू थिए, त्यस्तै गरी ढुसी लागेको दालहरू भयो 5 केजी बराबर, अनि ढुसी लागेको अचारहरू, अनि त्यसपछि ढुसी लागेको गुन्द्रुक, त्यस्तै गरी चाहिँ यो बिस्कुटहरू पनि एक्सपायर 2 थरीको बिस्कुट चाहिँ एक्सपायर भेट्यो। यस्तै गरी चाहिँ सरसफाइ चाहिँ
0: चमेना गिर संचालकलाई आइन्दा त्यस्तो लापरवाही नगर्ने शर्तमा शिक्षालयको रोबरमा राखी निर्देशन दिएको छ।
2: अब सरहरूले सुधार गर्नुहुन्छ होइन, उता जाली ढोकाको व्यवस्था गर्नु पर्यो होइन, अनि यो तपाईँहरूको यो बस्ने व्यवस्था अझै गर्नु पर्यो कि, या आज तपाईँ हुनुहुन्छ भोलि अर्को पनि होइन, अर्कोले केन्द्र दिन्छ होइन, या छुट्टै व्यवस्था गरिदिनु पर्यो है सरहरू, अनि हेर्नु अब धेरै अस्तव्यस्त हुन्छ है, यसलाई व्यवस्था गर्नु पर्यो है, त्यति चाहिँ तत्काल गर्नुहोस् है, खानाको सुधार गर्नु पर्यो होइन, के छ सिकायत होइन, तपाईँहरूले के गर्नु भएको छ, तपाईँले खाना घरकै त्यस्तो त हुँदैन होइन, तै पनि तपाईँहरूले पनि खानेकुरामा सुधार गर्नु पर्यो, त्यो चाहिँ गर्नुहोस् त, काले कच्चा पदार्थ हुन्छ, सरहरूले पनि यसो हप्तामा एकपल्ट चाहिँ हेर्नु पर्यो है त, अब हामीले नै आइराख्नुपर्ने, हामी दिन्छौँ भन्नु छैन नि।
0: 2083 असार मसान्तमा ठेक्का सकिएको तर नयाँ व्यक्ति छनौट नभएकाले केही दिनका लागि शिक्षालयको निगरानी, खाद्य स्वच्छता कायम गरी खाना खाजा खुवाइने शिक्षालयका निमित्त प्रमुख विकास राणाले प्रतिबद्धता जनाउनुभयो।
3: रियलिस्टिक जुन फल्टहरू भेट्नु भएको छ त्यो फल्टहरूलाई अहिले हामी टेन्डर प्रक्रियामा जाने भनेर निर्णय भइसकेको र त्यहाँसम्मको लागि चाहिँ शिक्षालाई कमिट भएर गुणस्तर खाना खुवाउने खाजा खुवाउने भनेर चाहिँ यो जोसँग सम्झौता भएको छ त्यसरी चाहिँ हामीले गर्ने भनेका छौँ। त्यतिखेरसम्मको लागि चाहिँ हामी कमिटमै रहेर विद्यार्थीहरूलाई राम्रो खाना खाजाको व्यवस्था चाहिँ गर्ने कोसिस गर्छौँ।
0: चमेना गिर संचालकले गम्भीर लापरवाही गरे तापनि कुनै कार्यवाही नगरी पहिलो पटकलाई निर्देशन गरिदिएर छोड़िएको छ। सडे गलेका र बिग्रिएको अवस्थामा रहेका खाद्य सामग्रीहरूलाई भने नष्ट गरी खाल्डोमा गाडिएको छ। चमेना गिर संचालक भने ढुसी परेका र म्याद नआएका सामग्री बाख्रालाई खुवाउने भन्दै खाल्डोमा नपुरी फिर्ता माग्न थालेका थिए। पछिल्लो समय नेपालमा होमस्टेलाई एउटा पर्यटकीय पूर्वाधारका रूपमा हेर्ने गरिएको छ। पर्यटकका लागि एउटा फरक स्थानका रूपमा होमस्टेलाई लिने गरिएको छ। स्थानीय उत्पादन र स्थानीय कला संस्कृतिको जगेर्ना तथा तिनीहरूको प्रचार प्रसार गर्ने उद्देश्यले संचालित होमस्टेहरू पर्यटकहरूका लागि पनि फरक हुन्छन्। सुदूरपश्चिम प्रदेशमा पनि 32 होमस्टे संचालनमा रहेका छन् तर तिनीहरूको विकासमा भने सरकारले खासै चासो नदिएको सरकारवालाहरूको भनाइ छ। यसै विषयमा सहकर्मी ईश्वर साउले सुदूरपश्चिम होमस्टे महासंघका अध्यक्ष दिनेश चौधरीलाई सुदूरपश्चिम होमस्टेको अवस्था कस्तो रहेको छ भनी सोध्नु भएको छ।
4: सुदूरपश्चिममा होमस्टेको अवस्था अरू प्रदेशको तुलनामा अलि कम छ। तर पहिला भन्दा अलि अहिले चाहिँ सुधार भएको अवस्था छ। सुरु सुरुमा म यो होमस्टेमा आउँदै गर्दा सुदूरपश्चिममा तीनवटा होमस्टे मात्रै चिनिन्थ्यो, जस्तै मानौ हाम्रो भादा होमस्टे, त्यसपछि हजुरको राणा थारू होमस्टे र माझी होमस्टे, अनि यो गुमनाम जस्तै थियो। जब म यो 2079 सालदेखि यसमा आबद्ध भएँ र साथीहरूसँग एक्टिभ हुँदै साथीहरूसँग छलफल गर्दै अहिले सुदूरपश्चिम प्रदेशमा नयाँ नयाँ होमस्टे पनि थपिएका छन्। यो सुदूरपश्चिम होमस्टेमा निजी र सामुदायिक गरेर अहिले 32 होमस्टेको संख्या छ भने केही अझै पनि त्योभन्दा राम्रो अहिले चाहिँ सुदूरपश्चिममा भएको छ। जस्तै चिसापानीमा बसेरा होमस्टे छ, टिकापुर यो नजिकै जगतपुर होमस्टे छ, मेरै होमस्टे अहिले नुक्लीपुर होमस्टे छ, विजयशाल होमस्टे छ र पहाड़तिर होमस्टे पनि केही अहिले राम्रो फड्को मारेको अवस्था सुदूरपश्चिममा छ। खास गरेर सुदूरपश्चिममा पहाड़तिर पनि होमस्टेहरू राम्रै छ अहिले, जस्तै डोटीमा खप्तड होमस्टे, त्यसै गरी दार्चुलामा पनि राम्रै होमस्टे चलेको छ। मलाई चाहिँ यो के लाग्छ भने सुदूरपश्चिममा यो होमस्टे अहिले जुन तरिकाको सरकारले हेर्नुपर्ने दृष्टिकोण छ त्यो अलिकति फ्राकिलो गर्यो भने आफ्नत्व नगरेर सबैलाई होमस्टे बनाएको भए सायद राम्रै हुन्थ्यो। पहाड़तिर पनि जो चलाउने खालका छन् त्यहाँको नियमन अनुगमन नगरिकनै चाहिँ त्यहाँ बजेट विनियोजन गर्ने या नगर्ने, तराईमा पनि त्यही छ, आउँछन् भाषण गर्छन् तपाईँको ठाउँमा होमस्टे चलाउनु पर्यो भन्छन् तर त्यसको नियमन अनुगमन के छ त्यस्तो गर्दैनन् र धेरै ठाउँमा होमस्टेहरू दर्ता भएर पनि नचलेको अवस्था छ। पहाड़मा पनि त्यही मलाई लाग्छ त्यस्तै छ। हामी यो अध्ययन गर्दै जाँदाखेरि सुदूरपश्चिमको अवस्थामा के छ भने जो होमस्टे चलाउन खोज्दैछन्, जो होमस्टे बनाउन खोज्दैछन् तिनीहरूको प्रचार प्रसारमा सपोर्ट नगरिदिने या उहाँहरूलाई पाहुना लगेर सपोर्ट नगरिदिने, जस्तै मानव स्थानीय तह प्रदेश सरकार र कुनै संघ संस्थाले चाहिँ आफूले गर्नुपर्ने काम या व्यवसायिकहरूले सबैजनाले सहयोग गर्यो भने मलाई लाग्छ फड्को मार्ने थियो। तर होमस्टेको हेराई दृष्टिकोण अलि उहाँहरूप्रति फरक छ। यो होमस्टे त होमस्टे नै हो कि के हो जस्तो पनि उहाँहरूले मान्छन् र जुन किसिमको बजेट विनियोजन गर्नुपर्ने त्यो पनि भएको छैन र उहाँहरूले त्यो नगरिदिए बापत पनि उहाँहरूले जुन किसिमको खाजा नास्ता तपाईँहरूलाई के सपोर्ट गर्न सक्छौं, उहाँहरूलाई एउटा कार्यक्रम लगिदिएर ल तपाईँको हामी ठाउँमा गएर एउटा कार्यक्रम गर्दैछौ तपाईँहरूको आय स्रोत त बढ्छ भन्नुपर्ने ठाउँमा उहाँहरूले ह्या यस्तै हो यो होमस्टे त के हो के हो भन्ने चाहिँ गरेको कारणले चाहिँ होमस्टे फड्को नमारेको जस्तो मलाई चाहिँ अनुभूति भएको छ। म 3 वर्ष यो आफ्नो कार्यकालमा आउँदै गर्दा र आफ्नो होमस्टे चलाउँदै गर्दा मैले चाहिँ त्यस्तो पाएको छु। र जुन किसिमको संरचनाको कुरा छ, हामी चाहिँ 4 शीर्षकलाई 4 अभियानलाई चाहिँ विशेष फोकस गरेको छ होमस्टेमा। जस्तै कृषि, पहिलो सुरुमा त हामी रैथाने बाली, त्यहाँको परम्परागत बाली के छ त्यसको संरक्षण गरेर पाहुनालाई दिने, त्यसै गरी प्रकृतिको कुरा, प्रकृतिलाई संरक्षण गर्दै हामी चाहिँ प्रकृतिभित्र रहेका जैविक विविधताहरूको कुराहरूलाई चाहिँ हामी पाहुना माझमा पर्यटकहरूलाई देखाउने, त्यसै गरी हामी संस्कृति, आफ्नो सांस्कृतिक कुराहरूलाई संरक्षण गर्दै पाहुनाहरूलाई देखाउने, त्यसै गरी त्यहाँको खाना र पहिचान, विभिन्न कलात्मक कुराहरू, त्यस्ता कुराहरूको संरक्षण गर्दै हामी चाहिँ देखाउनु पर्छ भन्ने चाहिँ अभियानका साथ यो होमस्टे सञ्चालनमा हामी होमस्टे महासंघबाटै चाहिँ सबै होमस्टेलाई त्यो किसिमको संरक्षण गर्न सक्यौँ भने हामी चाहिँ पक्कै होमस्टे चाहिँ फड्को मार्छौ भन्ने कुरा छ। तर त्यति हुँदाहुँदै पनि जुन किसिमको बनाउनु पर्ने संरचना छ सरकारले, जस्तै मानव एउटा संग्रहालय बनाउनु पर्यो भने जुन संग्रहालय जुन ठाउँमा होमस्टे छ होमस्टेसँग टच गर्दै त्यहाँको दैनिक जीवनसँग जोडिँदै के आवश्यकता छ र संस्कृतिलाई जोडिँदै गर्दा संग्रहालय बनाउँदै गर्दा चाहिँ त्यहाँका पाहुनाहरू आउने ठाउँ हुँदाहुँदै जुन ठाउँमा होमस्टे छैन, जुन ठाउँमा त्यहाँको मान्छेलाई अनुभूति छैन कि संस्कृतिको संरक्षण गर्नुपर्छ, त्यसै ठाउँमा गएर संग्रहालय बनाइदिन्छन्। त्यस्तो धेरै छ। सुदूरपश्चिममा डाटा संकलन गर्दै जाने हो भने त्यस्ता किसिमका संरचनाहरू धेरै बनेका छन् र जुन ठाउँमा होमस्टे छ त्यो ठाउँमा चाहिँ केही पनि छैन र त्यसकारणले यो होमस्टे पनि मलाई अगाडि नबढेको जस्तो पनि लाग्छ। तर त्यस्तो गरिदियो भने जस्तै मानव सुदूरपश्चिम सरकारले अहिले विभिन्न ठाउँमा चाहिँ त्यस्तो खालको संरचना बनाउँदैछ, मानव संग्रहालय बनाउँदैछ या देवथान बनाउँदैछ या मठ मन्दिर बनाउँदैछ, त्यस्तो जुन ठाउँमा होमस्टे ठाउँमा गर्नुपर्ने ठाउँमा चाहिँ नगरेर अन्तै अन्तै चाहिँ गरिदिँदै रहेको अवस्था छ र एकदमै सानो सोचको योजनाहरू चाहिँ सञ्चालन गरेको कारणले होमस्टेहरू सञ्चालनको अवस्थामा कठिनाइ भएको जस्तो महसुस हामीलाई भएको छ। मानव सुदूरपश्चिम प्रदेशमा एकीकृत योजना, ठूलो योजना बनाएर एउटा ठाउँमा त्यहाँको दैनिक जीवनसँग उहाँहरूको आर्थिक समृद्धिसँग जोड्नु पर्ने ठाउँमा चाहिँ 5-10 लाखको मन्दिरहरू निर्माण गरिदिने, त्यो त एउटा वडाले बनाउने संरचनाहरू चाहिँ सरकारले बनाइदिँदै गर्दाखेरि त्यस्तो ठाउँको हामीले चाहिँ दैनिक यो भित्र्याउनु पर्ने पर्यटकहरूको संख्या चाहिँ कम हुँदै गएको जस्तै महसुस भएको छ। यस्तै हेर्दै जाने हो भने सबैको समन्वय, सबैको सहकार्य, वडादेखि प्रदेश संघसँग चाहिँ समन्वय सहकार्य हुँदै गयो भने पक्कै पनि सुदूरपश्चिममा होमस्टे फड्को मार्नेछ।
0: उच्च खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
5: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
6: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
5: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
6: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
5: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
6: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स।
5: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
6: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स।
5: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे। कक्षा

0: गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। टीकापुर जानकीका बाढ़ीजन्य विपदको जोखिममा रहेका समुदायमा समुदाय स्तरीय विपद कोष गठन भएका छन्। कोषमा कसैले वार्षिक र कसैले मासिक रूपमा रकम जम्मा गरेर विपदका समयमा समस्यामा परेकालाई सघाउने गरेका छन्। समुदायमा आइपर्ने साना साना विपदका घटनामा पालिका तथा दातालाई गुहार्न नपरोस् भनी सामुदायिक विपद व्यवस्थापन समितिले समुदायमै कोष बनाएर परिचालन गरिरहेका छन्। जानकी गाउँपालिका वडा नम्बर 3 स्थित विपद व्यवस्थापन प्राथमिक उपचार कार्यदलका संयोजक तथा महिला स्वास्थ्य स्वयंसेविका मीना चौधरी समुदायमै विपद कोष बनाएको, अहिलेसम्म 10,000 जम्मा भएकाले समस्यामा परेकालाई सहयोग गर्ने गरिएको बताउनुहुन्छ।
2: हाम्रो विपद व्यवस्थापनको कोष छ, महिनाको मासिक बैठकको 2500 आउँछ आमदानी, त्यही 2500 हामी कोषमा जम्मा गर्छौँ। जस्तै विपदको बेलामा कसैको घरमा बाढी या आग लागि भएपछि त्यही हामी पैसाको उपयोग गर्छौँ। अहिलेसम्म हाम्रो कोषमा 10,000 होला। बाढी आएको बेलामा जस्तै उसको घरको नोक्सानी हो, जस्तै उसको घरमा मान्छे पनि छैन, एक दुईजना घरको धेरै गरिब जस्तै छन्, उनको घरमा काम गर्ने खाने मान्छे छैनन्, कोही विधवा छन्, कोही अपाङ छन्, त्यस्तो मान्छेलाई सहयोग गर्ने। एकचोटि हाम्रो यहाँ बाढी आएको हो, बाढी आएर फेरि त्यो अब 1-200 लागि 500 लागि हामी गाउँपालिका जान्न त्यही हामीले कोष बनायो, अनि कोष बनाए मार्फत जस्तै कसैको समस्या पर्यो त्यही कोषबाट हामीले पैसा निकालेर सहयोग गर्छौँ।
1: टीकापुर नगरपालिका नम्बर 7 वैदी सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मी समुदायमा वार्षिक प्रति परिवार 250 दरले जम्मा गर्ने गरिएको र सो रकम विपदका समयमा आपतमा परेकालाई सुक्खा खाजा लगायतका काममा खर्च गर्ने गरिएको बताउनुहुन्छ।
3: विपद सम्बन्धी हामीले प्रत्येक महिनाको दरले पैसा उठाउने गरेका छौँ र महिना प्रति नसकिने हुनाले वार्षिकको 250 दरले पैसा उठाएर हामीले जम्मा गरिरहेका छौँ। त्यो पैसा विपद आएको बेलामा सुक्खा खाजा पानीको व्यवस्थामा हामीले त्यसरी खर्च गर्ने गरेका छौँ र हामीसँग रहेको पैसा हामी जिम्मा रहन्छ र अनि बाँकी उहाँहरूको कति छ के छ हिसाब उहाँबाट नै थाहा हुन्छ। त्यो हाम्रो समितिमा बैठकमा गएर हामी काम एउटा समुदायमा आपत पढेका विपद पढेका कहाँ छन् कस्तो छ यस्तो छनौटमा हामी बैठक बसेर छलफल गरेर अनि वास्तविक कहाँ हो भनेर पहिचान गरेर त्यसरी सहयोगको धारणा गर्ने गरेका छौँ। समस्याका के हुन्छ भने कसैको आश अलिकति अरूको भरोसा लिनुभन्दा पनि आफ्नै समुदायबाट नै त्यो आर्थिक स्रोत जुटेर उहाँहरूलाई सहयोग गर्न पाए यसैमा नै सजिलो छ, झन्झटिलो नभएको कारणले गर्दाखेरि यसरी नै हामीले गर्ने गरेका छौँ।
1: जानकी गाउँपालिका वडा नम्बर 6 स्थित प्राथमिक उपचार कार्यदलका संयोजक दीपक देवी न्यौपाने पनि विपद कोष बनाएकाले सहज भएको बताउनुहुन्छ।
4: हामीले यो विपद व्यवस्थापन समिति छ, हाम्रो यो विपद व्यवस्थापन समितिमा चाहिँ यो एउटा कोष खडा गरेका छौँ। त्यो कोषमा चाहिँ हामीले विभिन्न विपद कसैलाई अब सामान्य रूपमा पनि विपद पर्यो भने अब थोरै पैसा पनि वाडा कार्यालय अथवा गाउँपालिकामा सहयोग माग्नु भन्दा पनि समुदायमै अलिअलि सहयोग हुन्छ कि भन्ने कारणले गर्दा हामीले कोष खडा गरेका छौँ। सजिलो चाहिँ अब वाडा ढाल्नु परेन, सजिलैसँग अब थोरै केही खाजा चाहियो अथवा भाँडा कुटी बिग्रियो त्यो सानो चिजहरू लिएर अब तुरुन्तै समुदायबाट त्यो कोषबाट निकालेर हामी तुरुन्तै सहयोग गर्न सक्यौँ।
1: जानकी गाउँपालिकाका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैसी सामुदायिक विपद व्यवस्थापन समितिले समुदाय स्तरमै कोष बनाउँदा सानातिना समस्या समाधानका लागि पालिकासँग माग्ने क्रम घटेको, विपद व्यवस्थापनमा सहज भएको बताउनुहुन्छ।
5: जानकी गाउँपालिकाका सामुदायिक विपद समितिहरूले आफ्नै समूहमा सामुदायिक विपद व्यवस्थापन कोष भनेर समुदाय स्तरमा कोष निर्माण गरेका छन्। उहाँहरूले मासिक रूपमा कुनै सामुदायिक विपद व्यवस्थापन समितिले मासिक प्रति पदाधिकारी 20 रुपियाँ, कसैले 50 रुपियाँका दरले रकम उठाइराख्नु भएको छ। यसले गर्दा गाउँपालिकालाई के सहज भएको छ भने गत विगत वर्षहरूमा थोरै केही समस्या हुँदाखेरि पनि गाउँपालिकालाई फोन गर्ने अथवा गाउँपालिका वडा कार्यालयहरूसँग सम्पर्क गर्ने थियो भने अहिले उहाँहरूले आफ्नै त्यो कोषबाट रकम खर्च गर्ने गरेका छन्। जस्तै त्यहाँ सुक्खा खाने कुराहरू चाहियो भने अन्य खानेकुराहरू केही अप्ठ्यारो भयो भने जस्तै उच्च धाराहरूमा नलकाको वासरहरू डोल्चीहरू टक्कियो अथवा फेर्नु पर्यो भने सामान्य कुराहरूमा उहाँहरूले आफ्नै कोषबाट रकम खर्च गर्ने गरेको देखिएको। अर्को राम्रो कुरा के भइरहेको छ भने उहाँहरूले उठाएको रकमबाटै त्यो समूहमा भएका व्यक्तिहरूलाई चाहिँ ऋण प्रदान गर्ने, सहुलियत ब्याज दरमा ऋणहरू प्रदान गर्ने त्यसरी उहाँहरूले गरिराख्नु भएको छ। र पालिकालाई अहिले सामान्य कुराहरू जस्तै त्यहाँ सुक्खा खाने कुराहरू भयो, अहिले हाम्रो जहाँ जहाँ उच्च भवनहरू बनेको छ छ त्यो उच्च भवनहरूमा सामान्य ब्लकहरू फ्यु चुला उच्च धाराहरूमा केही समस्या हुँदाखेरि शौचालयमा हार्दिक सार्थिकको कुराहरू छ यस्ता कुराहरूमा उहाँहरूले खर्च गरेको देखिएको छ।
1: प्र्याक्टिकल एक्सन बी ग्रुप र पालिकाको साझेदारीमा टिकापुरका 24 र जानकीमा 20

0: समुदाय स्तरीय समिति गठन छन्। उनीहरूको क्षमता विकासमा पालिका र संस्थाले सघाउँदै आएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच प्रदेश सरकार गठनबारे लिखित सहमति भएको छ। सहमति अनुसार कोशी बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने निर्णय भएको छ। गण्डकी र मधेस प्रदेशको नेतृत्वबारे टुंगो लाग्न बाँकी रहेकाले दुवै दलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग थप परामर्श गर्ने भएका छन्। धनगढ़ीमा बिहिबारदेखि 24 अनसनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखा परेपछि अस्पताल भर्ना गरिएको छ। धनगढ़ी उपमहानगरपालिका एक श्री कृष्ण मन्दिर धर्मशालामा अनसन बसेका डाक्टर केसीको स्वास्थ्यमा समस्या भएपछि शनिबार बिहान अस्पताल भर्ना गरिएको हो। स्वास्थ्य परीक्षणका क्रममा डाक्टर केसीको रक्तचाप 110/90 र रगतमा सुगरको मात्रा 50 मापन भएको चिकित्सकले बताएका छन्। सुगरको मात्रा अत्यन्त न्यून रहेकाले स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको भन्दै चिकित्सकले तत्काल क्षेत्र प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका थिए। कर्णाली नदीमा कटान नियन्त्रण र बाढ़ी रोकथाम व्यवस्थापनको काम 5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भने 12 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। साबी कर्णाली नदी नियन्त्रण व्यवस्थापन आयोजना राजापुर हाल सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाले 5 वर्षमा सम्पन्न गर्नुपर्ने 71 किलोमिटर तटबन्ध मध्ये 12 वर्षमा करिब 22 किलोमिटर मात्र निर्माण गरेको छ। 2071 फागुनमा तत्कालीन सिंचाई मन्त्री एमपी साउदले आयोजनाको उद्घाटन गर्नुभएको थियो। गुरूयोजना अनुसार कर्णाली र यसको भंगालो गेरुवा नदीमा तटबन्ध पूर्ण रूपमा सम्पन्न गर्नका लागि 12 अर्ब 80 करोड़ 74 लाख रूपियाँ बजेट स्वीकृत भएको थियो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
1: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराईटी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
2: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बबाकी खबर। प्रत्येक वर्ष आषाढ़ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म गर्ने विशेष पूजा आराधना आजदेखि शुरू भएको छ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरूवा आज मोठमा सारिएको छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। खोज खबरमा अब पालो जनआवाजको।
4: जनमतका साथमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा। सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-026।
0: मौसम परिवर्तन भइरहन्छ। मौसमबारे जल तथा मौसम विज्ञान विभाग, स्थानीय पालिकाका आपतकालीन केन्द्र, संचार माध्यम, सामाजिक सञ्जाल मार्फत सूचना पाइन्छ। आजको जनआवाजमा हामीले केही नागरिकलाई मौसम सम्बन्धी सूचना कतिको हेर्नु र सुन्नुहुन्छ भनी सोधेका छौं।
5: मेरो नाम जनकबहादुर विक, जानकी गाउँपालिका वार्ड नम्बर 7 हो। यो मौसम सम्बन्धीको कुरा गर्दा यदि हामीले यो मोबाइल सञ्जाल मार्फत समाचार मार्फत यदि थाहा पायौँ भनेपछि मौसम अलिक परिवर्तन पनि भइरहेको हुन्छ। यो मौसम पानी पर्ने हावाहुरी बतास चल्ने त्यस्तो अवस्था देखिएको छ भनेपछि घरबाट बाहिर जाँदैनौ, सकभर गए पनि सतर्कताको हिसाबले जान्छौ र अब पानी पर्ने जस्तो सम्भावना भएपछि चाहिँ छाता छाता लगेर जाने, काम भयो मात्रै जाने, नत्र अन्यथा त्यत्तिकै चाहिँ यो मौसमको गडबडीको कारणले त्यसरी ननिसिने सूचना मैले हेर्छु। यो मोबाइल मार्फत पनि हेर्छौ र म एफएम समाचार पनि सुन्छु, एफएम यो सामुदायिक एफएम चाहिँ सुनेको हुन्छु मैले।
6: लामो चौधरी हो म, मौसम सम्बन्धी सूचना उही मोबाइलबाट हो हेर्ने, अनि बाँकी दाहरू त देखिन्न, पानी देखिया छ आउँछ, आँधी तुफान त्यस्तो थाहा हुन्न, यसो देखे बेला हेर्छु। आफूलाई फाइदा नै हुन्छ किन यस्तो भयो भने आफू बस्नु पनि पर्यो, अरू कोही सवारी हालेछ भने तिनलाई पनि अप्ठ्यारो पर्छ, आफूलाई पनि अप्ठ्यारो पर्छ। बर्खाको बेलामा पनि अब यस्तो सूचनाले फाइदा गर्छ, खबर आयो भने हो बस्नु पर्यो, अब बचाउनु। मौसम सम्बन्धी समाचार त सुनिन्छ, सुन्छु, फाइदै गरेछ।
7: मेरो नाम फते सिंह थारू, प्राविधिक निर्माण सम्बन्धी, म खेतीपाती पनि गर्छु, यसो आएको बेला हेर्छु, फेसबुक सामाजिक सञ्जालमा आएको बेलामा हेर्छु। मेरो अग्रिम मौसम कस्तो छ भने त्योलाई थाहा हुन्छ, पूर्व तयारी गर्न सजिलो हुन्छ, विशेष गरी बर्खाको बेलामा धेरै सूचना हेर्छु, यस्तो सूचनाले हामीलाई सतर्क बनाउँछ। अहिले त म विश्वास पनि गर्छु, मौसमले अनुमान गरेको ठ्याक्कै मिल्छ।
8: पुष्प परियार, म मौसम सम्बन्धी सूचनाहरू हेर्ने गर्छु, फेसबुकमा हेर्छु, मौसम विज्ञान वेबसाइटमा हेर्छु, नगरपालिकाको फेसबुक पेज हेर्छु, त्यहाँबाट मौसमको जानकारी लिन्छु। मौसमको जानकारी लिएपछि सजिलो हुन्छ, हिँडुल गर्दाखेरि केयर गरिन्छ।
0: र परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै उहाँले आफ्नो राजीनामा पत्र बुझाउनु भएको हो। युवा तथा विद्यार्थीको नेतृत्वमा रहेको कक्रोच जनता पार्टीले विभिन्न विद्यार्थी संगठन र विपक्षी दलको लगातारको विरोध प्रदर्शनपछि उहाँको राजीनामा आएको हो। आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई केन्द्रीय परिषदबाट हटाउनुपर्ने मुख्य माग राख्दै आएका थिए। खोज खबरमा यसै समाचारसँगै जाँदाजाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुर प्राविधिक शिक्षालयको चमेना गिरमा लापरवाही, चमेना गिरमा सडे गलेका म्याद नाएका खानेकुरा, टिकापुर र जानकीका बाढ़ीजन्य विपदको जोखिममा रहेका समुदायमा समुदाय स्तरीय विपद कोष गठन, विपदका सानातिना समस्या टार्न सहज, सुदूरपश्चिममा होमस्टेको विकास न्यून, सरकारले होमस्टेमा लगानी नगरेको सुदूरपश्चिम होमस्टे महासंघका अध्यक्ष दिनेश चौधरीको गुनासो र पाँच वर्षमा बन्नुपर्ने कर्णालीको तटबन्ध बाह्र वर्षसम्म 22 किलोमिटर मात्रै निर्माण। हवस् त अहिलेलाई खोज खबर यति नै, यसपछि 7:30 बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु, नमस्कार।
2: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
9: शिविर सञ्चालन हुने स्थान
2: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9, साउन 9 र 10 गते,
9: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
2: सरस्वती मावि बनगाउ साउन 13 र 14 गते,
9: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
2: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
9: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
2: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
9: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
2: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
9: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
9: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
2: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
10: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर

0: सूचना सूचना सूचना
1: कंसल्टेंट इंडोक्राइनोलॉजिस्ट एमबीबीएस एमडी इंडोक्राइनोलॉजी एंड मेटाबॉलिज्म डाक्टर कृष्ण ऐरी ईशान मेडिकल हल टीकापुर में यही साउन 23 गते चौथो शनिवार का दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
0: निम्न समस्याहरू:
1: सुगर रोग,
0: गर्भकालीन मधुमेह,
1: महिला को शरीर में अनावश्यक रौं बढ़ने,
0: सुगर रोग का कारण हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रात में पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
1: थायराइड कम जस्तै थकान लाग्ने, तौल बढ़ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
0: थायराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
1: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
0: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने ईशान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9858 31 31 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिवार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान ईशान मेडिकल हल, टिकापुर 1, कैलाली।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दे घुवाज आगिली न अब समय एक ठो घर गहना नै हो बनैना उने ना पट्टा नि पैना त
1: अधि गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस त रह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाका आन्छे के कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भाटवट खाई आऊ जाइका हुँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 और 98486 39261।
2: के तपाईं चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ
3: अब टीकापुरमा रहेको मनीष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
4: यही साउन 9 गते शनिबारका दिन
3: मनीष मेडिकल हल टीकापुरमा आउँदै हुनुहुन्छ
2: मनीष मेडिकल हलमा पाइने सेवाहरू अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने
4: डाक्टर आउने दिन साउन 9 गते शनिबार
2: साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ
3: स्थान मनीष मेडिकल हल अस्पताल रोड टीकापुर एक कैलाली सम्पर्क फोन नम्बर 98600 71024 र 98046 77417।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन श्रावण 9 गते शनिबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, श्वासमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826014300 र 9846739785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
3: काजान छै उडन चरी दिन रात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी।
4: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
3: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

अनि सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजन आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98485188।
0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
4: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
5: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म को दुखी रहेमा,
5: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम

0: संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एक महिनामा पहिरोका 439 घटनामा 8 जनाको मृत्यु। आज मात्रै रोल्पाका 2 महिलाको मृत्यु। काठमाडौँको तारकेश्वरमा गाड़ीभित्र जलेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान जारी।
1: गाडीको भित्री भागहरूमा केही क्षति छन्, तर अक्सिजन बाहिरबाट पर्याप्त जान नसकेको कारणले धेरै गाडी बाहिरी भागहरू क्षति भएको छैन, भित्री भागहरूमा केही क्षति पुगेको छ।
0: कर्णालीका मुख्यमन्त्री कौडेलको राजीनामा। एमाले नेकपा बीच प्रदेश सरकार गठनमा 3 बुँदे सहमति। 5 प्रदेशमा संयुक्त सरकार। मधेस र गण्डकीमा थप परामर्श हुने
2: सहमति जुन भएको छ शुरूआत हो, र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने हो।
0: डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढ़ीतर्फ। प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन। शालिग संरक्षणमा स्थानीयको चासो कम।
3: अब अहिले कसको शालिग बनाउने, कसको शालिग नबनाउने? शालिग बनाउनलाई त राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ।
0: र भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। ककरोच जनता पार्टीको आन्दोलन फिर्ता। 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लीग तत्काल आयोजना गर्न माग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: बर्खायाममा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाउनेको घटना बढ़दै जानु गम्भीर चिन्ताको विषय हो। माटो खने क्रममा सामान्य सावधानी अपनाइए पनि भिजेको जमीनका कारण जोखिम उच्च रहने भएकाले सुरक्षा मापदण्डको अझ कड़ाईका साथ पालना गर्नुपर्छ। स्थानीय तह, निर्माण व्यवसायी र सम्बन्धित निकायले जोखिम मूल्यांकन, नियमित अनुगमन र मौसम अनुसार काम संचालनमा विशेष ध्यान दिन आवश्यक छ। समयमै अपनाइने सतर्कता, जनचेतना र प्रभावकारी नियमनले दुखद घटनालाई उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: रोल्पाको सुनछहरी गाउँपालिका एक शेरम स्थित दबाङ लेकमा पहिरो जाँदा 2 महिलाको पुरिएर मृत्यु भएको छ। आज दिउँसो पहिरो जाँदा 2 महिलाको मृत्यु भएको र एकजना घाइते भएको प्रहरीले जनाएको छ। दिउँसो गाई बाख्रा चराइरहेका बेला 81 पहिरो खसेको थियो। पहिरोमा केही पशु चौपाए पुरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी टोली घटनास्थलतर्फ पुगेको र थप विवरण संकलन भइरहेको रोल्पाका प्रमुख

0: अधिकारी गंगाबहादुर छेत्रीले सीआईएनलाई जानकारी दिनुभयो।
1: पहिरो पनि कस्तो भन्दा माथि पहरो फुटेर ढुङ्गै ढुङ्गा आएछन् र माथिबाट आएको ढुङ्गा चाहिँ तर्किँदा तर्किँदै ढुङ्गाले लागेर दुईजना महिलालाई ती ढुङ्गाले पुरेछ र उहाँहरूको चाहिँ त्यही घटनास्थलमै मृत्यु भएको भन्ने खबर छ र एकजना घाइते हुनुहुन्छ, उहाँलाई चाहिँ उद्धार गरेर चाहिँ उपचारमा पठाएको छ र अरू दुईटा गोरु मरेको भेटिया छ, त्यस्तै चार पाँचवटा चाहिँ बाख्रा पाठाहरू पनि मरेको भन्ने आएको छ। त्यही घटनास्थलमा गाउँपालिकाको अध्यक्ष पुग्नु भएको छ, गाई रहेको ठाउँबाट 25 किलोमिटर जति पैदल दूरीमा छ। त्यसले गर्दाखेरि चाहिँ अब यो घटना चाहिँ घटेको र घटनाका कारणले चाहिँ दुईजनाको चाहिँ मृत्यु भएको भन्ने चाहिँ पुष्टि भयो।
0: यसैबीच पछिल्लो एक महिनामा देशभर पहिरोका 439 वटा घटना भएका छन्। ती घटनामा 8 जनाको मृत्यु, 19 जना घाइते तथा 1 जना बेपत्ता भएको विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा पहिरोका कारण करिब 60 लाख रूपियाँ बराबरको क्षति भएको छ। यस अवधिमा 8 वटा पूर्वाधारमा क्षति पुगेको छ भने 20 वटा चौपाए मरेका छन्। मनसून सक्रिय रहेकाले पहिरो र बाढ़ीको जोखिम उच्च रहेको भन्दै जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह समेत गरेका छन्। काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर 1 स्थित काले बासे चुनी देवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कारभित्र शव भेटिएको हो। मृत्यु हुनेमा तारकेश्वर नगरपालिका 9 शुभकामना चोक बस्ने 45 वर्षीय रश्मि रिजाल रहेको प्रहरीले जनाएको छ। नक्साल स्थित सानीमा क्यापिटल्स लिमिटेडमा मर्चेन्ट हेडको रूपमा कार्यरत उहाँ साउन 8 गते बिहान 7 बजे सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको थियो। आज दिउँसो करिब 1 बजे विद्युतीय कारभित्र पछाडिको सीटमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दीपक घिमिरेले सीआईएनलाई जानकारी दिनुभयो।
2: नुवाकोट घर भई नेपाल टार बस्ने रश्मि रिजाल अफिस जान्छु भनेर गएको तर अफिस नपुगिकन हिजै हराइसकेपछि हिजो खोजतलासको लागि हाम्रो प्रहरीमा पनि उजुरी निवेदन परेको थियो। त्यही क्रममा हामी विभिन्न ठाउँहरूमा सम्भावित ठाउँहरूमा खोजतलास गरेको थियौं। त्यही खोजतलास गर्ने क्रममा आज यो तारकेश्वर नगरपालिकाको झोर टोका भन्ने ठाउँमा यो गाडीको पछाडि सिटमा जलेर रहेको अवस्थामा उहाँको शव चाहिँ आज सभाको भित्र फेला परेको थियो। अहिलेसम्मको अनुसन्धानले एमजीको कोमेट गाडी BAE 0410 नम्बरको गाडी आफैले चलाएर गएको देखिन्छ र त्यहाँ पुगिसकेपछि आफैले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ राखेर जलाएर मृत्यु भएको देखिन आउँछ। अहिलेसम्म गाडीको भित्री भागहरूमा केही क्षति छन् तर अक्सिजन बाहिरबाट पर्याप्त जान नसकेको कारणले धेरै गाडीको बाहिरी भागहरू क्षति भएको छैन, भित्री भागहरूमा केही क्षति पुगेको छ।
0: एसपी दिलीप घिमिरेले घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोली पुगेर प्रारम्भिक अनुसन्धान शुरू गरेको समेत जानकारी दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र कार्य सहकारीका विषयमा 3 बुधे सहमति भएको छ। आज भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको हो। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन प्रदेश सभामा सहकार्य गर्ने संयुक्त सरकार गठन गर्ने निर्णय दुवै दलबीच सहमति भएको नेकपाका नेता अग्नि सापकोटाले सीआईएमसँग बताउनुभयो।
3: हाम्रो केही समय अगाडि बसेको यो राजनीतिक संयोजन समिति बैठकले धेरै निर्णय गरेको थियो, त्यसमध्ये 4 वटा निर्णय महत्वपूर्ण थियो। एउटा आफ्नो पार्टीलाई सुदृढ बनाउने, दोस्रो अब संयुक्त मोर्चा अर्थात् वाम एकीकरणमा जोड दिने, तेस्रो चाहिँ कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने, चौथो चाहिँ वृहत देशभक्तहरूको राष्ट्रिय मोर्चा बनाउने भन्ने थियो। यो चाहिँ सहकार्यको सहमति जुन भएको छ यो सुरुवात हो र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने उद्देश्यका साथ यो गरिएको हो।
0: सहमति अनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी एमाले गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। मध्य प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलसँग पनि परामर्श अघि बढ़ाउने नेतृत्वले बताएको छ। यसैबीच सत्ता समर्थक दलहरूले समर्थन फिर्ता लिएसँगै कर्णालीका मुख्यमन्त्री यामलाल कौरेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा उहाँले पदबाट राजीनामा दिनुभएको हो। कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले उहाँ विरूद्ध असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। आज उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कौरेलले शुरूमै आफ्नो धारणा राख्नु भएको थियो। उहाँले आफ्नो धारणाका लागि कुर्सी नै ठूलो कुरा नभएको भन्दै पदबाट राजीनामाको घोषणा गर्नुभएको हो।
4: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मन मिलेको भए पनि विचार मिलेको भए पनि संगत फेर्नुपर्ने परिस्थिति बने अनुसार अहिलेको नेपाली कम्युनिष्ट पार्टीसँग पनि संगत गरियो। नेपाली कांग्रेससँग त अलि अस्तिसम्म हामी संगत गरेकै अवस्था थियो। जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु, त्यसको प्रक्रिया पूरा गर्न यहाँबाट प्रदेश सभाकै प्रदेश प्रमुख समक्ष अगाडि बढ्ने कुरा म यहाँहरूसँग जानकारी गराउँदै सबैलाई धन्यवाद दिँदै बिदाउन चाहन्छु। धन्यवाद।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार संवादका माध्यमबाट डाक्टर गोविन्द केसीका मागका विषयमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले सामाजिक सञ्जालमा डाक्टर गोविन्द केसीले उठाउनुभएका मागका सन्दर्भमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न सरकार तयार रहेको समेत उल्लेख गर्नुभएको हो। यसैबीच आजै शिक्षा सचिव चुडामणि शर्मालाई वार्ताका लागि धनगढ़ी पठाइएको छ। त्यस्तै प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग संवाद गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं, नागरिक अधिकार सुनिश्चित गरौं भन्ने नारासहित काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। महासंघको उपत्यका प्रदेश समिति तथा काठमाण्डु ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा आज दिउँसो विरोध प्रदर्शन भएको हो। सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति लिएको आरोप लगाउँदै पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन्। साझा खबरमा अब विदेशका खबर। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। राजीनामा प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पठाइएको छ। नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर करिब एक महिनादेखि नयाँ दिल्लीको जन्तर मन्तरमा ककरोच जनता पार्टी सीजेपीको नेतृत्वमा प्रदर्शन भइरहेको थियो। प्रदर्शनकारीहरूले धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलन सरकाएका थिए। पर्यावरण अभियन्ता सोनाम वाङचुकले पनि शिक्षा मन्त्रीको राजीनामाको गर्दै 26 दिनसम्म आवरण अनसर बस्नु भएको थियो। यसैबीच ककरोच जनता पार्टीले जन्तर मन्तरमा जारी 37 दिने आन्दोलन स्थगित भएको घोषणा गरेको छ। बीजेपी सीजीपीका मुख्य प्रवक्ता सौरभ दासले सहमतिका शर्तहरू तोकिएको समय सीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिएको घोषणा गर्नुभएको हो। अब अन्त्यमा खेल समाचार। शहीद स्मारक लीग अन्तर्गतका 21 क्लबहरूले रोकिएका राष्ट्रिय लीग, महिला लीग, 18 वर्ष मुनिका लीग फुटबल प्रतियोगिताहरू लगायत प्रतियोगिताहरू तत्काल प्रारम्भ गर्न माग गरेका छन्। उनीहरूले अखिल नेपाल फुटबल संघ एन्फामाथि बाह्य हस्तक्षेप बन्द गरी निलम्बन फिर्ता गर्दै तत्काल खेलहरू सञ्चालन गर्नुपर्ने माग अघि सारेका हुन्। निलम्बनले हजारौं नेपाली फुटबल खेलाड़ी, प्रशिक्षक, निर्णायक तथा फुटबलमा आश्रित व्यक्तिहरू प्रभावित भएको भन्दै फिफाबाट निलम्बित भएको लामो समयसम्म पनि फुकुवातर्फ सम्बन्धित निकायबाट ठोस पहल प्रारम्भ नभएको उनीहरूले गुनासो समेत गरेका छन्। क्लबहरूले एन्फाको निर्वाचन तत्काल गर्न समेत माग अघि सारेका हुन्।
5: सन्तोष गन्धर्व, डडेलधुरामा थोपाई सिंचाईतर्फ किसानको आकर्षण।
6: बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपाई सिंचाईले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ,
5: कम पानीमा पनि बढ़ी उत्पादन लिन सकिने। रिपोर्ट सँगै सालिकमा प्रतिविम्बित नेपालको संस्कृति र इतिहास, अनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई
5: यायनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब थोपा सिंचाईको प्रसंग। जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोगी जमीनमा सिंचाईको अभाव हुनु र उत्पादन लागत बढ़दै जानुले डडेलधुराका किसान आधुनिक सिंचाई प्रविधितर्फ आकर्षित हुन थालेका छन्। व्यवसायिक कृषिमा लागेका किसानहरू थोपा सिंचाई प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने योजनामा छन्।
8: थोपा थोपा गरेर सिधै बिरूवाको जरासम्म पानी पुर्याइने थोपा सिंचाई प्रविधिले कम पानीमै बढ़ी उत्पादन लिन सकिने भएपछि किसानहरूको यसतर्फ आकर्षण बढ़ेको हो। डडेलधुरा जिल्लाका व्यवसायिक किसान परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पूरै पानीको सदुपयोग नहुने भएपछि थोपा सिंचाईबाट श्रम र समयको समेत बचत हुने भएकाले उत्साहित भएका छन्। अमरगढी नौका किसान कमल सिंह झुकाल,
9: यो वर्ष चाहिँ कृषि ज्ञान केन्द्रले मलाई मल्चिङ प्लस थोपा सिंचाईको कार्यक्रम मार्फत योजना दियो। सिंचाई हातले हाल्नुपर्ने झन्झट पनि भएन, बल्ब खोलिदियो, अटोमेटिक रूपमा पानी गइरहन्छ। निगरानी मतलब गरेर कुनै बोर्डले पाएको थिएन भने के गर्दै हेर्दा हुन्छ। थोपा सिंचाई त हुनुपर्ने नै छ किसानको लागि।
8: कतिपय किसान कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिंचाई प्रविधि अपनाउने तयारीमा छन्। सिंचाईको अभाव तथा पानी पर्याप्त नभएको ठाउँमा व्यवसायिक कृषि गर्नका लागि यो प्रविधिले केही हदसम्म राहत हुने विश्वास किसानहरूको छ। गन्याबधुरा गाउँपालिका धौलाकोटका किसान खेमराज अवस्थी,
10: अनि राम्रै फाइदा हुन्छ किनभने खाएको अनुसार आएपछि मात्र किसानले चाहिँ डाइरेक्ट किन्दैन, अनुदान पाएपछि मात्र हो, तर अरूभन्दा फाइदा नै हुन्छ।
8: विशेष गरेर बेमौसमी तरकारी खेतीमा थोपा सिंचाई प्रविधिको प्रयोग बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाभर 100 बढी व्यवसायिक किसानहरूले थोपा सिंचाई प्रविधि अप्नाएका छन्। केन्द्रका प्रमुख नरेन्द्र पनेरु,
11: थोपा सिंचाई विशेष गरेर हामी बेमौसमी तरकारी खेतीमा गर्छौँ। विशेष गरेर यसको मुख्य उद्देश्य भनेको जो यो जलवायु परिवर्तनका नकारात्मक अनुकूलन छन्, यो लामो चाहिँ खरेडी रहने, त्यसपछि यो पानीका स्रोत कम भएको ठाउँमा चाहिँ थोरै पानीले चाहिँ बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपा सिंचाईले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ।
8: थोपा सिंचाई मार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने, गोडमेलमा सजिलो हुने, छुट्टै सिंचाईको आवश्यकता नपर्ने र उत्पादन समेत बढ्ने भएपछि किसान पनि उत्साहित छन्। जलवायु परिवर्तनको चुनौतीका बीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिंचाई प्रभावकारी भए पनि सबै किसानको पहुँचमा भने पुग्न सकेको

0: सम्मानको आवाज
1: कार्यक्रम साझा आवाज
2: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
3: महिला किसानका संघर्ष सपना र सफलताका कथा
4: प्रोपाइटर मधुमाया जीसी पढे हैन प्रोपाइटर बनेछु हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
0: पसिनाको सम्मान समानताको अभियान
1: कार्यक्रम साझा आवाज
6: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घमनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब अनिवार्य विशेष नेपालमा शालिक मूर्ति संस्कृति र परम्परा धेरै पुरानो समृद्ध र धार्मिक आध्यात्मिक रूपमा गहिरो छ जानकारहरूका विचार र विभिन्न अभिलेख अनुसार शालिकहरूलाई मात्र कलाको रूपमा नभई जीवित देवता आस्थाको प्रतीक र संस्कृति संरक्षणको माध्यम पनि मानिन्छ लिच्छवी कालभन्दा अघिदेखि मल्लकाल शाहकाल आधुनिक समयसम्ममा आइपुग्दा देवी देवतादेखि राजा विभिन्न कालखण्डका राष्ट्रिय नायकका पनि शालिक बनाउने अभ्यास चलिरहेको छ नेपालगंजमा भने विभिन्न आन्दोलनका कारण हटाइएका शालिक पुनः स्थापित गरिएको छ
9: नेपालगंजका विभिन्न चोकहरूमा रहेका ऐतिहासिक व्यक्तित्वका शालिक आज स्थापित गरिएको छ पूर्व प्रधानमन्त्री सुशील कोइराला जननेता गणेश मानसिंह जननायक बीपी कोइराला पूर्व राजा वीरेन्द्र कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र शहीद सेतुबिकका शालिक एकै दिन अनावरण गरिएको हो जेएनजी आन्दोलनका क्रममा भदौ 23 र 24 गते तोड़फोड़ गरिएका अधिकांश शालिकलाई नेपालगंज उपमहानगरपालिकाको अग्रसरतामा निर्माण गरी सम्बन्धित चोकमै पुनर्स्थापना गरिएको हो नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले इतिहास र योगदानको सम्मान गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको बताउनु भएको छ
10: ऐतिहासिक रूपमा रहेका चौकहरूको पुनर्निर्माण शालिकहरूको अनावरण गरिएको छ र कुनै पनि इतिहासलाई हामीले मेटाउनु हुँदैन यदि इतिहास हामीले मेटायो भने अर्को पुस्ताले फेरि पनि इतिहास मेटाउँछ त्यसकारण सबै ऐतिहासिक व्यक्तित्वहरूको चाहिँ संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो विशेष गरी स्थानीय सरकारको दायित्व
9: नेपालगंजको बीपी चोक धम्बोजी अर्थात वीरेन्द्र चोक पुष्पलाल चोक सेतुबिक चोक लगायतका स्थानमा शालिक अनावरण कार्यक्रममा स्थानीय बासिन्दा जनप्रतिनिधि विभिन्न राजनैतिक दलका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो स्थानीयवासीले शालिक पुनर्स्थापनालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै अब यस्ता सार्वजनिक सम्पदाको संरक्षण नियमित सरसफाई र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्
11: यो एउटा इतिहास हो इतिहासको जगेर्ना गर्नुपर्छ हामीले इतिहासबाट सिक्नुपर्छ हिजोका जन आन्दोलनहरूले हामीलाई जुन खालको स्वतन्त्रता प्रदान गर्यो जुन खालको बोल्ने हक अधिकारको बारेमा आवाज उठाउने जुन अधिकार प्राप्त गरेको छ तिनीहरूको सम्मानका लागि आज यो चोकहरूमा उहाँहरूको शालिक अनावरण कार्यक्रम एकदमै राम्रो छ यो जेएनजी आन्दोलन लगायतका विभिन्न आन्दोलनमा बाँकी जिल्लामा रहेका विभिन्न हाम्रा सम्मानित व्यक्तित्वहरूको शालिकहरू तोडफोड गरिएको थियो यसको संरक्षण गरेकोमा म नेपालगंजको महानगरपालिकालाई धन्यवाद दिन्छु आउने अरू पुर्खाहरूले पनि यस्ता खालका विभूतिहरूलाई चाहिँ बचाइराख्नुपर्छ हाम्रा भावी सन्ततिहरूले चाहिँ हाम्रा पुर्खाहरूले के गरेका थिए कस्तो गरेका थिए भन्ने कुरामा पनि उहाँहरूले एउटा एनालाइसिस गर्ने चाहिँ मौका पाउँछन् यो चाहिँ एकदमै सराहनीय कार्य छ
9: नेपालगंजमा विगतमा विभिन्न शालिक स्थापनाका क्रममा बेला बेलामा विवाद हुने गरेको थियो यसपटक सबै शालिक पुनर्स्थापनामा कुनै असन्तुष्टिका स्वर सुनिएनन् इतिहासबारे नयाँ पुस्तालाई जानकारी दिन र शहरको सौन्दर्य बढ़ाउन पनि शालिकको भूमिका महत्वपूर्ण हुने सेतुबिक चोकमा भेटिएकाहरूले सुनाएका छन्
12: आउँदा दिनहरूमा प्रत्येक नागरिकले संरक्षण र सम्वर्धनमा बलका साथ अगाडि बढ्नुपर्छ
13: हाम्रो सन्ततिले गणेश मान कस्तो हुनुहुन्थ्यो पुष्पलाल कस्तो हुनुहुन्थ्यो थाहै हुन्न अगर उहाँको शालिकहरू हुन्न उहाँको गरेको इतिहासहरू हाम्रो देशमा हुन्न भने त हामी आफ्नो सन्तानहरूलाई के भन्ने कि त्यस कारण यो राष्ट्र धरोहरहरूलाई हामी सबै देशवासीले जोगाउने पर्ने हो।
9: शहरका ऐतिहासिक स्थलहरूमा शालिगको पुनर्स्थापनाले नेपालगंजको इतिहास, राजनीतिक विरासत र सामाजिक सद्भावलाई थप बलियो बनाउने अपेक्षा नागरिक समाजका अगुवाहरूको छ। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम नेपालगंज बाँके।
8: ऐतिहासिक सांस्कृतिक र धार्मिक महत्व बोकेका शालिगहरूको संरक्षणमा पर्याप्त चासो र लगानी हुन सकेको छैन। नियमित मरमत सम्भारको अभाव, शहरीकरण र तोडफोडका कारण धेरै शालिग जीर्ण बन्दै गइरहेका छन्। शालिगलाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्न सरकार, स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको इतिहासविदहरू बताउँछन्। यसबारे हामीले इतिहासविद एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डाक्टर जजमान गुरूङसँग कुराकानी गरेका छौं।
14: जुन ठाउँमा जुन व्यक्ति सुहाउँदो हुन्छ त्यो ठाउँमा उसको शालिग बनाउने हो। अब अहिले कसको शालिग बनाउने, कसको शालिग नबनाउने, शालिग बनाउनको लागि त राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ। अहिले जसले पनि चाहिँ नि अब शालिग बनाउँदैछ, राष्ट्रले पनि यो शहीद हो भनेर भनिदिन्छ। त्यस कारणले चाहिँ नि कुन ठाउँमा कसको शालिग बनाउन दिने, शालिग बनाउन नदिने, त्यसको एउटा चाहिँ नि नियम बन्नुपर्छ। चाहिँ यथा स्थानमा यथोचित व्यक्तिको शालिग बनाउनु पर्छ।
15: शालिग निर्माण गरिन्छ, तर शालिग निर्माण भइहाल्यो भने पनि त्यसको जतन गर्ने, त्यसको रेखदेखको कुरामा त्यति धेरै चासो दिएको जस्तो देखिन्न। खासमा यो किन भएको होला?
14: अनि त्यसको त अब सरकारले नै द्वन्द, जस्तो अब चाहिँ पहिले पोखरामा यता पूर्व यता पृथ्वी राजमार्ग टुङ्गिने ठाउँमा चाइनाले एउटा चाहिँ आफ्नो अन्तिम पोइन्टको शिला पत्र राखेको छ। त्यसलाई चाइनिज चोक, चाइना चोक भन्थे। अहिले चाइना चोक भन्ने बिस्तारै हरायो। पृथ्वीनारायण शाहको शालिग राख्यो पृथ्वी चोक भने, पृथ्वीनारायण शाहको भत्काएर अहिले लखन चोक भने, तर लखन चोक भन्यो भने जनबोलीमा त्यसलाई पृथ्वी चोकै भन्छ। अब सरकारले हटाउँछ, तर फेरि राज्य चाहिँ लखन थापाको त्यहाँ राख्छ। पृथ्वीनारायण शाहको त्यहाँ शालिग छैन, यता अमरसिंह चोकमा अमरसिंह थापाको राखेको थियो, सरकारले नै त्यहाँ हटाए। तर पृथ्वी चोकमा जुन लखन थापाको चाहिँ शालिग छ, त्यसलाई चाहिँ सरकारले हटाउन सक्दैन। अस्तिको जेएनजी आन्दोलनमा हटाएको थियो, फेरि ल्याएर राखेको छ। अब त्यसरी सरकारले पनि नीति पनि स्पष्ट छैन, नीति स्पष्ट हुनुपर्छ। अब अहिले ठाउँ ठाउँमा फेरि चाहिँ श्रीमान महेन्द्रको, श्रीमान वीरेन्द्रको शालिग चाहिँ बन्ने क्रममा चाहिँ छ। पोहोर परारै हामीले चाहिँ पोखराको कुणरमा श्रीमान वीरेन्द्रको शालिग बनायो सुनौलो। अहिले नेपालगंजमा चाहिँ श्रीमान वीरेन्द्रको बन्दैछ, बनेपामा श्रीमान त्रिभुवनको बन्दैछ, विराटनगरमा श्रीमाज महेन्द्रको बन्दैछ। यसरी बन्दैछ, जनस्तरबाट नै बन्दैछ। जनस्तरबाट अब भनेर जस्तो पृथ्वी विराटनगरमा महेन्द्र चोक भन्ने, अहिले गान्धी चोक भन्न थाल्यो। कहाँबाट आयो त्यो गान्धी चोक? पृथ्वीनारायण शाहको शालिग फुटालेर, के अरे श्रीमाज महेन्द्रको शालिग फुटालेर चाहिँ नै यथोचित स्थानमा यथोचित व्यक्तिको शालिग राख्नुपर्छ। त्यसको चाहिँ संरक्षणको चाहिँ जिम्मा स्थानीय जनतालाई दिएपछि त्यो सुरक्षित हुन्छ।
15: शालिग निर्माण गरिन्छ र त्यसको रेखदेखमा चाहिँ स्थानीय स्तरबाटै र सर्वसाधारणबाटै त्यसको बढी महत्व हुनुपर्छ भन्दै गर्दाखेरि यो शालिगले चाहिँ हाम्रो इतिहास, पौराणिक कथा र हाम्रो सांस्कृतिक धरोहरलाई चाहिँ कसरी बचाउँछ रहेछ?
14: जस्तो अब मनेपामा श्रीपाद त्रिभुवनको शालिग बन्यो, त्यो शालिग बन्दाखेरि जस्तो तेन्जिङ शेर्पा हिलारी सगरमाथा चढेर आयो नि, सगरमाथा चढेर आएको कुन आएको थियो, बनेपाको बाटो आयो। अब त्यस्तो किसिमको चाहिँ नि भयो। अब पृथ्वी राजमार्गको अन्तिम टुङ्गो पोखरामा ले चाइनिज चाइना चोक भन्थे, अहिले त्यो हरायो। चाइना चोक भन्थे भन्ने कुरो मान्छेले बिर्से। त्यहाँ पृथ्वीनारायण शाहको शालिग राखे पृथ्वी राजमार्गको अन्तिम टुङ्गोमा, त्यसले पृथ्वी चोक भनेर यसरी भने। अब विराटनगरमा महेन्द्र चोक भनेर राखे। अब त्यस्तै किसिमको जस्तो अब सुर्खेत भनेको काला, अब त्यो चाहिँ नि पानी भएको ठाउँ, श्रीमान वीरेन्द्रको पालामा सदरमुखम सारेर त्यसको चाहिँ उजागर भयो, वीरेन्द्र नगर भन्ने नाम राखे, अब त्यो वीरेन्द्रको शालिग राखे। त्यस्तै अब अहिले वीरगंज भनेर छ, वीरगंज भनेको चाहिँ वीर शमशेरले स्थापना गरेको, चन्द्र निगाहपुर भन्ने छ, चन्द्र शमशेरले चाहिँ स्थापना गरेको, र नेपालगंज भन्यो त्यो जङ्गबहादुरले स्थापना गरेको, जङ्गगंज भनेर नेपालगंज भन्यो, नेपालको नाममा उसले चाहिँ सहर बसाले। त्यस्ता ठाउँहरू छ नि, त्यसै वीरेन्द्र नगर भनेर भनेको छ। त्यसमा जसको योगदान छ त्यो व्यक्तिको शालिग त्यहाँ राख्ने हो।
8: एक महिनामा पहिरोका 439 घटनामा 8 जनाको मृत्यु भएको छ। आज मात्रै रोल्पाका 2 महिलाको पहिरोमा परेर मृत्यु भएको छ। काठमाडौँको तारकेश्वरमा गाड़ीभित्र जलेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। कर्णालीका मुख्यमन्त्री कडेलको राजीनामा आएको छ। एमाले नेकपा बीच प्रदेश सरकार गठनमा तीन मुद्दे सहमति भएको छ। पाँच प्रदेशमा संयुक्त सरकार मधेस र गण्डकीमा थप परामर्श हुने भएको छ। डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढ़ीतर्फ प्रस्थान गरेका छन्। प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन जारी रहेको छ। शालिक संरक्षणमा स्थानीयको चासो कम रहेको विज्ञको भनाई छ। र भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा, ककरो जनता पार्टीको आन्दोलन फिर्ता भएको छ। 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लीग तत्काल आयोजना गर्न माग गरिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

आकाशमा तिमीरमा जुन पिरी छे अधेरीमा ज्योति जगाऊ बिजली छे आकाशमा तिमीरमा जुन पिरी छे अधेरीमा ज्योति जगाऊ।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाइ बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान न त त्यो सत्कार मेडिकलमा एक पटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
3: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
3: संकायहरू: व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
4: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय: बीबीएका लागि साउन 17 गते बिहान 8 बजे, बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे।
4: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स।
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स।
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
4: क्याम्पसका विशेषताहरू: विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस।
3: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने।
3: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
4: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
3: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
4: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
3: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
4: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0191-560-088 र 5-61-088।
3: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिल्दो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र

0: बेलामा बेहोस्ने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
3: ताजान छै उडन्या चरी, बिन्द्रा त भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
4: झल्को आउँदो बाह्रै मास दिनकाटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
3: एकडाली बाजगुर आउँछको, एकडाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: एउटा गीत गाउन्या तमरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकायतर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएल ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: छिछि कस्तो गनाएको इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए
3: फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
4: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
2: कता छ त त्यो
4: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
2: फोन नम्बर कति हो भाइ
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20300 हो अर्को पनि छ 98-65-69-20-26
5: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-026

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बम बहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान
1: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
2: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
1: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
2: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
1: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
2: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
5: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
6: डाक्टर आउने दिन श्रावण 9 गते शनिबार, समय बिहान 10 बजेदेखि।
5: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
4: उपचार हुने समस्याहरू
5: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
4: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14306 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

नमस्कार, सम्पूर्ण साहित्यिक पन्मुटुरमा साहित्यिक अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीका एफएम 101 मेगाहर्जको छन्द कविता विशेष कार्यक्रम मिर्दुलेको एउटा अर्को नयाँ अंक लिएर म कार्यक्रम प्रस्तुता अलकेन्द्र लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नजीले। यहाँहरूले कार्यक्रम मिर्दुले www.tikapreefm.org र मोबाइल एप्स टीकापुरी एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मिर्दुलेको पहिलो कविता प्रस्तुत गर्दैछु पोखराका स्रष्टा कवि गोविन्द प्रसाद बराजुको मन्दक्रान्ता छन्दमा रहेको भोक तीर्खा जस्तै शीर्षकमा रहेको यो कविता।

पोखराका स्रष्टा कवि गोविन्द प्रसाद ब्राजुलाई मन्दाक्रान्ता छन्दमा रहेको भोक तिर्खा छ शेष शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। दाङका स्रष्टा कवि कपिल किशोर घिमिरेज्यूको प्रमाणिका छन्दमा रहेको सदैव रुन्छ है मन शीर्षकमा रहेको यो कविता।

दाङका स्रष्टा कवि कपिल किशोर घिमिरेज्यूलाई प्रमाणिका छन्दमा रहेको सदैव रुन्छ है मन शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा कवि विमला चन्द सानुजीको शार्दूल विक्री छन्दमा रहेको मेरो देश शीर्षकको यो कविता।

हाल काठमाडौँमा कार्यरत पैतडीको स्रष्टा कवि विमला चन्द सानुजीलाई शार्दूल रूपगिरी छन्दमा रहेको मेरो देश शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। सुम्बे किलाम दुई इलामका स्रष्टा कवि दीनानाथ पोखरेलज्यूको वृद्धका सकसको र ख्याल शीर्षकमा रहेको स्वागता छन्दको यो कविता।

वृद्ध का सक सको गर ख्याल। सुम्बे किलाम दुई इलामका स्रष्टा कवि दिनानाथ पोखरेलज्यूलाई स्वागता छन्दमा रहेको वृद्धका सकसको गर ख्याल शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूको अनुष्टुप छन्दमा रहेको यो कविता

काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूलाई अनुस्तुप छन्दमा रहेको यो मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहालज्यूको मन्दाक्रान्ता छन्दमा रहेको सृष्टिमा हुन्छ घात शीर्षकको यो कविता।

धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहजूलाई मन्दाक्रान्ता छन्दमा रहेको सृष्टिमा हुन्छ घात शीर्षकमा रहेको विश्व वातावरण दिवसको सन्दर्भको यो मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। डोटीका स्रष्टा कवि दिलबहादुर महाराजीको शार्दूल विकृति छन्दमा रहेको कुवाको भ्यागुत्तो शीर्षकको यो कविता।

डोटेका स्रष्टा कवि दिलबहादुर महराज्यूलाई शार्दूल विकिरी छन्दमा रहेको कुवाको भ्यागुत्तो शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। पोखरा 26 कास्कीका स्रष्टा कवि ऋषिकेश ब्रालज्यूको मन्दाक्रान्ता छन्दमा रहेको वृत्त महिमा शीर्षकको यो कविता।

पोखरा 26 कास्कीका स्रष्टा कवि ऋषिकेश ब्राज्यूलाई मन्दाक्रान्ता छन्दमा रहेको वृत्त महिमा शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। बिना बचार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरीज्यूको पादाकुलक छन्दमा रहेको समस्या पूर्ति परमेश्वर हुन् बाबु र आमा शीर्षकमा रहेको यो कविता

बिनापा चार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरीज्यूलाई पादाकुलक छन्दमा रहेको समस्या पूर्ति परमेश्वर हुन् बाबु र आमा शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेज्यूको वसन्त तिलका छन्दमा रहेको यो कविता

बन्दैन सोच्छमतिले नगरे प्रयास यस्तै रह्यो समय चिन्तनको विकास यस्तै रह्यो

आजका कविज्यूहरू पोखराका स्रष्टा कवि गोविन्द प्रसाद बराल, दाङका स्रष्टा कवि कपिल किशोर घिमिरे, हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा कवि विमला चन्द सानु, सुम्बेक इलाम दुई इलामका स्रष्टा कवि दिननाथ पोखरेल, काठमाडौँका स्रष्टा कवि कलानिधि दाहाल, धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहाल, डोटीका स्रष्टा कवि दिल बहादुर महरा, पोखरा छब्बीस कास्कीका स्रष्टा कवि ऋषिकेश बराल, बिनपाचार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरे र चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेजीहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका कविताहरू मृदुलयमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मृदुलयबाट म कार्यक्रम प्रस्तुता अलक्ष लोहार र मेरो आवाजलाई यहाँहरूसम्म छुप्याउन प्रविधिमा साथ दिइरहनु हुने प्राविधिक मित्र रत्नजीलाई पनि विदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? हजुर हो।
1: लाउन अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न, हामी दुईजना जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउन के गर्ने होला, लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आयो हुन्थ्यो। लाउन दाई के गर्ने होला, लाउन
1: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्ग्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाई, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराहाको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो सबै काम छाडेर। सुन्नुहोस् भाइ, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाई, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

समाप्त भएपछि हटेर टेलिभिजन च्यानलहरू पुनः हेर्न सक्नुहुनेछ। त्यसैले सो मर्मत समयावधि भित्र सेट टप बक्समा जोडिएका केबल र एन्टेना नचलाउन अनुरोध गर्दछौ। थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोला। एनटीसी प्रयोगकर्ताको लागि टोल फ्री नम्बर 1660012000, एनसेल प्रयोगकर्ताको लागि 9801155000 र अन्य प्रयोगकर्ताको लागि 01427766। यसबाट ग्राहक महानुभावहरूमा पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौ।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभ ग्राहकहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान
4: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9, साउन 9 र 10 गते,
5: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
4: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
5: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080888, 9845015 र 9846134434।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

महाराज परीक्षितलाई सुखदेवले आज्ञा गर्नुभयो, अब त्यहाँ देख्नु उपरान्त राजन परीक्षित तपाईँ के सुन्न चाहिबस्नुहुन्छ भनिकन सोद्धाखेरिमा, लौ त मेरो महाराज परीक्षित, अब तपाईँलाई मैले जुन कथाले उपाख्यान बताइरहेको छु, बाँकी अंशको लागि अब केही सुन्न चाहनुहुन्छ भन्दा भगवान हजुरका मुखारविन्दबाट सब भयो। अब सारा सम्पूर्ण राजा महाराजाहरू जम्मा भए, एक सुसम्पन्न भयो सरकार, सम्पन्न भयो, एक सम्पन्न यज्ञ भइसकेपछि समाप्तिको दिनमा भोज खान पर्छ भने छ क्या यज्ञमा, अब हाम्रो पनि भोलि दिए खाने भने हो, अब खै तर आज के खुवाउने भने छ नि हेरौँला नि, हेर्न त लेखेर बा त्यसै हो होला हो नि त, केही सुक्खा रोटी र तरकारी भए बन्द बस्छ त्यहाँ भन्दा के भन्थे। त्यति भइसकेपछि आखिरका बीचमा ल यही प्रकारले दमघोष नाम गरिएको राजाका घरमा शिशुपालम मर्यो, शिशुपालको तेज भगवानमा प्रवेश भयो, शिशुपाल परमधाम गयो। अब आयो महाराज, अब भोज खाने कुरामा आयो, सारा एक सम्पन्न भयो, राशुए सम्पन्न भयो, पञ्च पाण्डवको हर्ष विभोर, महाराज पाण्डव स्वर्गारोहण, एक पुरा आनन्द भइराखेको थियो अचानक पूर्वक। त्यो सभा कस्तो रहेछ भन्नुहोला भने जलमा थल देखिने, थलमा जल, ढोका लागेको ठाउँमा उगारो, उगारेको ठाउँमा लागेको त्यस्तो देखिँदछ, चिप्लो ठाउँमा ओबानो, ओबानो ठाउँमा चिप्लो, के आश्चर्य है। तर त्यो सभाको परिणाम कसैलाई थाहा थिएन, दुर्योधनलाई त झन् थाहै रहन्छ, दुर्योधन राजा आए त्यही बाटो, चुप्प लाग्ने बढी होइन। र त्यहाँदेखि प्रान्तका लागि दुर्योधन नाम गरिएको राजाको त्यसदेखि पछाडिबाट बडो प्रेम साथसँग आज्ञा गरे। दुर्योधन राजालाई त्यो परिणाम थाहा रहन्छ, दुर्योधन नाम गरेको राजालाई थाहा रहन्छ, जलमा थल, थलमा जल देखियो। अब यसकारणबाट जल भनेर राजा दुर्योधनले जामा स्याहार्दै आएको एउटा थोपै पानी रहन्छ, यहाँ त पानी रहेछ भनेर सुरु सुरु पानी रहन्छ भनेर सुरु सुरु गएको चुरलुम्मै डुबे, यहाँ त ढोका ला रहन्छ भनेर सुरु सुरु गएको माथाप्ला बजेर यतापट्टि पङ्लाङ्गै, यहाँ त ला रहेछ भनेर उगारेको उतापट्टि पङ्लाङ्गै लागै रहन्छ, यहाँ त चिप्लो रहेछ भएर होसियारी गएको केही न केही चिप्लो रहन्छ भएर सुरु सुरु गएको पेलित्तै। अनि त्यसो भएपछि त्यहाँ भन्दा हाँसो लाग्ने के हुन्छ त नि। अनि त्यसदेखि पछाडिबाट सारा समस्या पर्यो, समस्या भइसकेपछि अब के गर्ने भनेर सारा जनहरू आँचिए। दुर्योधन नाम गरेको राजाको मानहानि भयो, अरू कोही बोलिया थिएन, लडक्क चुल्ठो लड्काएर, सोह्र श्रृङ्गारको चुल्ठो लड्काएर द्रौपदी रानी खित्का छोएर हाँसिन्, बाउ चाहिँ अन्धो भनेको त छोरो पनि अन्धै रहेछ ल भन्दिन्। अनि त्यसदेखि पछाडिबाट अन्धाको पुत्र अन्धै हुँदो रहेछ भनेको उनीहरूले दुर्योधन राजा जुरुको उठेर आज्ञा गर्यो, तँलाई पाँचवटा कि एउटी बेसिया, तैँले आज मेरो अपमान गर्ने, तैँले त्यत्रो अपमान मलाई त्यो चुल्ठोमा समातेर यो सहरबाट तँलाई निकालेर यो सहरको कब्जा गर्न सकिन भने मेरो नाम नलिनिस् भनेर पड्कियो। त्यही न्यूले महाभारतको बीजारोपण भयो, भगवान प्रभुले चित्त बुझाउनु भयो, महाभारत रोपियो। अब महाराज यति हो, छोरी मान्छेले कपाल देखाएर हाँसेको कारण लेखेरी महाभारत भएको, त्यस्तो छोरी मान्छेको कपाल, अलसिना कपाल। त्यसो भएर जेठा जुलाई र ससुरालाई अब मितहरूलाई गुरुहरूलाई छोप्ने भन्थे, अहिले अहिले त ए जेठा जुलाई त दाई भने होइन किन छोपिरहन्थे, दाईलाई किन कपाल छोप्ने, त्यसै हात आटेको लाएर बसिरहोस् दाई चाहिँ तिहार होइन त, दक्षिणा दियोस् गोडा ढोइदियोस् बसोस्। र त्यति भएपछि लौ त महाराज परीक्षित, अनि दुर्योधन नाम गरिएको राजाले मानहानि भएको कारणले सारा सम्पूर्ण जनहरू हाँस्दै भन्न लागे, हरे जलमा टेक्छु भन्दा फेरि भैँमा पल्टिरहेको, जलमा टेक्छु भन्दा

जल पनि हिँडिछु राजा जल पनि होइन जल पनि हिँडिछु राजा जल पनि होइन थल भने टेक्छु राजा थल पनि छैन जलमा टेक्छु भन्दा फेरि

0: महाराज परीक्षित को परमा सुखदेव स्वामी ले बताउन भो लौत सवन कादि ऋषेश्वर भनेर सवन कादिलाई श्रीमद भागवत महापुराण को यथार्थ प्रकार को प्रकरण ले ध्यान मनन कीर्तन को प्रक्रिया बताएर अहिले दुर्योधन राजा को मानहानी भो तेई न्यूले शकुनी संग गए जुआ को प्रबंध विस्त मिलाएर सारा संपूर्ण नष्ट भ्रष्ट गर्यो महाराज परीक्षित। यसै कारणबाट नारी का कारण दुईटा कांड घट्यो भारत में कई कई को कारण रामायण द्रौपदी का कारण महाभारत यही हो है त्यसै कारण होशियारी हुनु बरबर न बोल्नु अलि अड्गलेर बोल्नु न छड्कनु जेले होइन त नि बहन खप्नै छैन नि राजाका त झन् राजा परीक्षित यसै कारणले जब होश पुर्याएर राजा परीक्षितका हजुरमा सुखदेवले यिनै प्रकारको नीतिगत कार्यक्रम प्रस्तुत गरिबक्से र महाभारत सम्पन्न भएको लक्षण प्रस्तुत गरिबक्से भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
0: हस् महाराज परीक्षित यसरी राजसूय यज्ञ सम्पन्न राजाको परम गतिको प्रधान। तर अब प्रश्न आयो भगवान कृष्णचन्द्र परमात्माले आफ्ना छोरा नातिहरू सारा सम्पूर्ण लडाईमा स्तब्ध भएर समाप्ति भएरे आफू यता आएको बेलामा भन्ने कुरा थाहा पाएपछि अनि परमात्मा दौडेर सवारी हुनुभयो। लौ त राजा युधिष्ठिर राम्रोसँग राष्ट्रिय यज्ञ सम्पन्न भएको छ तपाईँहरूको कार्य सम्पन्न भएको छ अब यहाँ म बसिरहेर के प्रयोजन छ र हस्म विदा हुन्छु भनेर प्रभु विदा भइबोक् फेरि काम सकिसकेपछि बसिरहने नै हुँदैन कि भोलिपल्टबाट कसले वास्ता गर्छ काम सकियो त्यसै कारणले हिँड्न काम छ लौ त्यसो भनेदेखि ठिकै छ मेरो परमात्मा अब यसदेखि पछाडिबाट आफ्नो काम कर्तव्य पूरा गर्नका लागि स्वयं भगवान परमात्मा आफ्ना छोरा नातिका साथमा लडाई गर्नेवाला धुमन नाम गरेको मन्त्रीका साथमा लडाई गरिबक्स्यो र त्यसका सैनिक सारा ध्वस्त प्रभुले आफ्नो छोरा प्रद्युम्न रणस्थलबाट घायल भएको थाहा पाएर पनि लडाई गरिएकोमा धन्य होस् तिम्रो जय होस् भन्दै आफ्ना छोरा नातिलाई शल्यक्रियाको साथमा सम्पूर्णलाई छोएर उपचारार्थ प्रभुले कार्य पूर्ण गर्नुभयो र त्यस लडाईँमा दन्तवक्र विदुरथहरू पनि ढले अनि त्यसपछिबाट भगवान कृष्ण आफ्ना दाजु बलरामसँग विचार गर्नुहुन्छ पक्कै अब दाईको र मेरो कृति घम संग्राम पर्ने भयो महाभारत हुने नै भयो। महाभारतमा दाजुले पक्कै नै मलाई जब यस किसिमबाट दुर्योधनलाई सहयोग मैले कृष्णलाई माने अर्जुनलाई सहयोग गर्दा यो दाई भाइको जब लडाई कसो गरेर समस्याको समाधान गर्ने होला भनिकन भगवान कृष्णले उल्टो बोल्नुभयो दाई बलराम म त तीर्थ जान्छु भन्न थाल्नुभयो भगवान हामी जान्छौँ भने दाजु चाहिँ त्यही भन्न भनेर भनेको भुँदालाई उल्टो बोल्नुपर्छ तपाईँ जानुहोस् भने जाँदैनन् त्यसै कारणले म जान्छु दाई भने किन मैले धेरै मान्छे मारे त्यसै कारणले अपराध लाग्यो म जान्छु भन्नुभयो अनि त्यसदेखि पछाडिबाट लौ त्यसो भनेदेखि मै जान्छु भन्नुहुन्छ भने पाल्नुहोस् त दाई यहाँ केही काम बिग्रदैन हजुर पछि पाल्नुहोस् भन्नुभयो र हुन्छ भनेर बलराम गएका जाँदा जाँदा जाँदा जाँदा सारा तीर्थ गर्दै जाँदा नैमिषारण्यमा पुगेका थिए। ईश्वरणी सौनका ऋषिहरू कथा श्रवण गर्न बस्नुभएको सूतनामा पौराणिक कथा भनिरहनु भएको व्यासमा बस्दा कसैलाई ढोगिदिन नमिल्ने हुनाको कारणले बलरामजी आउँदामा उहाँले पण्डितजीले ढोगिदिनु भएन अरू सबैले ढोगे उठे ए म जतिको आउँदा नढोग्ने तल पण्डित भाइ भन्दा भएर कुशको चार अमलको कुशको टुक्राले झटारो छोडिदिएका थिए पण्डित भुचुक्कै हुई त्यहाँसम्मका बलिए हाम्रो फलक चार अमलको कुशको टुक्राले लाग्दाखेरि पोर्लोके हुई त्यतिसम्म रच यस्तै हुँदो सुशुपाल मर्यो मरिसकेपछि अनि त्यहाँभन्दा ठूलो घटना के भयो पण्डितको मृत्यु भयो यज्ञ त समाप्ति नै भइहाल्यो अब के गर्ने हाकार पर्यो अनि साराले धिक्कार गर्न लागे धिक्कार यस्तो तपाईँको काम महानुभाव तपाईँले गर्नुपर्ने नीति यही हो यस्ता प्रभावबाट जब आफूलाई अर्काले ढोगिदिन भनेर मार्ने त्यो पनि धर्म हो ढो आफ्नो मान आफैले खोज अरूले पो आएर दिने धिक्कार तपाईँलाई बलरामजी अब इलबल नाम गरेको दानवको छोरो बलबललाई मारिदिनुहोस् नम्बर एक दोस्रो नम्बरमा के छ भयभरको सारा तीर्थ भ्रमण गर्नुहोस् एक वर्षभित्रमा अनि एउटा पण्डित चाहियो भनेको हुनाले कौशिकलाई रोमहर्षण स्थापना गरिदिइहाल्नुभयो पण्डित चाहिँ इल्वल नाम गरेको दानवको छोरो बलबललाई मार्नुभयो र अनि तीर्थाटन गर्नका लागि बलराम जानुभयो। त्यही बेलामा कृष्ण भगवानले महाभारत युद्ध गरेर एक लौटी अर्जुनको विजय गराइबक्सियो। यस्तो थियो सारा सम्पूर्ण गण। बलराम तीर्थाटन गर्दै गर्दै जानुभयो, सम्पूर्ण तीर्थ गरिसक्नुभयो। दण्ड कारणले नैमिषारण्य श्री शैल बेकण्ड काम कोष्ठी पुरी शरीरबरा सेतु बन्धव गंगा सागर कपिलदेव आश्रम अनि सप्त गोदावरी पम्पा नदी सिन्धु नदी अन्नसलो महानदी ऋषिकुल्य त्रिशामा मन्दाकिनी जमुना आदि गरिएका सारा तीर्थ गइसक्नुभयो। एउटा तीर्थ जानु भएन महाराज, सारा तीर्थ बलराम जानुभयो। तर काशी जानु भएन। काशी किन नजानु भएको भन्दा काशीमा चाहिँ श्रीमती नभए जान नहुने, पत्नी भए लिएर जाने, पत्नी नभए एक्लै जान, पत्नी घरमा छोडेर चाहिँ नहुने, फेरि छँदै छैनन् भने के गर्ने त भन्दा छँदै हुँदै नभएका चाहिँ एक्लै जाने। अब काशीसम्म पुगेर आउन चार दिनलाई कसकी चाहिँ माग्ने त नि, फेरि लिएर बुझाउँदा बुझ्छ र नि, फेरि त्यो हरो किन लिएर गइरहे भइगयो। र अनि त्यहाँदेखि प्रान्तका लागि अब के गर्ने, नभएकाको रित्तै जाने, भएकाको पत्नी लिएर जाने, दुईटी रचन भने के गर्ने भनेर सोद्धा। जेठी लैजाने कान्छीलाई चाहिँ मैया यसपालि यस्तै भयो घर बस भन्ने, बरु उताबाट काशीबाट साडी ल्याइदिउँ भन्थ्यो, दङ पर्थे बस्छ। जेठी जति फुर्किएर अब काशी जान पाइँ भएर भैमा भाँडा भा होला नि अनि लौ त महाराज। यसरी जब सारा तीर्थका निमित्त जानुभयो, तर महाभारतको लडाई 18 दिनको कुरुक्षेत्रमा भइरहेको रहेछ। भीमसेनको र जब दुर्योधनको लडाई, त्यो लडाईँलाई स्तम्भन गरिदिनु भयो र एकछिन गएर छेडछाडका कुरा गर्नुभएको थियो, केही लागेन र भागा भाग। अनि भगवान कृष्णको त्यहाँ ठूलो सम्मान भयो। आखिरमा सारा तीर्थ भयो, काशी बाँकी रह्यो। सारा तीर्थ भइसक्यो, बाँकी रह्यो काशी। सारा तीर्थ भइसक्यो, बाँकी रह्यो काशी। पत्नी साथमा नहुँदामा

सम्पूर्ण समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 100 MHz हरेक हप्ताको आइतबार बिहान 5:30 देखि 5:45 प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म धन्दा साईको तर्फबाट हार्दिक स्वागत साथै ख्रिस्टी अभिवादन जय मसीह तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाजीहरूबाट बाइबलीय आध्यात्मिक प्रवचनका साथै सुमधुर भजन क्रोस प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको सुरुवात गरौं एउटा भजनबाट।

0: यसै क्रममा आदरणीय श्रोता मित्र, यो भजन गीतपछि अबको समय रहेको छ बाइबलीय प्रवचनको, र आजको वक्ता हुनुहुन्छ टिकापुर नगर ख्रिस्टी एकता समाज कैलालीका सल्लाहकार सँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर मोहन प्रसाद शर्मा आजको वक्ता हुनुहुन्छ।
1: धन्यवाद धनराज भाइ, प्रस्तुता जयमसी सबैलाई, अनि नमस्कार सबैलाई। विशेष गरेर विश्वासी जनहरूको लागि चाहिँ मैले यो परमेश्वरको वचनबाट केही कुराहरू विचार गर्दैछु। प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिष्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौं। कलसीको पावलले लेख्नु भएको पत्र 1:28 यो किसिमको प्रस्तुत गरिएको छ पवित्र धर्मशास्त्र बाइबलमा। विषय प्रवेशमा राख्दाखेरि बाइबलले सिकाए अनुसार हरेक परिस्थिति र अवस्थामा अनुशासित भएर जिउनु र प्रभुको महिमा गर्नु सबै क्रिस्चियनहरूको कर्तव्य हो। यसकारण मण्डलीभित्र वा बाहिर प्रभुको काम वा कुनै पनि किसिमको सेवा गर्दा हरेक क्रिस्चियनले जीवनमा बाइबली अनुशासन र आचरण प्रष्ट रूपमा झल्किनुपर्छ। क्रिस्चियनहरू विभिन्न समय अवस्था घटना तथा कार्यक्रमहरूमा अनुशासित नबन्दा, कतिले होसियारी नअपनाउँदा र तत्कालीन परिस्थिति एवं अवस्थालाई सही रूपमा बुझ्न नसक्दा कतिपल्ट प्रतिकूल अवस्थाको सामना गर्नु परेको देखिन्छ। हुन त सबै समस्याका प्रकृति र प्रवृत्ति एउटै हुन्छन् भन्ने होइन, तर कति अवस्थामा अरूहरूले

0: परेका समस्याहरूका कारण भन्दा पनि हाम्रा आफ्नै कमी कमजोरीहरूले थुप्रै समस्याहरू आइलागेका हुन्छन्। यिनै समस्या तथा अप्ठ्याराहरूलाई न्यूनीकरण गर्नका लागि बाइबलका आधारमा एउटा विशेष निर्देशिका प्रकाशन गर्नु उचित ठानी यो सानो आचार संहिता तयार पारिएको छ। यसलाई हरेक पास्टर अगुवा तथा सुसमाचार कार्यमा संलग्न हुने सबै क्रिश्चियनहरूले प्रयोग गर्नु जरूरी देखिन्छ। यो आचार संहिता प्रयोग गरेर आफ्नो सेवा तथा प्रभुको काम गरेको खण्डमा देशमा आपसी सद्भाव प्रेम र शान्ति कायम राख्न टेवा पुग्नेछ। यसका अतिरिक्त आफ्नै कारणले आउने विभिन्न झन्झट वा समस्याहरू पनि कम भएर जानेछन्। हाम्रो देशमा धर्म संस्कृति जाति वर्ग भाषा साहित्य आदिमा विविधताहरू छन्। यस्तो विविधतापूर्ण देशमा बसोबास गर्ने भएकाले परम्परा परस्परमा प्रत्यक्ष वा अप्रत्यक्ष बाधा व्यवधानहरू आउन सक्छन्। तर एकले अर्कोका कुराहरूमा बाधा दिने र विरोध गर्ने काम कहिले पनि गर्नु हुँदैन। यदि कहीँ कतै र कोही कसैबाट भूल गल्ती भइहालेको खण्डमा पनि आपसी समझदारीमा समस्याको समाधान निकाल्नुपर्छ। तर कोही कसैले हामीलाई दुःख नै दिन्छौ र हरेक गतिविधिमा बाधा अवरोध खड़ा गर्छु भन्छ भने पनि हामीले त्यसको प्रतिरोध गर्ने काम कहिल्यै गर्नु हुँदैन। आफ्ना शत्रुहरूलाई प्रेम गर र सताउनेहरूका निम्ति प्रार्थना गर। मत्ती रचित सुसमाचार 5:44 र तिनीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद दियो न सराप रोमी 12:14 लेखिएको छ भनेर बाइबलमा स्पष्टसँग बताइएको छ। यसकारण हामी कोही कसैको विरुद्धमा जाने र त्यसको मुकाबिला गर्ने कुरै आउँदैन। आफ्नो कोजी बलियो राख्न र अरूलाई दोष नलगाउनु भन्ने नेपाली उखान झैं हामी आफै सचेत र होसियार बनौ अनि बाइबलीय आधारमा आफूले पाएको काम र जिम्मेवारी पूरा गर्न सकौ भनेर धेरै मण्डलीका पास्टर अगुवा तथा अन्य बुद्धिजीवीहरू संघको छलफल कुराकानी र विचार विमर्शबाट यो सानो मण्डली आचार संहिता तथा तयार पारिएको छ। अब मण्डली तथा अन्य क्षेत्रमा प्रभुको काम तथा सेवा गर्नेहरूले के गर्ने के नगर्ने सम्बन्धमा तयार पारिएका बुदाहरू यस प्रकार छन्। के गर्ने? बाइबलले सिकाए अनुसार परमेश्वर र सबै मानिसहरूलाई प्रेम गर्ने, आफ्ना छिमेकीहरूलाई असल व्यवहार र भलाई गर्ने, मत्ती रचित सुसमाचार 22:37-40 हामीलाई पाउँदछौ। बाइबल अनुसार दोस्रो नम्बरमा बाइबल अध्ययन प्रार्थना र संगतिलाई पहिलो प्राथमिकता दिई आत्मिकी कुराहरूमा सधैँ अग्रसर बन्ने, प्रेरित 2:42-47, तेस्रो नम्बरमा पाप अधर्म र दुष्टताबाट सधैँ टाढा बस्ने, आत्माको अगुवाईमा आफू हिँड्ने र अरूलाई पनि हिँडाउने, मत्ती रचित सुसमाचार 6:1-14 र 8:1-8 मण्डलीमा एक अर्कालाई माया वास्ता र सहयोग गर्ने, वातावरण सृजना गर्ने, फिलिपी रचित सुसमाचार पावल प्रेरितको पत्रमा 4:1-3 कलसी 1:3-4 कुनै पनि असल कार्य र खाँचो आवश्यकतामा दिने वा मुठी खोल्ने कुराहरूमा अग्रसर बन्ने बनाउने, दोस्रो कोरन्ती 8:1-5 स्थानीय मण्डलीका नीति नियम र बाइबलीय अनुशासनमा बस्ने, मण्डली प्रतिको आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्ने, कलसी रचित सुसमाचार 1:24-29 5:1-16 प्रभुको काम तथा सेवा गर्दा सामूहिक हित वा भलाइका कुराहरूमा बढ़ी जोड़ दिने र समाज रूपान्तरणका लागि अग्रणी भूमिका निर्वाह गर्ने, गलाती 6:9-10 मण्डली वा अन्य सामूहिक कार्य क्षेत्रका चल अचल सम्पत्तिलाई सुरक्षित र व्यवस्थित राख्ने, मत्ती रचित सुसमाचार 21:12-13 लुका रचित सुसमाचार 16:10-12 क्षमादान मेलमिलाप र एकताका कुराहरूलाई व्यावहारिक रूपमै पालन गर्ने गराउने, मत्ती रचित सुसमाचार 5:23-24 फिलिपी रचित सुसमाचार 2:2-5 कलसी 3:13-14 आफूभन्दा फरक व्यक्ति र उनीहरूका वरदानहरूलाई अनि अरू मण्डलीका शिक्षा सिद्धान्त र अभ्यासलाई आदर गर्ने गराउने, एफिसी 4:1-16 रोमी 12:3-8 धन्यवाद। जय मसीह। नमस्कार।
1: आदरणीय श्रोता, अहिले हामीले बाइबलीय खण्डबाट प्रवचन सुनेका छौँ। यसको लागि म आजको वक्ताज्यूलाई धेरै धन्यवाद दिन चाहन्छु। हस्त आदरणीय मित्र, आजलाई कार्यक्रम यति नै। अर्को हप्ता फेरि भेट्ने आशा गर्दै